0: मध्य बस्नुहोस्।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607634 र 0825601638।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार
16: हर्मोन सम्बन्धी समस्याको उपचार
15: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
16: हुनबाट पनि नाम दर्ता गर्न
0: राख्न सकिनेछ।
17: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
18: सम्पर्क विजय फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 89 590 410, मोबाइल नम्बर 98 478 2813 र 98 095 12 871।
19: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू
21: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5-61-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
27: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
28: उपचार हुने रोगहरू
27: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
28: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
27: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
28: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
27: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
28: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
27: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
29: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
31: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
29: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
19: भर्ना सम्बन्धी सूचना
20: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
28: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
32: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
33: कहाँ हुनु हो काका?
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
5: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
6: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478 43572।
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
9: मध्य पश्चिम जाम चेक, यति बेला बिहानको 6 बजेको छ।
10: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
11: नमस्कार तथा सुप्रभात, काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिलसिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
14: आज 2083 साल साउन 18 गते सोमबार, सन 2026 अगस्त 3 तारीक, असार कृष्ण पक्षको पञ्चमी तिथि।
32: काया कैरन का साथमा
33: किसान पाइप प्रोडक्ट्स प्राली,
32: राष्ट्रको शान किसान,
33: अ कम्प्लीट पाइपिंग सोल्युसन।
11: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
14: महंगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा, देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मटितेलको भाव बढ्यो।
11: अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
14: पार्टी विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
11: ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर ठोकिए, दुईजनाको ज्यान गयो, अरू दुईजनाको जीवितै उद्धार।
14: र अमेरिकालाई हराउँदै भलिबल नेसन्स लीगको उपाधि पोल्याण्डले जित्यो।
34: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
35: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। हिजो मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकिँदै गर्दा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 रूपियाँसम्म बढ़ेको छ। 2 महिनामा चिनी किलोको 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 रूपियाँ पुगेको छ। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल, दाल, तरकारी, फलफूल, खसीको मासु, कुखुराको मासु, अण्डा लगायत दैनिक उपभोक्ता वस्तुको मूल्य निरन्तर बढ़नुपर्ने ठोस आधार नरहेको उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हा बताउनुहुन्छ। अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति श्रृंखला सहज छ। पश्चिम एसियाको तनाव पनि पहिले जस्तो चर्को नरहेकाले मूल्य बढ़नुपर्ने कुनै ठोस आधार देखिँदैन, उहाँले भन्नुभयो। मूल्य वृद्धिको गुनासो बढ़ेपछि असार 2 मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले तेल, चामलदेखि तरकारी सम्मका अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाएर बजार भाउ घटाउन निर्देशन दिनुभएको थियो। तर उहाँको निर्देशन पालना भएन। उद्योगीहरू भने बजार मूल्य घटाउन सरकारले सहुलियत दिनुपर्ने बताउँछन्। कान्तिपुरमा खबर छ।
6: यसैबीच देशभर ग्यासको अभाव भएको छ। आधा सिलिण्डर ग्यास दिइरहेको नेपाल आयल निगमले आपूर्ति नै नबढ़ाई भरि सिलिण्डर बेच्न थालेपछि देशभर ग्यास अभाव देखिएको हो। सामान्य अवस्थामा मासिक 48,000 टनसम्म खपत हुने ग्यास अहिले 60,000 टन माग भइरहेको छ। ग्यास अभावमा उपभोक्ताले बेहोरिरहेको हैरानी। हिजो काठमाण्डुको टेकु र बालाजुमा रित्ता सिलिण्डर बोकेर दिनभर लाइन बसेकाहरूको दृश्यले नै प्रष्ट पार्छ। घर नजिकै मात्र नभई जाने बुझे जति ठाउँको डिलरमा धाउँदा पनि ग्यास नपाएकाहरू आयल निगमले टेकुको पुरानो कार्यालयबाट र नेपाल ग्यासले बालाजुको उद्योग परिसरबाट वितरण गरिरहेको छ भन्ने सुनेपछि त्यतै पुगेका थिए। निगमले टेकुबाट नेपाल, श्रीराम, सुगम, एभरेस्ट र एचपी कम्पनीको ग्यास बिक्री गरेको थियो। तर बिहानदेखि लाइन बसेका उपभोक्ताले दिउँसो अबेर 3 बजेसम्म पनि ग्यास नपाएको गुनासो गरेका थिए। यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपैयाँ, डिजल र मट्टीतेलमा 5 रूपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलको भाव काठमाण्डौ, पोखरा र दिपायलमा लिटरको 200 रूपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा 199 रूपैयाँ तथा चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197 रूपैयाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपैयाँ नै कायम भएको छ।
5: सुनसरीको देवानगंज 3 कप्तानगंजमा

0: भएको घटनापछि अशान्त बनेको कोशी र मधेस प्रदेश विस्तारै लयमा फर्कदैछन्। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्लाका स्थानीय समुदायले सद्भाव कायम गर्न गरिएका सर्वपक्षीय संवाद, र्याली र सुरक्षा व्यवस्थाले तनाव कम हुँदै गएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा व्यवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुर धाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। यसै गरी प्रशासनको निर्णयसँगै जनकपुर धाम क्षेत्रमा यातायात, व्यापार तथा अरू सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ। सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाएको छ। बोधे, वर्षाइन र राजविरा क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर त्यस क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा आज बिहान 10 बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्।
1: अलग्गै पार्टी बनाउने तयारी स्वरूप संस्थापन इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ। इतर पक्षले साउन 29 भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले साउन 24 केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। एक हप्ताको बीचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम निकै अर्थपूर्ण छन्। पार्टी औपचारिक विभाजनको डीलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। चिरीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान सञ्चालन गरिरहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैगरी अर्को राजनैतिक खबरमा गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपाबीच सहमति भएको एक हप्ता बित्दा कर्णाली प्रदेशमा मात्रै नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ। केन्द्रमा सहमति हुनुअघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिनुभएको थियो। अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन। कोशी, बागमती र लुम्बिनीमा एमाले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति छ। कोशीमा एमाले र नेकपाको स्पष्ट बहुमत भए पनि एमालेको तर्फबाट अब कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद छ। बागमतीमा राप्रपा र हाम्रो नेपाली पार्टीलाई गठबन्धनमा ल्याउन एमाले र नेकपाले कसरत गरिरहेका छन्। सुदूरपश्चिममा एमाले र नेकपाले मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा पर्खिरहेका छन्। गठबन्धनको बहुमत रहेको त्यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने सहमति छ। लुम्बिनीमा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई निरन्तरता दिने सहमति भएको छ, तर नेकपालाई समेटेर मन्त्री परिषद पुनर्गठन गरिएको छैन। कान्तिपुर दैनिकले खबर छापेको छ।
0: आया कैरनमा स्तनपान सप्ताह र यसको प्रभावकारिता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: एसी कुलर फ्रिज कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
5: NBL सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: It's a goal! Himsa goal! Harek World Cup se yo World Cup ni garo celebrate! Mili sabai generation! Himsa TV kharid garna paunhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV! Uhi celebration! Harek generation!
8: Himsa for a complete home!
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाउ बढ़्यो, अशान्त बनेको कोशी र मध्य प्रदेशको जनजीवन सामान्य लयमा फर्कदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो, पार्टी विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। देशका मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको तराई भागका धेरै ठाउँ तथा मध्य प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकोले पहिरोको जोखिम क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै पहाड़ी क्षेत्रको सड़कमा यात्रा गर्दा चनाको रहन र मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।
0: पश्चिम नवलपरासीको सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले हिजो त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्ष बीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीय बीच विवाद भएको बताउनुभयो। पक्षबीच आज छलफल गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: जीवनको दिगो शुरूआतका लागि स्तनपान, प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ यो हप्ता स्तनपान सप्ताह मनाइँदैछ। यसपालिको नाराले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध खुवाउन प्राथमिकता दिनुका साथै यसमा महिलालाई सहयोगी वातावरण निर्माण गर्ने र प्रभावकारी अभ्यासलाई प्राथमिकता दिन सबैको संयुक्त पहल आवश्यक रहेकोमा जोड़ दिएको छ। शिशुको पहिलो खोप र अधिकार भनेकै आमाको दूध हो। जन्मेको पहिलो घण्टाभित्र शिशुलाई स्तनपान गराउने र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई शिशुको स्वस्थ जीवनको आधार मानिन्छ। आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्व के छ भनेर सम्झना महर्जनले पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारलाई सोध्नु भएको छ।
9: स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा धेरै लाभदायक हुन्छ। 9000 शिशुलाई चाहिँ एक घण्टाभित्र हामीले चाहिँ स्तनपान गर्न सक्यौं भने उहाँको स्वास्थ्यमा धेरै राम्रो हुन्छ। र अर्को कुरा चाहिँ 6 महिनासम्म चाहिँ हामीले आमाको दूध मात्र दियौं भने पनि बच्चाको स्वास्थ्य राम्रो हुन्छ। त्यसको साथ चाहिँ बच्चालाई चाहिँ आमाले चाहिँ स्तनपान चाहिँ 2 वर्षसम्म कन्टिन्यू 6 महिनापछि चाहिँ एक्स्ट्रा चाहिँ हाम्रो अर्को पोषणयुक्त खानाको साथसाथै आमाको स्तनपान गरायो भने चाहिँ बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
10: विशेष गरेर यो सप्ताहमा जुन नारा तय गरिएको छ नि, यो नारा यसपालिको नाराले दिन खोजेको सन्देश चाहिँ के हो?
9: यसपालिको नारा रहेको छ, दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानको लागि सबैको साथ। यो स्वास्थ्य दिगो जीवनको स्वास्थ्य सुरुवातमा चाहिँ हामीले प्रभावकारी बनाउनको लागि चाहिँ स्तनपानको लागि सबैको साथ चाहिन्छ, होइन आमाको मात्र जिम्मेवारी होइन। यसको लागि चाहिँ हामीले परिवार भयो, श्रीमान होइन, सासु ससुरा, अनि समाज, अनि सरकारको पनि त्यति नै दायित्व हुन्छ।
10: नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि, होइन यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
9: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो, अनि सरकार, सबैको चाहिँ ठूलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुटकेर बिदा, त्यसबाट 60 दिन भयो, अहिले 98-90 दिन छ, होइन त्यसको साथसाथै बेटलुई बिदा पनि बस्न पाउँछ। त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त, हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ। सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासु ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ। त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
10: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि के सहयोग गर्न सक्छ?
9: अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भने नीति जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाज हेरचाह केन्द्र हुनुपर्छ, होइन ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ।
10: परिवारलाई महिलालाई नै सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
9: स्तनपान अमृत समान हो, होइन स्तनपान भनेकै पहिलो खोप हो बच्चाको, बच्चाको अधिकार पनि हो, पोषणयुक्त खाना पनि हो। त्यही भएर हामीले स्तनपान गराउनै पर्छ। त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ, होइन समुदायको सहयोग पनि चाहिन्छ, सरकारको सहयोग पनि चाहिन्छ। 6 महिनासम्म आमाको दुध मात्र खुवाउँ, पानी पनि चाहिँदैन, पानी पनि त्यसैमा प्रशस्त हुन्छ, त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ। 2 वर्ष या 2 वर्ष भरिसम्म पनि दुध खुवाउँ, 2 वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौं।
0: पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
12: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जान।
14: सम्पर्क मोबाइल नम्बर 9822964264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
19: धर्मगुरूहरूको मुख्य भूमिका रहेको छ। यो सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूमिकामा हुनुहुन्छ हिन्दू धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरू मौलाना अब्दुल जब्बार मंजरी। योगी पश्चिम नेपालकै प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त हुनुहुन्छ भने मंजरी मुस्लिम समुदायका मुख्य धर्मगुरू हुनुहुन्छ। योगी र मंजरीको दोस्ती सम्बन्ध अति घनिष्ठ मात्र होइन, निकै आत्मीय र प्रेमपूर्ण छ। दुवैजना सँगै घुम्नुहुन्छ, सँगै पान खान बजार जानुहुन्छ भने एउटै मोटरसाइकलमा बसेर शहरका विभिन्न ठाउँ पुग्नुहुन्छ। उहाँहरू भन्नुहुन्छ, पछिल्लो समयमा सुनसरी र सिराहामा भएको दुःखद घटनाले निकै दुखी र चिन्तित बनायो। 2063 सालमा त्यहाँ तनाव फैलाउन खोजिँदा सद्भावका लागि महन्त र मौलाना सँगै उभिनु भएको थियो। त्यही समयमा उहाँहरूले अन्य धर्मका गुरूलाई पनि समेटेर धार्मिक सद्भाव सञ्जालै गठन गरेर सद्भाव र एकताका लागि सांगठनिक रूपमा काम गर्नुभएको थियो। त्यस यता यो सञ्जालले निरन्तर सद्भाव र एकताका लागि काम गर्दै आएको छ। धार्मिक सद्भावको नमूना सँगसँगै महन्त र मौलाना शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: अब विदेशको खबर। ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रीक अग्नि सेवाका सम्पर्क अधिकारी छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्का ग्रीक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रीसको राजधानी एथेन्सबाट झण्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिन्छ। एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को विमानले आपतकालीन अवतरण गरेको छ। अरू विवरण आउन बाँकी छ। डडेलोका कारण ग्रीसमा 100 भन्दा धेरै घरमा क्षति भएको छ। विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। ग्रीस, फ्रान्स, स्पेन लगायतका देश अहिले डडेलोसँग जुधिरहेका छन्।
19: अब खेल खबर। साबिक विजेता पोल्याण्डले भलिबल नेशन्स लीग भीएनएल 2026 उपाधि जितेको छ। चीनको निङ्बोमा भएको फाइनलमा अमेरिकालाई 3-2 हराउँदै पोल्याण्डले उपाधि जितेको हो। पोल्याण्ड 2-1 पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो। पोल्याण्डले सन् 2023 घरेलु मैदानमै भएको पाँचौं संस्करणको भीएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गएको वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो। सन् 2019 शुरू भएको भीएनएलमा पोल्याण्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ। अमेरिका अहिलेसम्म 4 पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसुम जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज बेलुकी 7 बजेदेखि भोलि मंगलबार बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। यसअघि हिजो बेलुकीदेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो।
19: तराई मधेश दूरमार्ग अन्तर्गत ललितपुरको खोकना थाना क्षेत्रमा देखिएका विवाद छल्न बागमती नदीमा भाएडक्ट अर्थात अग्ला र लामा पुल जस्तै देखिने संरचना बनाएर चोभारलाई प्रस्थान बिन्दु बनाउने प्रस्ताव प्राविधिक र लचिलो विकल्प हुन सक्ने देखिएको छ। यो विकल्प कार्यान्वयनले खोकना क्षेत्रमा जग्गा अधिग्रहण मुआवजा र सांस्कृतिक सम्पदा संरक्षणलाई लिएर उत्पन्न विवादबाट अलग राखेर द्रुत मार्ग निर्माण गर्न सकिनेछ। द्रुत मार्गमा विकल्प भाइडक्ट शीर्षकको खबर गोर्खापत्रले छापेको छ।
0: वैज्ञानिकहरूले मानव शरीरमा नयाँ डीएनए फेला पारेका छन् जसको कुनै पनि अवशेष अहिलेसम्म पहिचान भएको छैन। यो अध्ययन अहिले सीमित संख्यामा मात्रै गरिएको खबर कान्तिपुरले लेखेको छ।
19: संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक लगायत दर्ता भएका हुन्।
0: पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। नागरिक दैनिकमा खबर छ।
19: अस्पतालहरूले शोषण र विभेदपूर्ण व्यवहार गरेको भन्दै नर्सहरू आन्दोलनमा छन्। 15 बुधे पेशागत मागसहित नर्स ज्योति राणाभार 4 दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। उहाँको मागमा नेपाल नर्सिङ संघ तथा निजी र सरकारी अस्पतालमा कार्यरत नर्सहरूले ऐक्यबद्धता जनाए आएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: र रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि दक्षिण कोरियाको भाषा परीक्षामा 55,000 भन्दा धेरै आवेदन परेको छ। काया कैरनमा अब पालो उखानको
19: तन सुखी भए मन सुखी।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
19: महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा, देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ़्यो।
0: अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
19: पार्टी विभाजनको डीलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
0: ग्रीष्ममा डडेलो निभाउन प्रयोग भएका 2 हेलिकप्टर ठोकिए, 2 ज्यान गयो, अरू 2 जीवित उद्धार।
19: र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। हिंसा भड्काउन खोज्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ 2 समुदायका मान्छे बीचमा नेपालको राष्ट्रिय झण्डा राखेर आपसमा अंगालो मारिरहेका छन्। नजिकै साम्प्रदायिक जातीय धार्मिक हिंसा भनेर लेखिएको राक्षस आकृतिको डरलाग्दो मान्छे छ, अनि समाज मिलेको देखेपछि समाज भान्न खोज्ने त्यो राक्षस आकृतिको मान्छे भन्दैछ, यो देशमा गरिखान गाह्रो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
21: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50।
23: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829।
2: सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 92478-1875-1875-1875-3645।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी सँगै सुशीला ओली र अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा एन्टी स्नेक भेनमको अभाव, पछिल्लो समय उपचार सेवा नै संकटमा।
0: दाङमा कृषि क्षेत्रको 70% बजेट खर्च, अवैध उत्खनन गर्ने ट्र्याक्टर र ट्रिपर प्रहरी नियन्त्रणमा।
1: र लमहीमा असल अभिभावकत्व र महिला हिंसा न्यूनीकरण बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, निलञ्चकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारैवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
1: दाङमा सर्पदंशका बिरामीको उपचारका लागि अत्यावश्यक मानिने एन्टी स्नेक भेनम अभाव भएपछि उपचार सेवा नै संकटमा परेको छ। बर्खायामसँगै सर्पदंशका घटना बढ़िरहेका बेला जिल्लाका प्रमुख स्वास्थ्य संस्थामा भेनम सकिँदा उपचार सेवा संकटमा परेको हो। उपचारको निरन्तरतामै समस्या देखिन थालेपछि बिरामीले अन्यत्र रेफर गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यही कमजोरीले कतिपय बिरामी धामी झाँक्री गुरूवातर्फ ने जोखिम पनि बढ़ाएको छ। कोराही उपमहानगरपालिका सोरो रातामाटाका 3 वर्षीय आर्यन चौधरीलाई आइतबार बिहान करिब 5:30 बजी विषालु सर्पले टोकेपछि परिवारले तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यायो। अस्पतालले समयमै एन्टी स्नेक भेनम दिएर उपचार शुरू गर्यो। उपचारपछि बालकको अवस्था सुधारोन्मुख थियो, तर थप एन्टी स्नेक भेनम उपलब्ध नभएको र पीआईसीयू बेड खाली नरहेको भन्दै उनलाई थप उपचारका लागि नेपालगंज रिफर गरियो। आवश्यक औषधि र बेडको अभावका कारण प्रतिष्ठानमा थप उपचार सम्भव भएन। नेपालगंज लैजाने क्रममा बालक गोराही 6 लखर पुग्यो। त्यहाँ धामी तथा गुरूवाले परम्परागत शैली अपनाई बालकको अवस्था सामान्य छ। स्वास्थ्य कर्मीहरूले बालकको ज्यान जोगिनुको मुख्य कारण अस्पतालमा समयमै गरेको उपचार र दिएको एन्टी स्नेक भेनम भएको बताउँछन्। तर उपचारको बीचमै अस्पतालबाट रिफर गर्नु परेको अवस्थाले अन्धविश्वासलाई बल पुग्ने परिस्थिति सृजना भयो देखिएको हो। दाङका स्वास्थ्य संस्थामा देखिएको एन्टी स्नेक भेनम अभावले समस्या झन गम्भीर बनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लम्ही अस्पताल र गढ़वा स्थित सर्पदंशोपचार केन्द्रमा भेनम सकिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि मौजदात अत्यन्त न्यून रहेको छ। अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढ़ीमा 1 वा 2 जना बिरामीको मात्रै उपचार सम्भव छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश शैलीका अनुसार प्रतिष्ठानमा हाल पनि सर्पदंशका बिरामी उपचाररत थिए, तर आवश्यक एन्टी स्नेक भेनम सकिएपछि उपचारमा कठिनाई भएको, बर्खायाममा सर्पदंशका घटना हरेक वर्ष बढ़ने तथ्य सबैलाई थाहा हुँदाहुँदै अत्यावश्यक औषधिको अभाव हुनु स्वास्थ्य प्रणालीकै गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आजको नागवेद राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
0: गत आर्थिक वर्ष 2082-83 दाङमा कृषि क्षेत्रको 70% बजेट खर्च भएको छ। कृषि ज्ञान केन्द्र दाङले विनियोजन गरेको कुल बजेटको 70.52% बजेट खर्च भएको हो। कार्यालयमा कुल बजेट 5,08,13,000 रूपैयाँ रहेको थियो, जसमा 3,58,35,400 रूपैयाँ बजेट खर्च भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो। विनियोजन भएको 5,08,13,000 रूपैयाँ मध्ये 20% बजेट रोक्वा कटौती पछि 4,72,37,200 रूपैयाँमा झरेको कार्यालयले जनाएको छ। कार्यालयको सामान्य प्रशासन तर्फ 2,01,98,000 रूपैयाँ बजेट विनियोजन भएको थियो। त्यसै गरेर जुन विनियोजन बजेटको 78.24% हो, कृषि क्षेत्रको 70% बजेट खर्च आजको गोरक्ष दैनिकमा अमर आचार्यले यो खबर लेख्नु भएको छ।
1: अघि नै पुगेर पनि ग्यास लिन 4 घण्टा लाइनमा बस्नु परेको अनुभवले भीम महतराको आइतबार बित्यो। कपुरकोट गाउँपालिका 5 का महतरा हाल तुलसीपुर 7 बस्दै आउनु भएको छ। समस्यामा परेका उपभोक्तालाई बिहान 10 बजेदेखि ग्यास वितरण हुने जानकारी पाएपछि उहाँ बिहान 7 बजे नै तुलसीपुर बजारको ग्यास पसलमा पुग्नुभयो। तर त्यति बेलासम्म पनि लाइन निकै लामो भइसकेको थियो। अन्तत दिउँसो 1 बजे मात्रै उहाँको पालो आयो। लाइन धेरै नै थियो, बिहानी गएकाले धन्न ग्यास पाइयो होइन भने चुलो नै नबल्ने अवस्था थियो, उहाँले भन्नुभयो। भीम महतरा जस्तै आइतबार तुलसीपुरका विभिन्न ग्यास पसलमा सयौं उपभोक्ता बिहानीदेखि लाइनमा उभिएका थिए। केहीले घण्टौं प्रतीक्षा गरेपछि मात्रै सिलिण्डर पाए भने केही खाली हात घर फर्कनु परेको अवस्था पनि देखियो। एकराज भण्डारीले आजको नयाँगुत राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: वर्षात लगभग सकिँदैछ, किसानहरू रासायनिक मल खाना पकाउने ग्यास लगायतको अभावमा आफ्नो जीवन गुजारिराखेका छन्। प्रतिनिधि सभा सदस्यहरू यति बेला गाउँ गाउँमा पुग्ने र जनताका गुनासा सुन्ने गरिराख्नु भएको छ। गाउँ गाउँमा पुगेका प्रतिनिधि सभा सदस्यहरूसँग जनताले कस्ता खालका गुनासा पोखिराखेका छन् यसै विषयमा कुराकानी गर्न प्रतिनिधि सभा सदस्य दाङ क्षेत्र नम्बर 3 निर्वाचित माननीय कमल सुवेदी अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। माननीयजी, खबर पत्रिकामा यहाँलाई स्वागत छ।
3: नमस्ते अमरजी।
0: अहिले दाङका विभिन्न क्षेत्रहरूमा खास गरेर आफ्नो निर्वाचन क्षेत्रमा यहाँले निकै डुलेको घुमेको र जनताका कुराहरू चाहिँ सुन्ने प्रयास गरेको हामीले देख्यौं विभिन्न सामाजिक सञ्जालमा। खास गरेर जनताहरूले चाहिँ कस्ता खालका गुनासाहरू मान्नेसँग चाहिँ राख्नु भएको छ, जनताहरूको अहिलेको तत्कालको आवश्यकता अपेक्षा चाहिँ के देख्नुभयो, के पाउनुभयो?
3: यस्तो अमरजी, विशेष गरी म निर्वाचन अगाडि नै जनतालाई भनेको थिएँ, म निर्वाचन पश्चात पनि तपाईँहरूको गाउँ घरमा आउँछु भनेर। र मेरो विश्वास यो हो कि निर्वाचन जितेपछि जनतासँगको सम्बन्ध समाप्त हुँदैन, अझै जिम्मेवारी शुरू हुन्छ भन्ने सोचले म नियमित रूपमा गाउँ बस्तीहरूमा नागरिकको समस्या सुन्छु, सुझाव लिन्छु र संसदका सरकारसँग पुर्याउँछु भन्ने अभियान नै छु। र यो लोकतान्त्रिक उत्तरदायित्व पनि हो एउटा जनप्रतिनिधिको। र म यसै सिलसिलामा मेरो निर्वाचन क्षेत्रको 36 वडा छ, 4 पालिकाको, त्यसमध्ये म 35 वडा चाहिँ पुगे, एउटा वडा बगै 1 यसपालि छुट्यो, म जान भए नेक्स्ट टाइम चाहिँ म जाने सोचेको छु। र त्यहाँ पुग्दा नागरिकहरूको लागि ठुलो यो कुराहरू चाहिएको चाहिँ छैन, किसानलाई मल सिँचाइ, अब युवाहरूलाई रोजगारीको कुरा, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको कुरा, अब बिरामी नागरिकहरूलाई सहज स्वास्थ्य सेवाको कुरा, नागरिकलाई सुशासन र डेलिभरी चाहिएको उहाँहरूले मलाई बताउनुभयो। र विशेष गरी अहिले तत्काल मलको समस्या र ग्यासको अभावको विषय पनि उहाँले तत्कालको रूपमा कुरा गर्नुभएको थियो भने दीर्घकालीन रूपमा चाहिँ सुकुमासी समस्याको समाधानका विषयहरू पनि उहाँहरूले उठाउनु भएको थियो। अनि त्यसरी चाहिँ नागरिकहरूका ससाना दैनिक जीवनसँग र वडा र पालिकाले गर्नुपर्ने सानो नाला, अनि ग्रामीण सडक, एकदमै सानो भन्दा सानो कुराहरूमा पनि उहाँहरूको ध्यान र कुरा चाहिँ सांसदसँग उहाँले राख्नु भएको थियो।
0: अब यतिका सुनिसके पछाडि नि मान्यज्यू, अब जनताका त्यति ठूला अपेक्षा छैनन्, हाम्रा घर बनाइदेऊ, हाम्रा घरमा चाहिँ यस्तो गरिदेऊ त जनताले पक्कै पनि भनेका छैनन्। बाटा बनाइदेऊ, पुल बनाइदेऊ, खाना पकाउने ग्यास सहज देऊ, खेतीबारीमा चाहिँ रासायनिक मल देऊ भनिराखेका छन्। यस्ता कुराहरू चाहिँ सहजै चाहिँ किन उपलब्ध हुन सक्दैनन्, किन नभएको होला, के बुझ्नुभयो? अब यो प्रतिनिधि सभामा यहाँ तपाईँ डाङबाट के अरे जनताका कुराहरू सुनिसके पछाडि यो कुरा चाहिँ प्रतिनिधि सभामा पनि उठाउनु भएको थियो, हामीले सुनेका थियौँ। के लाग्छ यी जनताका आधारभूत आवश्यकताहरू चाहिँ किन पूरा हुन सक्दैनन्?
3: यस्तो छ अम्बाजी, विशेष गरी अब यसपटक म गाउँ बस्तीमा पुग्दा र सरकारको मन्त्रीहरूसँग पनि कुरा गर्दाखेरि यो अहिलेको यो मल खाटको विषय एउटा क्रोनिक समस्या भएर बसिरहेको रहेछ र पहिलेदेखि जुन संरचना र जुन सिस्टमबाट मल वितरण भइरहेको थियो त्यसले चाहिँ कठिनाई लिएको र साउनदेखि यसलाई अलिक सहज गरेर नागरिक कहाँ सिधै मल पुगेको व्यवस्थाको एउटा ट्र्याकिङ गर्ने र गोदाममा लामो समयसम्म थन्केर रहने परिपाटीको अन्त्य गर्ने किसिमले नयाँ कार्यविधि बनाएरै काम गर्ने भनेर मलाई कृषि मन्त्रीले पनि भन्नुभएको छ र ग्यासको सहज आपूर्तिको लागि मैले उद्योग मन्त्रीसँग पनि आएपछि कुरा गरेँ, संसदमा पनि उठाएँ र दाङमा अब र नेपालभरि पनि केही दिनभित्र ग्यासको सहज आपूर्ति हुने कुरा गर्नुभएको छ र त्यसको प्रक्रिया पनि सुरु भएको मैले तपाईँले पनि समाचारबाट सुन्न थाल्नु भएको छ होला। कहिलेकाहीँ यो नियमित समस्याहरू एउटातिर छन्, अर्को आकस्मिक समस्याहरू त पैदा हुन्छन् तर त्यो समस्या सुनेर त्यसको समाधानका लागि पहल गर्ने कुरा नै जनप्रतिनिधिको भूमिका हो जस्तो लाग्छ र म एउटा जनप्रतिनिधिको नाताले जनताले उठाएका समस्याहरू सदनसम्म राख्ने र सरकारसम्म पुर्याउने र त्यसबाट निकास निकाल्न चाहिँ म प्रयत्नशील छु र त्यसैको एउटा प्रक्रिया र पहल भइरहेको छ।
0: अब अहिले अर्को एउटा जल्दो बल्दो विषय भनेको दाङको टरिगाउँ एयरपोर्ट पनि रहेको छ र अहिले बन्छ र बन्दैन भन्ने एक खालको चाहिँ सामाजिक सञ्जालमा चाहिँ विवाद पनि देखिएको छ। कतिपय कुराहरू चाहिँ छोटा छोटा क्लिपहरू काट्ने र यस्तो र उस्तो भन्ने चाहिँ अफवाह फैलाउने कुराहरू पनि भएको छ। हामीले सुन्नमा आएको 25 करोड़ रुपियाँ यो आर्थिक वर्षमा चाहिँ विनियोजन भएको छ, काम सुरु हुन्छ भन्ने कुरा चाहिँ हो। यहाँले पनि देख्नुभयो होला हुँदैन बन्दैन भन्ने कुरा, वास्तविकता यसको के हो?
3: अब अमरजी, विशेष गरी के भने यो लोकतन्त्रमा सबैले आफ्नो धारणा चाहिँ राख्न पाउँछ तर अब विकासको विषयमा आशाभन्दा निराशा फैलाउने होइन, तथ्य र योजनाको आधारमा बोल्नुपर्छ। अब जसले यो विषयमा बोल्नु भएको छ उहाँहरूले त्यसलाई विकासको आयामको हिसाबले बोल्नु पर्थ्यो भन्ने हो। अनि सरकारले यस वर्ष आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन पनि गरेका छ। अब यो चरणबद्ध रूपमा पूर्वाधार विस्तार गरी भविष्यमा ठूलो जहाज सञ्चालन गर्ने लक्ष्य पनि हो। मेरो ध्यान विवादमा होइन, कार्यान्वयनमा छ। अब विशेष गरी यो अब व्यक्तिको मूल्याङ्कन गर्ने कुरा चाहिँ जनताले गरिसक्नु भएको छ होइन। अब निर्वाचनको त्यो मतको परिणाम भनेको चाहिँ मेरो जिम्मेवारी अब विकासको काम गर्ने कुरा हो होइन, नीति बनाउने कुरातिर हो। अब यो विवाद गर्ने कुरातिर मेरो कहिले पनि होइन। मेरो सामान्यतया म नागरिकहरूलाई पनि भन्छु र आम सञ्चार माध्यम र राजनीतिक दलहरूलाई पनि भन्छु, दाङमा विकासको नाममा लामो समयसम्म राजनीतिक भयो र यसपटक मैले सुरुवातदेखि निर्वाचनदेखि भन्दै आएको छु विकासमा चाहिँ राजनीतिक नगरौँ, सहकार्य गरौँ होइन। उहाँहरूसँग भएको जो जसँग ज्ञान सिप पुँजी प्रविधि जे जे छ कम्तीमा हाम्रो दाङ बनाउने कुरामा काम गरौँ भन्ने हो। त्यतातिर मेरो पनि उहाँहरूलाई अनुरोध पनि छ र हामी सबैले सकारात्मक सोच्यौँ भने यो एकैचोटि एउटै वर्षमा सबै बजेट खर्च हुने भन्ने पनि होइन। हामीले 5 वर्षभित्र गर्ने कुरालाई यदि साँच्चैकै रूपमा सबैजनाको सहयोग मिल्यो भने यो असम्भव भन्ने कुरा केही पनि छैन, त्यो कुरा पुरा हुन्छ।
0: एयरपोर्टको सम्बन्धमा अब झन्डै 3-3.5 अर्ब रुपियाँको डिपिआर भएको भनेर हामीले चाहिँ त्यो सुनेका छौँ होइन। विगतमा पनि विभिन्न खिचातानीहरूका कारणले त्यो हुन सकेन, बजेट पनि विनियोजन भएन, 1 करोड़ 2 करोड़ 5 करोड़ बजेट विनियोजन भयो त्यो पनि खर्च हुन सकेन। केही बिघा जग्गा अधिकरण गर्नुपर्नेछ, त्यो जग्गा अधिकरण नगर्दासम्म एयरपोर्टको निर्माण प्रक्रिया जुन हामीले 1500 मिटरको धावन मार्ग भनेका छौं 72 सिटी जहाज बस्नका लागि त्यसको ठेक्का प्रक्रियामा जान पाइँदैन भन्ने कुरा छ। तपाईँ त लामो समयसम्म अब यो सेक्टरमा पनि विकासमा सुशासनमा पनि काम गर्नुभएको योभन्दा अगाडिका पनि अहिले पनि अर्थमन्त्रीसँग चाहिँ तपाईँको कुराकानी भइराखेको छ। यसको वास्तविकता चाहिँ के हो? यो कहिलेसम्म बन्छ? यो हाम्रो सधैँको नारा मात्रै बन्छ कि साँच्चीकै एयरपोर्ट बन्छ मान्नेजु?
3: मैले यो चुनाव अगाडि नै भनेको छु, यो 2011 सालदेखि जो स्थापना भएर जुन गतिमा एयरपोर्ट बन्नु पर्थ्यो, हामी सँगैका एयरपोर्टहरू कहाँ पुगे र हामी किन हल्मल्यौँ भनेर यसको मूलभूत जड हेऱ्यो भने त्यहाँ राजनीतिक रूपमा त्यसको हाम्रो धेरै रूपमा प्रभाव र असरहरू देखिन्छ। अब यसपटक मैले निर्वाचनको बेला पनि भनेको थिएँ कि एयरपोर्ट यो बन्छ होइन भने यो एयरपोर्टको नामको राजनीतिक नै बन्द गर्नुपर्छ होइन विकासमा चाहिँ भन्ने कुरा मैले प्रश्न रूपमा पनि उठाएको कारण यही थियो। अब यसमा हाम्रो सोच के हो भने यसपटक जो हामीले डिपिआर बनाएको छ, राज्यले डिपिआरमा धेरै अप्सनहरू दिएको छ प्राविधिक रूपमा त्यो अप्सनहरू मध्ये, अन्त डिपिआरलाई तपाईँको डिजाइन एन्ड बिल्डमा गएर अनि फेरि प्राविधिक टोली काठमाडौँबाट त्यहाँ पुगेर त्यसलाई हेरेर अनि पुरै त्यसलाई बहुवर्षीय आयोजनामा लगेर अनि ठेक्का प्रणाली सुरु गर्दाखेरि हामीले गर्ने बजेटको सीमितताले समस्या पार्ने होइन, त्यो बजेट त खर्चको आधारमा बजेट वृद्धि हुन्छ तर प्रक्रियाको सुरुवात गर्ने र त्यसलाई अगाडि बढाउने भन्ने कुरा हो र त्यसको लागि प्राविधिक टोली गएर यही भदौ महिनाभित्रै त्यसको सबै इस्टिमेटहरू तयार गरेर अनि सरकारले त्यसलाई बहुवर्षीय आयोजना रूपमा गएर एयरपोर्ट बनाउने भन्ने किसिमको हाम्रो बजेट चाहदाखेरिदेखि नै प्रारम्भिक छलफल भएको विषय हो। अब कार्यान्वयन त भर्खर हामी साउनको महिनामा छौँ, अब प्राविधिक टोली गएर त्यसको कार्यान्वयन गरेर के अरे इस्टिमेट गरेर अनि कसरी जाने त्यसको मोडालिटी त दुई तिनवटा अप्सन छ। अब हामी प्राविधिक रूपको मान्छे होइन, त्यो अप्सन मध्ये कुन अप्सनबाट सहज रूपमा जान सक्छ भनेर लिएर सरकारले अगाडि बढ्छ। भर्खर नयाँ बजेट आएको 15 दिन बाद छ, अब 15 दिनमै सबै कुराहरू पूर्ण हुन्छ भन्ने किसिमले हामी गयौँ भने यसरी हामी कहीँ पनि यो गन्तव्यमा पुग्दैनौँ। हामीले लाग्नुपर्ने समय अब मैले पनि त्यही भयो, 5 वर्षभित्र यो प्रक्रिया टुङ्गिन्छ भनेर नागरिकलाई पनि भनेको कारण चाहिँ हामीले 1 वर्षभित्र टुङ्गिन्छ भनेको छैनौँ, किनभने यो विषयहरूलाई सबैलाई टुङ्गाउन चाहिँ समय लाग्छ तर सुरुवात चाहिँ यो वर्षदेखि हुन्छ भन्ने कुरा हो, सुरुवात यो वर्ष हुन्छ।
0: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रतिनिधि सभा सदस्य दाङ क्षेत्र नम्बर 3 निर्वाचित माननीय कमल सुवेदी। अहिलेका समसामयिक विषयमा कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, नम्बर 082-5-65-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
1: अब अन्य खबर प्रसंग गढ़वा गाउँपालिका क्षेत्र अन्तर्गत राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्दै गरेका दुई ट्याक्टर र एक टिप्परलाई प्रहरले नियन्त्रणमा लिएको छ। नदीजन्य स्रोतका अवैध दोहन रोक्न गरिएको निगरानीको क्रममा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। प्रहरीका अनुसार गढ़वा गाउँपालिका 1, 3 र 5 अन्तर्गत पर्ने राप्ती नदी क्षेत्रमा अनुमति बिना नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने सूचनाका आधार विशेष निगरानी गरिएको थियो। सोही कर्मा र 1, 3, 7, 6, 7 र लु 73-32 नम्बरका दुई ट्याक्टर तथा लु 1, 25-41 नम्बरका ट्रिपर अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। सर्वन बस्नेतले आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: गुणस्तरीय शिक्षाको आधार सक्षम विकास सक्षम शिक्षक भन्ने मान्यतालाई आत्मसात गर्दै गुरूकुल एकाडेमीले आफ्ना शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा गुरूकुल एकाडेमी लमही र घोराई शाखामा छुट्टा छुट्टै शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन्। गुरूकुल एकाडेमी लमहीले शिक्षकहरूको क्षमता अभिवृद्धि प्रभावकारी कक्षा कोठा व्यवस्थापन तथा निरन्तर विद्यार्थी मूल्यांकन विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। गणतन्त्र दैनिकमा खबर छ।
1: असल अभिभावकत्व महिला हिंसा न्यूनीकरण तथा कानूनी उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार लम्ही नगरपालिका 7 नम्बर वडा कार्यालयमा सम्पन्न भएको छ। लायन्स क्लब अफ लम्ही नगर जागरणको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष गायत्री थापाको अध्यक्षता तथा लम्ही नगरपालिकाका उप प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सीता देवी शर्माले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो। जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्न उहाँले अभिमुख कार्यक्रम आयोजना गरेको पनि बताउनुभयो। गोरक्षी राष्ट्रिय दैनिकमा टेक बहादुर पुनले खबर लेख्नु भएको छ।
0: सामान्यतया कुनै पनि कार्यालयमा गरिने सबैको फोनको सुनवाई वा सम्बोधन हुँदैन भन्ने बुझाइ छ, तर दाङ प्रहरीले हरेक दिन आउने सयौं फोनलाई गम्भीरताका साथ लिँदै तत्काल प्रतिक्रिया दिने गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले प्रहरी कार्यालयको हटलाइन र अन्य नम्बरमा गरेर हरेक दिन सयौं र हरेक महिनामा आउने हजारौं फोनको प्रतिक्रिया दिने गरेको बताउनुभयो। उहाँका अनुसार गएको आर्थिक वर्ष 2082-83 पनि 66,000 भन्दा धेरै फोन कल र सबैलाई आएको र सबैलाई प्रहरीले चासो दिएको बताउनुभयो। प्रहरीमा हजारौं फोन सबैको हुन्छ सुनवाई। राप्ती पोस्ट दैनिकमा खबर छ। त्यस्तै राप्ती पोस्ट दैनिकमै अर्को खबर छ। घोराई उपमहानगरपालिका 15 तुलसीपुर रोडमा अत्याधुनिक सुविधा सहितको प्राइम डेन्टल क्लिनिक सञ्चालनमा आएको छ। स्थानीय नागरिकलाई गुणस्तरीय दन्त सेवा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा आएको क्लिनिकको आइतबार घोराई उपमहानगरपालिका कि उपप्रमुख हुमा डीसीले र शताब्दी पुरूष केदारनाथ गौतमले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। राप्ती पोस्ट दैनिकमा खबर छ।
1: शरीरको तल्लो भाग नचल्ने समस्याबाट पीड़ित विपना बुढा मगरलाई रोल्पाली सेवा समाज रोल्पाले आइतबार घोराहीमा 80,258 रूपियाँ सहयोग गरेको छ। समाजका केन्द्रीय अध्यक्ष डीलाराम ओलीको अध्यक्षतामा सहयोग हस्तान्तरण गरिएको थियो। समाजका दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्काको संयोजकत्वमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो।
0: अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको युगबोध दैनिकमा मित्रताको हात बढ़ाउने कि शत्रुताको नारायण प्रसाद पौडेलको विचार छापिएको छ। स्तनपान आमाको रोजाई मात्र होइन, डाक्टर प्रकाश बुढा थोकीको विचार छापिएको छ। आज स्तनपान सप्ताह पनि चलिराखेको छ। सर्पदंशलाई राष्ट्रिय स्वास्थ्य विपद घोषणा गर शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा सार्वजनिक उत्तरदायित्व शिवराम न्यौपानेको विचार छ। वैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको सवाल जीवन बाणियाको विचार छ। भड्केको हिंसा र झस्केको सरकार केपी सुवेदीको विचार छ भने कोइलावास नाका स्तर उन्नतिको सवाल गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
0: त्यसैगरी आजको गणतन्त्र दैनिकमा देशमा जातीय साम्प्रदायिकता फैलिए कसलाई फाइदा हुन्छ, सुरेश कुमार पाण्डेको विचार छापिएको छ। मिटर ब्याज र लघु वित्तको पासो कहिलेसम्म बन्धक बन्ने, भुइँ मान्छेको जिन्दगी बलबहादुर जीएम को यो विचार छापिएको छ भने विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि ठोस सरकारी नीति आवश्यक शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ।
1: र आजको राप्ति पोस्ट राष्ट्रिय दैनिकमा सामाजिक सद्भाव बिग्रिँदै हो शरद अधिकारीको विचार छापेको छ। सार्वजनिक उत्तरदायित्व शिवराम न्यौपानेको विचार छ भने हात चाट्ने काम सम्पादकीय राप्ती पोस्ट राष्ट्रिय दैनिकले छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
14: प्रदेशका जिल्लाहरूमा लगाइएको कर्फ्यू हटाइयो। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। वैशाखदेखि हालसम्म देशभर 4053 विपदका घटना। र इरानसँग द्रुत सम्झौता हुने आशामा इरान विरूद्ध आक्रमण रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: बन्दै गएको छ। कतिपय जिल्लाहरूमा स्थिति सामान्य बन्दै गएपछि कर्फ्यू आदेश हटाइएको छ। शान्ति सुरक्षाको अवस्थामा सुधार भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान 5 बजेबाट जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा आदेश हटाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश हटाइएको उल्लेख छ। गृहमन्त्री सुदन गुरूङले आन्दोलनरत हिन्दूवादीहरूसँग वार्ता गरेपछि सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि निषेधाज्ञा हटाइएको हो। सिराको गोल बजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराले सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोल बजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश हिजो साँझ 7 बजेदेखि हटाइएको जनाएको छ। गोल बजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोधे वर्षाई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको जनाएको छ। प्रमुख जिल्लाधिकारी श्याम कृष्ण थापा

गृहमन्त्री सुदन गुरूङले महोत्तरीमा नेपाल भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। हिजो नेपाल भारत सीमा मटिहानी मदवापुर दशगजा क्षेत्रको गृहमन्त्री गुरूङले निरीक्षण गर्नुभएको हो। गृहमन्त्री गुरूङले सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवत जावतको अवस्थाबारे जानकारी लिनुभएको हो। मटियानी स्थित सशस्त्र प्रहरी बलको बीओपी पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएका गृहमन्त्री गुरूङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन समेत दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ़ बनाउन अग्रज राजनैतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात गर्न आवश्यक रहेको बताउनु भएको छ। तुलसीलाल अमात्यको 29 औं स्मृति दिवसका अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा हिजो ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले नेता अमात्यको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधता बीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आजै 4 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उप छलफल गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक बिहान 11 बजे बस्दैछ। बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। त्यस्तै अपरान्ह 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। गए रातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटीतेल र हवाई इन्धनमा मूल्य वृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रूपियाँ, डिजल र मटीतेल प्रति लिटर 5 रूपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 वृद्धि भएको छ। इण्डियन आयल कर्पोरेशनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रूपियाँ 19 पैसा, डिजलमा 39 रूपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रूपियाँ 6 पैसा बढ़ेर आएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल र डिजलको मूल्य काठमाण्डु, पोखरा र दिपायलमा प्रति लिटर 200 रूपियाँ पुगेको छ। सुर्खेत र दाङमा 179 रूपियाँ कायम भएको छ। त्यस्तै चाराली, विराटनगर, जनकपुर, अमलेखंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। यसअघि प्रति लिटर पेट्रोल 197 रूपियाँ र डिजल मटीतेल प्रति लिटर 195 रूपियाँ रहेको थियो। पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा 1,49 करोड़ रूपियाँ बराबरको घाटा हुने निगमले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका तेल, सेम्पू, चिया, खाद्यपूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारे परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट गर्नुभयो। सरकारले विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा यही साउन 14 गते क्याम्प 2 बाट क्याम्प 3 जाने क्रममा हिमपहिरोमा परि आरोहीहरूको निधन भयो।

0: प्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा निम्स दाई सहित नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता किली पेम्बा शेर्पा किलु निमा शेर्पा नवाङ थिन्दु शेर्पा गेलु शेर्पा तथा उहाँहरूसँगै ब्रोडपिक चढ़ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएको छ। नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना पनि गरेको छ। कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क स्तरोन्नति योजना सञ्चालन गरिएको छ। बेनी जोमसुम कोरोला सड़क आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि बैसरी र बैसरीदेखि रातो पानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क फराकिलो बनाउने तथा स्तरोन्नतिको काम थालिएको हो। यसअघि सड़क निर्माणका क्रममा पहिरोका कारण ठेकाबाट हटाइएका खण्डहरूमा पहिरो नियन्त्रण गरेर सड़क फराकिलो बनाउने, कलबर्ट निर्माण गर्ने, ग्याबिन जाली लगाउने, पक्की पर्खाल निर्माण गर्ने तथा सड़क ढलान गर्ने काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसुम जोड्ने सड़क र बेनी दरबाङ सड़कमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो। बेनी जोमसोम सड़क कालीगण्डकी करिडोर अन्तर्गत पर्दछ। यस सड़क भएर मानिस मुक्तिनाथ कोरोला नाकासम्मको यात्रा गर्ने गर्छन्। पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी दरबाङ सड़क पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना बालै गमगढ़ी सड़क खण्ड दुई सातादेखि अवरूद्ध हुँदा करिब 1 दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ। सड़क सञ्चालन हुन नसक्दा सवारी साधन ठप्प भएका छन् भने सदरमुकाम गमगढ़ीसम्मको आवागमन निकै कष्टकर बनेको मुगुबाट हाम्रा संवाददाता विनोद कुमार मल्लले जनाएका छन्। सड़क अवरूद्ध भएपछि स्थानीयहरू वैकल्पिक पैदल बाटो प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायामका कारण पैदल मार्ग समेत हिलाम्य र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। सड़क अवरूद्ध हुँदा सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भएको छ। गत वैशाख 1 गतेदेखि साउन 17 गतेसम्म देशभर कुल 4053 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 196 जनाको ज्यान गएको छ। यस्तै 1218 जना घाइते भएका छन्। 4 जना बेपत्ता छन्। विपदबाट जोगिन पूर्व सावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। वर्षाको समयमा अकस्मात बाढ़ी पहिरो आउने सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनु पर्नेमा जोड़ दिएको छ। पछिल्लो 24 घण्टामा देशभर कुल 34 वटा विपदका घटना घटेका छन्। विपदमा परि 1 जनाको ज्यान गएको छ। 20 जना घाइते भएका छन्। विपदका कारण देशभरका 25 जिल्ला प्रभावित भएको छ। देशका 2 सड़क अवरूद्ध हुन पुगेको छ। विपदका कारण 27,25,000 रूपियाँ बराबरको अनुमानित क्षति भएको छ। उद्धार राहत लगायतका कामका लागि 271 जना प्रहरी परिचालन गरिएको छ। बागमती प्रदेशका उपत्यका बाहेका 10 जिल्लाका 91 स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्। नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितौनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ। भौगोलिक हिसाबले चितौन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्याधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका 91 वटा जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितौनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 वटा रहेका छन्। काभ्रेपलाञ्चोकमा 11, नुवाकोट 8, रसुवा र रामेछाप 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 वटा स्थान जोखिममुक्त रहेको कार्यालयका प्रमुख प्रहरी परीक्षक दिल्ली नारायण पौडेलले जानकारी दिनुभयो। डडेलधुराको अजय मेरु गाउँपालिका दुईका सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले अजय मेरु दुईका सात अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरण गरेको अजय मेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्य अर्थात प्रतिकिता 100 रूपियाँमा नै सेयर उपलब्ध गराउन सबै प्रवर्धक कम्पनीलाई आग्रह गरेको छ। इपानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार केही जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सेवा सुविधा र सड़कको अभावमा गाउँ छाडेका धनकुटाको फलामेटार लगायतका स्थानीय अहिले सड़क पूर्वाधार पुगेपछि गाउँ फर्किन थालेका छन्। धनकुटामा तमोर करिडोर र अन्य सड़क निर्माण भएपछि सदामटार हंस मोरङ लगायतका क्षेत्रमा बसाई गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम शुरू भएको बताउँछन् धनकुटाबाट संवाददाता ईश्वर थापा।
1: धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर चार फलामेटारका महेन्द्र नेउपाने एक समय गाउँ छाडेर धनकुटा सदरमुकाम बस्दै आउनु भएको थियो। गाउँमा सड़क बिजुली र खानेपानीको अभावका कारण नेउपाने गाउँ छाड्न बाध्य हुनु भएको थियो। तर तमोर करिडोर सड़क निर्माण भएपछि पुनः गाउँ फर्केर कृषिमा सक्रिय हुनु भएको छ। अहिले उहाँले करिब 30 रोपनी क्षेत्रफलमा आँप एभोकाडो सजीवन सुपारी लगायतका फलफूल खेती विस्तार गर्नु भएको छ।
2: तमोर करिडोर आयो, अब यातायातको सुविधा पनि भयो, अहिले एउटा आँप बेच्छु भन्दा पनि बोटमै आएर खरिद गरेको अवस्था पनि छ। होइन, म आफै टिपेर आफै सदरमुकाममा लान्छु, धरानी इटेरिटेर लगेर बेच्छु भन्दा पनि यातायातको सुविधा छ।
1: सड़क नहुँदा धनकुटाको फलामेटार दुर्गम क्षेत्र मानिन्थ्यो, तर अहिले सड़क बिजुली खानेपानी र टेलिफोन सेवा पुगेपछि गाउँको मुहार फेरिएको छ। बजार र स्वास्थ्य संस्थामा पुग्न सहज भएको छ भने कृषि उत्पादन बिक्री र दैनिक उपभोग्य सामग्री ल्याउन पनि सुविधा भएको छ। गाउँमा सुविधा बढेसँगै परिवार सहित पुनः गाउँ फर्क स्थानीय स्मृति लिम्बुले बताउनुभयो। सड़क निर्माणसँगै गाउँमा आवत जावत र आधारभूत सुविधा सहज भएपछि केही परिवार पुनः गाउँ फर्कन थालेका छन्। तमोर करिडोर अन्तर्गत धनकुटा खण्डका सदामटार हंस मोरङ लगायतका क्षेत्रमा पनि बसाई गएका मध्ये केही परिवार गाउँ फर्क क्रम शुरू भएको स्थानीय विनोद भण्डारी बताउनुहुन्छ।
3: फलामेटारमै पनि चार पाँच परिवार पहिला बसाइ सरेर गइसक्यो, फर्किया छन्। भैँसीमा एउटा दुईटा परिवार छ, सदाम हंसमरङतिर पनि फर्केर कोही नयाँ व्यवसाय होटल पसलहरू गर्नु भएको छ, कोही कृषिमै पनि फर्किनु भएको छ।
1: सड़क सञ्जाल विस्तार सँगै धनकुटाका विभिन्न गाउँमा बसाई सरेकाहरू पुनः फर्कन थालेका छन्। कुनै समय सड़कको अभावले गाउँ छाडेकाहरू अहिले सड़ककै सुविधाले गाउँ फर्किरहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: धनकुटापछि अब कैलालीतर्फ लागौं। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम समयमा सम्पन्न नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
4: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै दुई क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालो पत्रे हुन सकेको छैन। पूर्व पश्चिम अन्तर्गत सत्तीदेखि धनगढ़ीसम्म 7.5 किलोमिटर र उत्तर दक्षिण खकरोलादेखि लम्कीसम्म 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछाने
5: धनगढ़ीमा 10.5 किलोमिटर कालोपत्र गर्नुपर्नेमा 3 किलोमिटर कालोपत्र काम सम्पन्न भयो। राज्य सडक खण्ड 7.5 किलोमिटर कालोपत्र गर्ने भएको छ। फोर लेनलाई पनि डबल लेनमा कन्भर्ट गर्दा करिब 6 किलोमिटर कालोपत्र गर्ने भएको छ।
6: यसरी राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
7: तिम्रो घुम्ने कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता
6: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मटेरियल सेन्टरबाट ल्याएको
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
6: एकपटक दंगालीबाट किनेर हेर न
7: लौ त म दंगाली सु मटेरियल सेन्टरतिर गइहाले है
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
6: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
10: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
6: प्रोप्राइटर सोमराज रैदास
11: सम्पर्क फोन नम्बर 0825367775
6: सम्पर्क नम्बर 98478726873
12: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
13: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
14: हिराले खाएको दाँत निकाल्ने
15: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
14: खाली ठाउँमा दाँत राख्ने
15: दाँतको जरैदेखि उपचार गर्ने
14: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा
15: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
16: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
13: सम्पर्क फोन नम्बर 0825904662 9829185553
17: आया, मम्मी मम्मी दाँत दुख्यो
18: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
19: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
20: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
18: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
20: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
21: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
22: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
21: सम्पर्क फोन नम्बर 0825902222
18: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
23: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
24: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
23: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
25: शुद्ध महका लागि कहाँ जाने त
26: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
25: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
21: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
22: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
27: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 082-560-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू,
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
0: छाती, दम, निमोनिया, खोकी, छेरोग,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा
6: थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू
9: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
25: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले सफल उद्यमी बन्दै गिरेडी सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गरेछौ। त्यसै गरी लमई नगरपालिका सात हासनापुर निवासी पर्ल एकाडेमी बोर्डिङ स्कूल घोराईकी शिक्षक सरिता रोका बुढा मगरसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं तालिमबाट सिप, सिपबाट उद्यमी बन्दै महिला सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझ हामीले राख्दैछौ सफल उद्यमी बन्दै गृहिणी सम्बन्धी खोजमूलक समाचार।
4: कुनै समय घरधन्दा, भान्सा कोठा र परिवारको जिम्मेवारीमै सीमित रहेकी सिद्धार्थ नगर नगरपालिका 13 दीपा श्रेष्ठ राज भण्डारी आज आफ्नै पसल सञ्चालन गर्ने उद्यमी बनेकी छन्। अर्कोतर्फ सामान्य गृहिणीकै जीवन बिताइरहेकी माला शाह अहिले लाखौं रूपियाँको कारोबार गर्ने व्यवसायी मात्र होइन, अन्य महिलालाई सिप सिकाउने प्रशिक्षकको पहिचान समेत बनाएकी छन्। यी दुई महिलाको सफलताको कथा केवल व्यक्तिगत संघर्षको परिणाम होइन, स्थानीय सरकारले सञ्चालन गरेको सिपमूलक तालिमले अवसर पाए महिलाले आफ्नो जीवन आफै बदल्न सक्छन् भन्ने सन्देश पनि हो। सिद्धार्थ नगर नगरपालिकाले पछिल्लो वर्षहरूमा सञ्चालन गरेका धूप, ब्याग, बुटिक, माला, पोते लगायतका सिपमूलक तालिमले धेरै महिलालाई स्वरोजगारतर्फ डोर्याएको छ। यद्यपि यस्ता कार्यक्रमबाट कति महिला लाभान्वित भए, कतिले व्यवसाय शुरू गरे र कति सफल भए भन्ने आधारभूत तथ्याङ्क भने नगरपालिकासँग छैन। केही वर्ष अघि दीपाको दिनचर्या अरू धेरै गृहिणी जस्तै थियो। बिहानदेखि साँझसम्म घरको काम, परिवारको हेरचाह र भान्सा कोठामै उनको समय बित्थ्यो। म पहिला घरमा खाना पकाउने, केटाकेटी हेर्ने र घरैसी काम गर्ने एउटा सामान्य गृहिणी मात्रै थिए। उनी विगत सम्झिन्छन्, उनको जीवनमा मोड आयो जब वडा कार्यालय मार्फत महिलाका लागि सिपमूलक तालिम सञ्चालन भयो। पहिले उनले एक साताको आधारभूत तालिमबाट ब्याग, चप्पल र धूप बनाउन सिकिन्, त्यसपछि नगरपालिकाको समन्वयमा करिब 1.5 महिनाको उच्च स्तरीय तालिम लिइन्। त्यहाँ उनले विभिन्न प्रकारका हस्तकलाका सामग्री, माला, बुटिकका सामान तथा सुगन्धित धूप उत्पादन गर्ने व्यावसायिक सिप हासिल गरिन्। सिप सिकेर उनी घरमै बसेर रोकिएनन्। अहिले सिद्धार्थ नगरको शान्तिनगरमा आफ्नै पसल सञ्चालन गर्दै धूप, अगरबत्ती, हस्तनिर्मित ब्याग, माला तथा बुटिकका सामग्री उत्पादन र बिक्री गर्ने गरेकी छन्। बजारबाट तयार धुलो खरिद गरेर त्यसबाट कपूर, ल्वाङ लगायत प्राकृतिक सुगन्ध मिसाई गुणस्तरीय धूप तयार गर्ने उनको आफ्नै शैली छ। ग्राहकको माग अनुसार लुगासँग मिल्ने माला र ब्याग समेत अर्डरमा बनाइदिने गरेको उनी बताउँछिन्। अहिले मेरो हात कहिले खाली हुँदैन, एउटा काम नभ्याए अर्को काम गर्छु। अर्को देशमा बसेर कमाउन, आफ्नै देशमा बसेर कमाउन सकेकी छु, यसभन्दा ठूलो खुशी के हुन सक्छ? उनी मुस्कुराउँदै भन्छिन्। दीपाको जस्तै परिवर्तनको अर्को उदाहरण हुन् माला शाह। नगरपालिकाबाट पोते तथा माला बनाउने तालिम पाएपछि उनले सासू ससुराको प्रोत्साहनमा करिब 10,000 रूपियाँ लगानी गरेर सिद्धार्थ नगरपालिका 2 मेउडीय हावामा व्यवसाय शुरू गरिन्। आज उनको पसलमा 1,00,000 रूपियाँ भन्दा बढ़ीको लगानी पुगिसकेको छ। सामान्यतया डिजाइनका 50 वटासम्म माला उनी एक दिनमै तयार गर्न सक्छिन्। हेभी डिजाइनका माला भने दैनिक 3-4 वटा मात्रै बनाउन सम्भव हुने उनी बताउँछिन्। तीज, विवाह तथा विभिन्न चाडपर्वमा अर्डरको चाप यति धेरै हुने गर्छ कि कहिलेकाहीँ ग्राहकलाई फर्काउनु पर्ने अवस्था आउने गरेको उनको अनुभव छ। पहिला केही पनि आउँदैनथ्यो, अहिले यही सिपले मेरो पहिचान बनाइदिएको छ उनी भन्छिन्। व्यवसायसँगै अहिले उनी विभिन्न स्थानमा पुगेर प्रशिक्षकका रूपमा पनि महिलालाई सिप सिकाइरहेकी छन्। आफूले सिकेको कुराहरूलाई सिकाउन पाउँदा सबभन्दा ठूलो सन्तुष्टि हो उनले भनिन्। सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सिपमूलक तालिमलाई प्राथमिकतामा राखिएको बताउँछिन्। उनका अनुसार नगरपालिकाले उद्यमशीलता विकास रोजगारी सिर्जना तथा महिला सशक्तिकरणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ। माला शाह जस्ता उद्यमीहरूले शून्यबाट लाखौंको व्यवसाय खड़ा गरेको देख्दा हामीलाई गौरव लागेको छ। उहाँहरूको सफलता अरू महिलाका लागि प्रेरणा हो। उपप्रमुख अधिकारीले भनिन्, उनले आगामी दिनमा तालिमसँगै बजार व्यवस्थापन, व्यवसाय विस्तार तथा दक्ष महिलालाई नै प्रशिक्षकका रूपमा परिचालन गर्ने नीति लिएको जानकारी दिन। नगरपालिकाले महिला अपाङ्गता भएका व्यक्ति तथा लैंगिक अल्पसंख्यकको नाममा दर्ता हुने निजी फर्मलाई दर्ता शुल्कमा छूट दिने, निजी क्षेत्रलाई साझेदारीमा स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने, व्यवसायको एकीकृत तथ्याङ्क तयार गर्ने तथा आगामी आर्थिक वर्षदेखि नगरपालिकाबाटै प्यान दर्ता सेवा उपलब्ध गराउने तयारी गरेको पनि उनले बताइन्। सिपमूलक तालिमको प्रभाव देखिने गरी सफल उद्यमी जन्मिए पनि उनीहरूको संख्या कति छ भन्ने प्रश्नको उत्तर भने नगरपालिकासँग छैन। यसका लागि नगरपालिकाले तथ्याङ्क राख्न नसकेको उनी बताउँछिन्। उपप्रमुखको सचिवालयबाट पनि यस विषयमा कुनै पनि जानकारी प्राप्त हुन सकेन। सफल उद्यमीहरूको कथा जति प्रेरणादायी छ त्यतिकै आवश्यक छ स्थानीय सरकारले उनीहरूको उपलब्धिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी प्रमाणमा आधारित नीति निर्माण गर्नु, किनभने परिवर्तनका यस्ता कथाले केवल एक व्यक्तिको जीवन मात्र होइन सम्पूर्ण समुदायको आर्थिक सम्भावनालाई पनि नयाँ दिशा दिन सिकाउने गर्दछ।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्त्याएका छौ लवई नगरपालिका सात हस्नापुर निवासी पर्ल एकाडेमी बोर्डिङ स्कूल घोराई कि शिक्षक सरिता रोका बुढा मगर।
5: सर्वप्रथम सरिताजीलाई हाम्रो रेडियो मध्य पश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत।
6: धन्यवाद म्याम।
5: सन्चै हुनुहुन्छ?
6: सन्चै छु म्याम।
5: हजुर, आजभोलि यहाँ अब शिक्षकै हुनुहुन्छ, यस शिक्षकै व्यस्तताले जीवन बितिरहेको छ कि कस्तो छ?
6: हजुर, अहिले चाहिँ शिक्षक पेसामै जिन्दगी बितिरहेको छ। अहिले चाहिँ म चाहिँ अहिले बाबु र म मात्रै छ, बुढा चाहिँ अहिले इन्डिया हुनुहुन्छ।
5: यसरी बितिरहेछ। अब यो यसरी यहाँले यो पेसा जुन शिक्षक हुनुहुन्छ, कोही डाक्टर हुन्छन्, कोही शिक्षक हुन्छन्, कोही किसान हुन्छन्, सबै पेसा उत्तिकै मर्यादित छन् र उत्तिकै पेसाको महत्व छ। तर तपाईँलाई शिक्षक बन्ने रहर थियो कि कसरी शिक्षक हुन पुग्नुभयो? अथवा रोजाइको क्षेत्र थियो कि के थियो?
6: मलाई चाहिँ शिक्षा पेसा चाहिँ एकदमै राम्रो लाग्ने। किन राम्रो लाग्थ्यो भनेपछि चाहिँ मैले चाहिँ जो मैले बचपनमा मैले जिन्दगी बिता हुन्छु नि त, मैले टाइम कसरी स्पेन्ड गरेँ, कसरी त्यो एक्टिभिटिजहरू चाहिँ म टिचर भएपछि चाहिँ फेरि उनीहरूलाई चाहिँ राम्रो तरिकाले चाहिँ तिनीहरू बच्चा बच्चीहरू हाम्रो स्टुडेन्ट हुन्छन् तिनीहरूलाई चाहिँ तिनीहरूले क्लासमा गरेको एक्टिभिटिज हुन्छ, उनीहरूले खेलेको यताउता सबै देख्न पाउँदा चाहिँ आफ्नो जुन चाइल्डको मेमोरी हुन्थ्यो नि त्यो चाहिँ मलाई कस्तो याद आउँछ कि, त्यो देखेर चाहिँ मलाई त्यही होस् भनेर चाहिँ मैले शिक्षक पेसा चाहिँ रोजेको हो म्याम।
5: रोजाइको पेसा नै हो?
6: हजुर, रोजाइको पेसा नै हो।
5: हजुर, यसरी शिक्षक हुँदाखेरि आफूलाई एकदमै खुसी लाग्ने र त्यस्तो रमाइलो लाग्ने क्षणहरू होला नि यहाँका, होइन?
6: हजुर, शिक्षक पेसामा मलाई त एकदमै आनन्द चाहिँ लाग्छ मलाई। किन कस अब सबै पेसा उत्तिकै इम्पोर्टेन्ट हो। अब डक्टर नभएर हुँदैन, इन्जिनियर नभएर हुँदैन, सबै आफ्नो आफ्नो पेसा राम्रो। तर मेरो विचारमा, मेरो भ्यू पोइन्टमा चाहिँ शिक्षक चाहिँ मलाई एकदमै मनपर्छ।
5: एकदमै मनपर्छ।
6: हजुर,
5: यहाँको पर्ल एकाडेमीमा पढाउन थालेको कति भयो यो
6: पेसामा?
5: अगाडि कतै पढाउनुहुन्थ्यो?
6: हजुर, मैले योभन्दा अगाडि चाहिँ मैले फर्स्ट इयरमा पढ्दाखेरि मेरो चाहिँ सुरुमा बिएससी, मेरो प्लस टू साइन्स हो, अनि त्यसपछि बिएससी पनि मैले चाहिँ त्रिभुवन युनिभर्सिटीबाट गरेको। बिएससी पनि मैले सेकेन्ड इयरसम्म दिएँ, अनि थर्ड इयरमा चाहिँ मैले जस्तै दिन पाएन, किनभनेपछि म चाहिँ बुढासँग पल्टन गएँ सेन्टरमा चाहिँ त्यहाँ जाम, अनि अहिले त राम्रो ठाउँ छ भन्नुभयो, इक्जाम दिन आउनु भनेर भन्नुभयो। अनि उता गइसकेपछि चाहिँ के भयो भने अब बाबु पेटमा आयो, कोरोनाको टाइम थियो 2020 अनि ठ्याक्क बाबु पनि पेटमा आयो, उतादेखि इक्जाम दिन पनि पाएन मैले। अलि रिस्क हुन्छ नि त कोरोनाको टाइममा, इम्युनिटी पावर पनि अलिक कम हुन्छ भनेर आएन। अनि मैले चाहिँ फर्स्ट इयरमा पढ्दाखेरि चाहिँ मैले हेरिटेजमा पढाउँथे, हेरिटेजमा मैले अलमोस्ट 2 वर्ष जति पढाएर चाहिँ म इन्डिया गएको म्याम।
5: अहिले पर्ल एकाडेमीमा पढाउन लागेको कति?
6: हजुर, पर्ल एकाडेमीमा आएको चाहिँ वर्षले चाहिँ 5 टच भयो, पुरा चाहिँ 4 कम्प्लिट भयो।
5: हजुर, तपाईँले विशेषतः पढाइका कुरा सन्दर्भ गर्नुभयो, फेरि साइन्स पढे भन्नुभयो, फेरि पढाइलाई बिचमा ब्रेक लागेका कुराहरू गर्नु, यो धेरै मान्छेहरूमा यो यस्तो हुन्छ होइन, जीवनमा यस्ता खालका समस्याहरू आइपर्छन्। तर यहाँलाई कसरी त्यस्तो समस्याहरू आएर पढाइलाई कसरी अगाडि बढाउनु भयो? अलि पछिल्लो चरणमा के पढ्दै हुनुहुन्छ कि अथवा शिक्षक मात्रै भूमिका निर्वाह गर्नुभएको छ?
6: हजुर, पहिले अब अघि मैले भनिसकेँ, जब म इन्डिया गएपछि कोरोनाको कारणले चाहिँ मैले इक्जाम दिन पाएन, अनि त्यसपछि कस्तो लाग्यो भने पढ्नु पर्दैन होला जस्तो चाहिँ फिल भयो नि त बिचमा। अनि त्यसपछि फेरि बाबाले मान्नु भएन, बाबाले चाहिँ म यहाँ फर्म भरिदिन्छु पढ्नै पर्छ भन्नुभयो, बाबाले यता नाम लेखाइदिनु भयो, अनि उताबाट फेरि इन्डियाबाट म आएर अनि त्यसपछि फर्स्ट इयरको इक्जाम दिएँ। अहिले चाहिँ मेरो चाहिँ बिएडबाट चाहिँ अहिले म फोर्थ इयरमा पढिरहेको छु। म्याम
5: पढ्ने शिक्षक एउटा आमा बनेर आमाको भूमिका निर्वाह गरिरहनु
6: भएको छ। हजुर, आमा बनेर एउटा शिक्षक पनि अनि स्टुडेन्ट, आफू स्टुडेन्ट पनि र साथसाथै बच्चालाई पढाउने हेर्ने यताउता सबै गर्ने जिम्मेवारी मेरो।
5: यसरी दोहोरो तेह्रो जिम्मेवारी पुरा गर्न त निकै अप्ठ्यारो हुन्छ होला नि शर्ताजी।
6: हजुर म्याम, चुनौतीहरू चाहिँ एकदमै आउँछ, किनभने केटाकेटी सानो केटाकेटीहरूलाई हुर्काउन भनेपछि सिद्धि हुँदैन होइन म्याम। अनि हाम्रो चाहिँ अब परिवार घरमा पनि आमा बुवा हुनुहुन्छ, अनि आमा बुवाले चाहिँ आमाले के भन्नुहुन्छ, पढ्नुपर्छ, पढेपछि चाहिँ जागिर खानुपर्छ भन्ने चाहिँ एकदम पोजिटिभ मान्छे हुनुहुन्छ कि। अनि बुवाले चाहिँ भन्नुहुन्छ कि किन तिमीहरूले चाहिँ मेहनत गर्नु पर्यो, यत्रो सम्पत्ति छ, यहाँ बसे पनि हुन्छ, तिमीहरू यहाँ जे गर्छु भने पनि हुन्छ भनेर चाहिँ बुवाले त्यो रूपमा भन्नुहुन्छ भने, आमाले चाहिँ के भन्नुहुन्छ, होइन पढ्नुपर्छ, मैले पढेको भए पनि मैले चाहिँ जागिर गर्थे, अनि आफ्नो कमाइ चाहिँ गर्नुपर्छ, आफ्नो स्ट्यान्ड चाहिँ लिनुपर्छ, आफ्नो कमाइ चाहिँ आफैले नै गर्नुपर्छ भनेर चाहिँ पोजिटिभ वेमा दिनुहुन्छ। अनि त्यही भएर पनि म यहाँ घोराईमा बसेर, पहिले बाबु सानो हुने बेला चाहिँ म माइतमा बसे, माइतमा बसिसकेपछि अनि यहाँ स्कुलमा आउने सानो बच्चामा त अब हेर्न सम्भव थिएन, अनि माइतमा बसे, माइतमा बसिसकेपछि अहिले चाहिँ एकदमै त्यहाँ बाटोमा अब पसल पनि छ, माइतमा पसल पनि छ, अनि बच्चालाई हेर्न चाहिँ अति गाह्रो, अनि पसल बन्द गरे गेटबाट निस्किने, गेटबाट निस्किँदा चाहिँ त्यो हेर्नलाई अलिक बजार एरियामा चाहिँ गाह्रो हुन्छ नि त म्याम। त्यही भएर चाहिँ त्यहाँ बिच बाटोहरू चाहिँ क्रसिङ थियो, त्यो कारणले मैले फेरि यहाँ पल एकाडेमी नजिकै रतनपुरमा चाहिँ यहीँ बसेर स्कुल जानलाई यताउता गर्नलाई पनि सजिलो हुन्छ भनेर चाहिँ मेरो अहिले चाहिँ बताइ यता छ म्याम।
5: आमा छोरा मात्रै बसेर अगाडि व्यवहार अगाडि बढाइरहेको
6: छ। हजुर, आमा छोराको बसाइ भइरहेछ, यतिकै जीविका चलिरहेको छ म्याम।
5: हजुर, यहाँको श्रीमान इन्डिया हुनुहुन्छ भने कुन पेसामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
6: हजुर, मेरो बुढा चाहिँ इन्डियन आर्मी हुनुहुन्छ, अहिले त्यहाँको चाहिँ सर्भिस पनि अलि 13 वर्ष भइसक्यो, हामीहरू 3 वर्ष चाहिँ उतै बसेर पनि आएको हो, त्यसपछि फेरि आफ्नो करियर पनि हेर्नु पर्यो, आफ्नो पढाइ पनि हेर्नु पर्यो, बच्चाको भविष्य पनि हेर्नु पर्यो भनेर चाहिँ हामीहरू चाहिँ रिटर्न भएको। म्याम
5: बच्चाको लागि, आफ्नो भविष्यको लागि श्रीमान श्रीमती छुट्टै बसेर आफ्नो जिन्दगीबारे थप जिन्दगीबारे सोचाइ राखेर अगाडि बढिरहनु भएको छ।
6: हजुर, अब अहिले यस्तो हुन्छ, अहिले चाहिँ कस्तो हुन्छ भने चाहिँ अहिले दुईजनाले मेहनत गर्यो भने, अहिले हामीले चाहिँ स्ट्रगल गर्यो भने चाहिँ हाम्रो भविष्य चाहिँ अझै राम्रो होस् भनेर चाहिँ बुढाले चाहिँ उतातिर गरिराख्नु भएको छ भने, मैले चाहिँ यहाँ नेपालमा बसेर बाबुले पढाउँदै अनि आफूले टिचिङ पेसा पनि पढेकोलाई युटिलाइज पनि गरिरहेको छु र त्योबाट इन्कम पनि जेनेरेट भइरहेको छ अनि आफ्नो नलेज पनि एक्सपान्ड भइरहेको छ। म्याम,
5: मान्छेहरू जागिर पाइएन अथवा केही गर्न सकिएन भनेर बेरोजगार भयो भनेर दिनदिनै मान्छेहरू विदेशिएको देखिन्छ होइन, यद्यपि यहाँको श्रीमान भारतमा हुनुहुन्छ, आर्मीमा हुनुहुन्छ, त्यो छुट्टै कुरा रह्यो, तर अझ तेस्रो मुलुक जाने, विभिन्न देशहरू जाने, दिनदिनै अब बाबा आमाहरू खाली हुँदै जाने, एक खालले नेपाल वृद्धाश्रम जस्तो हुन लागिरहेछ। यहाँले एउटा शिक्षित र एउटा सफल शिक्षकको नाताले के भन्न चाहन्छ, यो देशको यो परिस्थितिलाई कसरी हेरिरहनु?
6: हजुर, सबभन्दा पहिले चाहिँ हाम्रो नेपालमा चाहिँ जति पनि पढेको लेखेका युवा युवतीहरू हुनुहुन्छ नि, त्यहाँहरूले चाहिँ नर्मली जीविका चलाउने चाहिँ छ, तर हामीले चाहिँ सोचेको जस्तो आफ्नो लाइफ स्टाइल कटाउनको लागि चाहिँ हाम्रो गभर्नमेन्टले, सरकारले चाहिँ त्यस्तो व्यवस्था गरेको जस्तो चाहिँ लाग्दैन, सबैले चाहिँ त्यो सम्भव छैन, अनि त्यसको लागि पनि धेरै जस्तो युवाहरू चाहिँ विदेश जानु परेको छ, कतिपय मान्छेहरू त जागिर नपाएर त्यत्तिकै भौतारेर हिँडेको पनि छ, अनि कतिपय विदेशीहरू जानुभएको छ 55 डिग्री एक त्यस्तो तापक्रममा पनि आफ्नो जीविका चलाएर घर परिवारलाई चाहिँ सुख होस् राम्रो होस्, मैले दुःख पाए पनि मेरो बच्चा बच्चीहरूले मेरो आमा बाउले परिवारले चाहिँ दुःख नपाउन् भनेर त्यस्तो दुःख गर्नु भएको छ। त्यसको लागि पनि सरकारले केही सोच्दे त विदेश जानु पर्थेन, आफ्नो मेन पावर आफ्नै देशमा युटिलाइज गर्न पाएछ, एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
5: हजुर, यस्तो दिनकै अब 3,000 भन्दा बढी जुन विदेशी विदेश गइरहनु भएको छ, यो विदेश जाने परिस्थिति नबनेपछि नेपालमा एउटा जनशक्तिको संख्या बढ्थ्यो, या त जनसंख्याको हिसाबले वृद्ध र बालक मात्रै बस्ने देश जस्तो भयो नेपाल, होइन? एउटा युवाहरू जुन जनशक्ति हो, जो श्रम गर्न सक्ने शक्ति, त्यो शक्ति नेपालमा बस्न सक्थ्यो होला, होइन सरताजी?
6: हजुर, यस्तो हो, सरकारले चाहिँ त्यो म्यानेजमेन्ट गर्न सक्यो भने हाम्रो देशको पनि अलगै लेभलमा चाहिँ डेभलपमेन्ट चाहिँ हुने थियो कि। अब कस्तो छ, हाम्रो पढाइ लेखाइ गर्छन् यहाँ, अनि पैसा कमाउनको लागि चाहिँ विदेश हेर्नुपर्छ, अनि हाम्रो मेन पावर चाहिँ युटिलाइज चाहिँ कसले गर्छ, विदेशमा भएको देशले नै गर्ने हो नि त। अनि त्यो गभर्मेन्टले चाहिँ त्यो अपर्च्युनिटी दियो भने फ्याक्ट्रीहरू अनि केही बिजनेसहरू चाहिँ प्रोभाइड गरेपछि अनि चाहिँ हाम्रो युवाहरूको नलेज चाहिँ हाम्रो मेन पावर चाहिँ यही हाम्रै देशमा हुन्थ्यो र हाम्रो देश पनि विकास एकदमै राम्रोसँग हुन्थ्यो। भनेपछि अहिले केही काम गर्नु पर्यो भने चाहिँ लगभग मोस्टली युवाहरू चाहिँ विदेश जानु परेको छ। यु अनि अहिले यहाँ खोज्नु पर्यो भने यहाँ युवाहरू पाइँदैनन्, वृद्ध हो बाबा मम्मी, अनि त्यसपछि महिलाको संख्या र बच्चा बच्चीको संख्या चाहिँ धेरै नै भेट्न सकिन्छ। अनि अब सबैलाई अब त्यस्तो आफ्नो देश छाडेर विदेश जान त कसैलाई पनि मन लाग्दैन। अब त्यो के हो, बाध्यता, राज्यको कमजोरी हो, अनि बाध्यता, अब मान्छेहरूको बाध्यता भएर नै विदेश चिन्नुपर्छ। मान्छेहरू विदेश जाने बेला हामीले देख्छौँ कि कति रोएर कस्तो आफ्नो देशलाई छाडेर जाँदाखेरि कति भकानेर भएको हुन्छन्, त्यहाँनिर चाहिँ त्यो देख्दाखेरि चाहिँ मन कस्तो हुन्छ नि, आफ्नो मन पनि रुन्छ के। त्यो चाहिँ हाम्रो सरकारले केही गर्दै हुन्थ्यो, हाम्रो युवाहरू पनि हाम्रै देशमा बसेर केही हाम्रो देशको पनि विकास गरे हुन्थ्यो जस्तो लाग्छ म्याम।
5: हजुर, यहाँको परिवारमा पनि यहाँको भाइ बहिनी अथवा कोही विदेश जानुभएको छ?
6: हजुर, मेरो परिवारमा चाहिँ कोही पनि विदेश जानुभएको छैन। अहिले सबभन्दा जेठो चाहिँ म हो, अनि म भन्दा पछाडि चाहिँ हामी 4 बहिनी हो, एउटा भाइ हो, अहिलेसम्म कोही जानुभएको छैन।
5: कोही जानुभएको छैन, त्यो चाहिँ खुसीको क्षण रहेछ।
6: हजुर, खुसीको क्षण हो। हाम्रो बहिनीहरूले चाहिँ सबैले यही नै जागिर गरेर राख्नु भएको छ,
5: जस्तो तस्तो
6: गुजारा चलेको छ आफ्नो।
5: हजुर, मान्छेले थोरै कमाइमा बाँच्न सिक्यो भने पनि त यहाँ नेपालमा बाँच्न सकिँदो रहेछ नि त, तपाईँहरूकै परिवारको उदाहरण भयो, होइन?
6: हजुर, हो। अब यस्तो मनलाई चाहिँ कसरी सन्तुष्टि राख्ने भन्ने कुरा पनि हो। मान्छेले अरूको देखाइमा अरूले जिन्दगी कसरी कटाइरहेछ भन्नेतिर चाहिँ नसोचेर आफ्नो जीविका चाहिँ कसरी चलाउने र म कसरी खुसी हुन्छु भनेर त्यो सबभन्दा पहिले त्यो सोच्यो भने मान्छे सानो सानो कुरामा चाहिँ खुसी हुन सिक्नुपर्छ र जिन्दगी त्यसै नै रमाइलो हुन्छ, त्यस्तो नै सुख समृद्धि त्यसै नै हुन्छ।
5: सानो सानो कुराहरूलाई पनि महत्व दिएर अगाडि बढेपछि खुसी हुन्छ। वास्तवमा जीवन के रहेछ त सरताजी, यसरी बुझ्दै जाँदा तपाईँले जसरी अहिले जीवनलाई यसरी बुझिरहनु भएको छ, अहिले कस्तो लाग्छ, यहाँसम्म आइपुग्दा जीवनलाई कसरी हेर्नु भएको छ?
6: जीवन चाहिँ मेरो नजरमा जीवन चाहिँ एउटा भोगाई हो, सङ्घर्ष हो। हामीले चाहिँ अब नमर्दासम्म हामीले चाहिँ सङ्घर्ष गर्न चाहिँ कहिले पनि छाड्नु हुँदैन, अनि हामीले चाहिँ हुन्छ नि हाम्रो स्ट्रगल चाहिँ चलिराख्छ। अब हाम्रो उमेर अनुसारको चाहिँ हाम्रो जिम्मेवारी पनि थप हुँदै हुँदै जान्छ, त्यो जिम्मेवारी साथसाथै आफ्नो जीवन लगायत आफ्नो जिम्मेवारीलाई चाहिँ कुन ढंगले लैजाने, कुन राम्रो बाटोतिर कसरी जाने भनेर चाहिँ त्यसरी चाहिँ चलाउनु पर्छ।
5: श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौँ पर्ल एकाडेमी बोर्डिङ स्कुलकी शिक्षक, लमई नगरपालिका 7 हस्नापुर निवासी सरिता रोका बुढा मगरसँग यति बेला हामीले कुराकानी गर्दैछौ। प्रविधिमा हुनुहुन्छ शालिकराम चौधरी, र विशेषतः उहाँ सरिताजीको अनुभव अनुभूतिमा आधारित रहेर हामीले कुराकानी गरिरहेछौ। सरिताजी, यहाँसँग हामीले कुराकानी गर्दै गर्दा मैले यहाँसँग अहिले हिजोको दिनमा अब यहाँ बोर्डिङको शिक्षक हुनुहुन्छ, छोरीहरूलाई सरकारी स्कूलमा पढाउने, छोराहरूलाई बोर्डिङ स्कूलमा पढाउने जस्तो खालको विभेद थियो समाजमा, अहिले अब त्यो अलिकति फरक भएको छ, त्यस्तो खासै पाइँदैन, तर पनि फेरि अहिले पनि छोरीहरूलाई जन्म नै नदिने अथवा 2-3 छोरीहरू भइसके पनि अब छोरीहरू फेरि जन्मिन्छन् कि भन्ने डरले लिङ्ग पहिचान गरेर छोरी भएको थाहा पाउँदा बित्तिकै भ्रूण गर्भपतन गर्ने, भ्रूण हत्या गर्ने जुन खालको समाजमा लुकी छिपी यस्तो खालको छ नि, यसलाई यहाँले कसरी हेरिरहनु भएको छ?
6: हजुर म्याम, अहिले चाहिँ हाम्रो समाजमा पनि पहिले चाहिँ छोराले एकदमै प्रायोरिटी दिने चलन चाहिँ अहिले पनि कम त भएको छ तर इन चाहिँ भएको छैन. त्यसको लागि चाहिँ अहिले चाहिँ छोरा नै चाहिन्छ भन्ने कतिपय कन्सेप्ट पनि छ. छोरा चाहिँ किन चाहिन्छ भन्दाखेरि वंश चाहिँ कसले चलाउँछ त? अब हाम्रो चाहिँ अब एउटा मात्रै आज भोलि सबैको घरमा एउटै नै छोरा हुन्छन् अनि एउटा छोरा भइसकेपछि त्यसको छोरी छोरी भयो भने चाहिँ वंश कसले चलाउँछ त भनेर क्वेसन पनि उठ्छ नि त. अब त्यही भएर त्यो चाहिँ गलत हो किनभने वंश चलाउने भनेको छोराले मात्र होइन छोरीले पनि रगत त एउटै हो नि त. त्योबाट पनि चलाउन सकिन्छ. एउटा राम्रो शिक्षा दीक्षा दियो भने छोरीले पनि राम्रोसँग बाउ आमाको ख्याल गर्न सक्छ, बाउ आमालाई हेरविचार गर्न सक्छ. अनि हाम्रो यो गलत सोचाइलाई चाहिँ हामीले चाहिँ पोजिटिभ वेमा चाहिँ लैजानुपर्छ र हाम्रो देशको चाहिँ विकास राम्रोसँग हुन्छ जस्तो लाग्छ मलाई.
5: हजुर, अहिले अलिकति बच्चा बच्चीहरू लागु औषध दुर्व्यसनीतिर पनि गइरहेको जस्तो देखिन्छ र त्यो लगायत अब सामाजिक चेतनाका कुराहरू सम्बन्धी विद्यालयहरूमा यस्ता खालका सचेतनाका कार्यक्रमहरू हुन्छन् कि हुँदैनन्?
6: हुन्छ म्याम, हाम्रो चाहिँ हरेक फ्राइडे चाहिँ एभ्री फ्राइडे हाम्रो प्रोग्राम हुन्छ. यस्तो चाहिँ जन चेतना अवेरनेसको बारेमा चाहिँ हुन्छ. हामीले चाहिँ जस्तै अब हाम्रो चाहिँ हेल्थ बुकमा पनि हुन्छ. हेल्थ बुकमा चाहिँ अब लागू पदार्थको बारेमा चाहिँ हुन्छ. त्यो चाहिँ हामीले बच्चा बच्चीहरूलाई पढाउँछौँ पनि, तिनीहरूलाई एक्सप्लेन पनि गर्छौँ. यो उमेर भनेको चाहिँ अब टिनेजर स्टार्ट भयो भने केटाकेटीहरू चाहिँ मोस्टली स्टुडेन्टहरू चाहिँ बिग्रिने चान्सेस चाहिँ बढी हुन्छ. अनि त्यो बेला चाहिँ फ्रेन्ड सर्कल कस्तो छ अनि तिनीहरूको फ्यामिली ब्याकग्राउन्ड कस्तो छ, उनीहरू कता जान्छन् के गर्छन् भनेर त्यो एकदमै बाउआमाले पनि हेर्नुपर्ने, साथसाथै शिक्षकले पनि बच्चा बच्चीमा नजर पनि राख्नुपर्छ. अनि के गर्दा ठिक हुन्छ के गर्दा ठिक हुन्न भनेर हामीले पनि त्यो चाहिँ बच्चा बच्चीहरूले चाहिँ हामीले त्यसको बारेमा नलेज दिइरहेको
5: हुन्छ. अब हरेक बुवा आमा बाबा आमाहरू सफल अभिभावक हुन चाहन्छन्, आफ्नो छोराछोरी राम्रो होस्, राम्रो पढोस्, माथि जाओस्, आफूले सोचे जस्तै राम्रो होस्, समाजमा एउटा नाम राखोस् भन्ने बाबा आमाको इच्छा हुन्छ. तर छोराछोरी दिनदिनै कता कता लागेको जस्तो मानिन्छ, कतिपय फेरि राम्रै पनि हुन्छन्, तर एउटा असल अभिभावक बन्नलाई कस्तो भूमिका निर्वाह गर्नुपर्छ घर परिवारमा?
6: हजुर, एउटा असल अभिभावक हुनको लागि चाहिँ के गर्नुपर्छ अब त्यो त आफ्ना आफ्ना राय हुन्छ. मेरो विचारमा चाहिँ अब बच्चा बच्चीहरूले के गरिरहेको छ, कस्तो गरिरहेको छ, त्यसको साथी चाहिँ कस्तो छ त, अनि त्यो चाहिँ हामीले त्यो सर्कल चाहिँ सबै हेर्नु पर्यो र उसको चाहिँ हरेक घरमा चाहिँ पहिले कस्तो एक्टिभिटिज गर्थ्यो र अहिले कस्तो एक्टिभिटिज गरिरहेको छ भन्ने. अनि तिन अहिलेको बच्चा बच्चीहरूले चाहिँ मोबाइल पायो भने कोठामा गएर कुकुर लगाएर बस्ने होइन, त्यो कारणले चाहिँ एकदमै नराम्रो असर चाहिँ पर्न जान्छ. बच्चा बच्चीहरूले चाहिँ पढाइ सोचाइ सबै भनौँ न मोबाइलमा कन्सन्ट्रेट भएर उनीहरूको दिमाग पनि एकदमै बोधो हुँदै जान्छ अनि मोबाइलले पनि एकदम बिगारेको छ. त्यस कारणले चाहिँ बच्चा बच्ची कहाँ जान्छ के गर्छ एकदमै टाइटमा राख्ने भनेको चाहिँ होइन, तर चाहिँ नजर चाहिँ आफ्नो तरिकाबाट चाहिँ नजर चाहिँ बच्चामा चाहिँ राख्नुपर्छ,
5: एकदम निगरानी
6: चाहिँ राख्नु पर्यो.
5: हजुर सरताजी, एकदमै राम्रो कुरा गर्नुभयो. यहाँसँग हामीले यहाँकै निवासमा आएर कुराकानी गर्यौं. यहाँलाई अत असाध्यै भन्न मन लागेको, मैले जिज्ञासा राख्न छुटाएको केही छ कि? हामी कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खलामा जानुपर्छ.
6: धन्यवाद सुशीला म्याडम, मलाई रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरोकारमा बोलाएर आफ्नो जिज्ञासा आफ्नो अनुभव सेयर गर्न दिनुभएकोमा एकदमै हार्दिक धन्यवाद भन्न चाहन्छु म्याम.
5: धन्यवाद. उहाँ हुनुहुन्थ्यो पर्ल एकाडेमी बोर्डिङ स्कुलकी शिक्षक सरिता रोकामगर, जो लमई नगरपालिका सात हस्नापुर निवासी हुनुहुन्छ. उहाँसँग हामीले उहाँको अनुभव अनुभूतिमा आधारित रहेर कुराकानी गर्यौं. उहाँलाई उहाँको जीवन अझ सक्रिय बनोस् हाम्रो धेरै धेरै शुभकामना. धन्यवाद.
6: थ्याङ्क यू म्याम.
5: यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं. तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं तालिमबाट सिपबाट उद्यमी बन्दै महिला सम्बन्धी सफलताको कथा.
7: केही वर्ष अघिसम्म रिमा गुप्ताको सिलाई प्रतिको रुचि घरमै रहेको एउटा सामान्य मेसिनमा सीमित थियो. कक्षा बाह्रदेखि नै फेसन डिजाइनमा रुचि राखेकी उनले आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्ने अवसर भने सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेको फेसन डिजाइनिङ तालिमबाट पाइन्. आज उनी भैरवाको कालिका पथमा आफ्नै फेसन डिजाइनिङ स्टुडियो सञ्चालन गर्दै दुईजनालाई रोजगारी दिइरहेकी छन्. तालिमबाट आधुनिक फेसन डिजाइनिङ सिकेपछि उनले सामान्य सिलाईलाई व्यावसायिक रूप दिइन्. शुरूआतमा एउटा मेसिनबाट काम थालेकी रिमाले अहिले 5 वटा मेसिन सञ्चालनमा ल्याएकी छन्। बजारको माग अनुसार डिजाइन पोशाक तयार गर्नुका साथै उनले जुत्ता चप्पल र महिलाले प्रयोग गर्ने हाते ब्याग निर्माण समेत गरेकी छन्। सिपलाई निरन्तर परिष्कृत गर्दै उनी अहिले विभिन्न स्थानीय तह र संस्थामा पुगेर फेसन डिजाइनिङ, जुत्ता चप्पल र ब्याग निर्माण सम्बन्धी तालिम दिने प्रशिक्षक समेत बनेकी छन्। आफ्नै व्यवसायबाट नियमित आमदानी गर्नुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएको उनी बताउँछिन्। रिमा एक्लो उदाहरण होइनन्। सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेका विभिन्न सिपमूलक तालिमले यति धेरै महिलालाई आत्मनिर्भर बनाउँदै आएको छ। उनीहरू आफ्नो बाटोमा अगाडि बढ़िरहेका छन्। बेरोजगार न्यूनीकरण, स्वरोजगार सिर्जना र स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका तालिमबाट सहभागीहरूले सिकेको सिपलाई आय आर्जनसँग जोड्न थालेका छन्। नगरपालिकाले फेसन डिजाइनिङसँगै अचार बनाउने, जुत्ता चप्पल निर्माण गर्ने, चुरापोते बनाउने, मादल बनाउने, कम्प्युटर तालिम, उद्घोषण तथा अन्य व्यवसायमुखी तालिम सञ्चालन गर्दै आएको छ। यी तालिमबाट लाभान्वित धेरैले आफ्नै घरबाट व्यवसाय शुरू गरेका छन् भने केहीले समूह बनाएर उत्पादन र बजारीकरण गरिरहेका छन्। अचार बनाउने तालिम लिएकी कमला दर्नाल अहिले नगरपालिकाको सहयोगमा सञ्चालन भएको कोसेली घर मार्फत आफ्नै उत्पादन बिक्री गर्दै आएकी छन्। समूहमा आबद्ध भएर विभिन्न प्रकारका अचार उत्पादन र बिक्री गर्दै आएको उनले बताइन्। घरैसी कामपछि बाँकी समय उत्पादनमूलक काममा लगाउन थालेपछि परिवारको आमदानी बढ़ेको छ। उनले भनिन्, त्यस्तै चुरापोते बुन्ने तालिमले पनि धेरै महिलाको जीवन परिवर्तन ल्याएको छ। तालिम लिएकी माला शाहका अनुसार पहिले घरैसी काममै सीमित हुने अहिले आमदानीको माध्यम बनेको उनले बताइन्। सिप सिकेको केही समयमै आफू स्वरोजगार बन्नु र अरूलाई पनि त्यही सिप सिकाउन पाउनु सबैभन्दा ठूलो उपलब्धि हो। उनले भनिन्, सिद्धार्थनगर नगरपालिकाका अनुसार तालिमको उद्देश्य सिप सिकाउनेमा मात्र सीमित छैन, त्यसलाई आय आर्जन र उद्यममा जोड्नुपर्ने रहेको छ।
5: यो सफलताको कथा
0: सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार्ग, घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
8: हस् त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एकिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
9: प्राविधिक साथी शालिकराम चौधरीलाई
8: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
8: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त नमस्कार।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफू यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
17: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
16: 98-41-68-47-46।
17: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
18: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
19: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। रोल्पा परिवर्तन गाउँपालिका 6 इरिबाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 3:07 जाँदा 4.4 स्थानीय म्याग्नेच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ। पश्चिम रूकुमको मुस्टिकोट खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन्। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै आज 4 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक महिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उप छलफल गर्ने कार्यक्रम रहेको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। उक्त समितिको बैठक बिहान 11 बजे बस्दैछ। बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। त्यस्तै अपरान्ह 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलियम प्रति लिटर 3 रूपियाँ, डिजल र मट्टीतेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिक तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलको भाव काठमाण्डु, पोखरा र दिपायलमा लिटरको 200 रूपियाँ पुगेको छ।

0: संख्यामा वृद्धि भएसँगै दाङका अस्पतालहरूमा एन्टी स्नेक भेनम अभाव देखिन थालेको छ। औषधिको आपूर्तिको मात्रा कम र बिरामीको संख्या धेरै हुन थालेपछि सर्पदंशका बिरामीको उपचार पनि प्रभावित हुन थालेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लमही अस्पताल गढ़वा स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मोर्चा तस्किन लागेपछि उपचारमा समस्या देखिन थालेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुईजना सर्पदंशका बिरामी उपचाररत रहेका छन्। तर आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाई भएको छ। प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोग माग गरी दुई बिरामीको उपचार गरिएको छ। गढ़वा गाउँपालिकाका अध्यक्ष एमनारायण पोखरेलले गढ़वा स्थित सर्पदंश उपचार केन्द्रमा भेनम पूर्ण रूपमा सकिएको बताउनुभयो। यसै विषयमा रहेर हामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाईलाई एन्टी स्नेक भेनम अभाव देखिन थालेको र बिरामीको उपचार प्रभावित बन्न थालेको कुरा आएको छ, वास्तविक के हो भनेर सोधेका छौं।
1: अब यो अभाव चाहिँ उपचार गर्ने ठाउँहरूमा जस्तै कि अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, गढवामा भएको सर्प उपचार केन्द्र छ नि, त्यस्तोमा चाहिँ छैन। अब अलिकति यो तीन चारवटा देखिएको ठाउँ मध्येमा अब हामी एका बसमा जहाँ चाहिँ त्योबाट ल्याउँदै काम चलाउने काम गरिरहेका थियौँ, अनि गढवामा पनि सकिएको छ, हामी जहाँ पनि उपचार गर्दा गर्दै सकिएको र अलिकति मजदमा चाहिँ यता राप्ती प्रादेशिकमा रहेछ, अनि त्यहाँबाट फेरि 15 मगाएर हामीले दुईजना चाहिँ स्नेक बाइटको चर्चाहरू चाहिँ उहाँहरूले हामीले उपचार त गरिरहेका छौँ। तर अहिले हेर्दाखेरि चाहिँ समग्र दाङ जिल्लामा चाहिँ उपचार गर्ने ठाउँहरूमा चाहिँ अलिक अभावै छ।
2: यो सधैँभरि वर्षेनी दोहोरिरहने समस्या हो, खास चाहिँ यसको अभाव चाहिँ किन हुन्छ डाक्टर साहब?
1: अब यो यस्तो हो, अब एन्टिसेप्टिक भेनम चाहिँ जता कोही अरू औषधि चिन्न पाउने अथवा अरू कुनै ल्याउन पाउने जस्तो हुँदैन होइन। अब यो नेपाल सरकारले नै व्यवस्था गरेको हुन्छ र नेपाल सरकारकै विभिन्न प्रदेशमा रहेको आपूर्ति व्यवस्थापन त्यहाँ व्यवस्थापन गरिराखेको हुन्छ र हामीले माग्यो अन्तर्गत दिइराख्नु भएको हुन्छ। अहिले पनि माग चाहिँ हामीले मागिरहेको छ, उहाँहरू पनि दिइराख्नु भएको छ, तर त्यसको बढी छ अहिले। त्यसैले अब हाम्रो प्रतिष्ठानमा चाहिँ आइसियूको पनि सुविधा, एन्टिसेप्टिक भेनमको पनि सुविधा भएको हिसाबले चाहिँ धेरै नै संख्यामा बिरामीहरू आइराख्ने। अनि अर्को कुरा चाहिँ उपचार गर्दा गर्दै एकजना बिक्रीमै कहिले काहीँ चाहिँ 30-35 भाइ पनि लाग्न सक्छ नि त, संख्या नै धेरै लाग्नु पर्ने भएको हुनाले चाहिँ त्यो माग चाहिँ माग र अब डिमान्ड सप्लाईको कुरा गर्दाखेरि चाहिँ डिमान्ड चाहिँ अत्यधिक बढी छ, सप्लाई अलिक कमै छ, त्यसले गर्दाखेरि चाहिँ यो समस्या आएको है। समग्रमा भन्दाखेरि चाहिँ उपचार गर्नलाई चाहिँ अहिले चोकबाहेको केसहरू चाहिँ अस्पतालमै धेरै जस्तो आउने भएको हुनाले पनि अलिकति चाहिँ प्रभाव देखिएको हो।
2: झारफुकमा लाग्नुभन्दा अस्पतालमै आउनु कुरा त राम्रो हो, अहिले चाहिँ यो एन्टी स्नेक भेनम नपाएर हामीले यहाँबाट रेफर गर्नुपर्ने केसहरू त्यस्तो भएको छ कि छैन, यसको सहज आपूर्तिका लागि तत्त निकायहरूले चाहिँ के कस्तो पहल गरिराख्नु भएको छ?
1: सबै स्नेक बाइटलाई चाहिँ ESB नभई नहुने हो, त्यो चाहिन्छ भन्ने छैन। कतिपय चाहिँ पहिले नै स्क्यानमा सर्पहरू चोकेको हुन्छ, स्नेकहरू उनीहरूको मात्रै चाहिने हो। जस्तो भने हाम्रो जस्तो ठाउँमा चाहिँ करै अनि यो किन कोब्रा भन्छ होइन, कोब्रा यिनीहरू चाहिँ बढी हुन्छ। कुनै कुनै चाहिँ नन पोइजनस हुन्छ, जस्तो यो धामनहरू, जस्तो कि यो कानेसाप भन्छ, यिनीहरू चोकेको मात्रै चाहिँदैन। तर अब्जर्भेसन चाहिँ गर्नुपर्छ, कम्ती पनि 24 घन्टा चाहिँ हामी राखेर हेर्छ र अब लक्षण देखियो भने चाहिँ चलाउने हो औषधि, लक्षण देखेन त्यो पनि समस्या भएन भने चाहिँ नचलाए पनि यतिकै सपोर्टिभ ट्रिटमेन्टमै जान सक्छ। त्यो भन्दैमा अब सबै स्टाफहरू चाहिँ केस हामी कहाँ आउनै पर्छ, बस्नु नै पर्छ, अब्जर्भेसन हुनुपर्छ होइन, त्यो भनेको राम्रो कुरा हो। र झारफुकले सन्चो हुने त केही पनि छैन, झारफुकले सन्चो भएको भनेको त्यो जुन विषालु सर्पो नभएर त्यसलाई नन प्रेजेन्ट भन्छ, जस्तो पानी छ धामनहरू यसरी टोकेकोमा चाहिँ
2: अभिसालु साप भनौँ होइन,
1: अभिसालु भनौँ, अभिसालु बिचमा भएको सापहरू, त्यस्तो सापहरू टोकेको चाहिँ सन्चो हुने कुरा होला सानो झाग्रीको होइन झारफुकले। तर यदि त्यो साप चाहिँ पोइजनस हो भने, विषालु हो भने त फेरि अस्पतालमा आउनै पर्छ, एन्टिसेप्टिक भेनम लगाउनै पर्ने हुन्छ, उहाँहरूलाई चाहिँ साफ गर्न सजिलो, सबै कुराको लागि चाहिँ आइसियू सेटअप मात्रै राख्नु पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ राम्रो मेसेज जाने हो, त्यो अस्पतालमै आउनुपर्छ। नन पोइजनस स्किन स्नेक टोकेको भयो भने तर उहाँहरू आएर अब्जर्भेसनमा बसेर बसेको राम्रो हो, त्यो चाहिँ रहेको छ। अब एउटा कुरो चाहिँ जनचेतना पनि बढेको छ अहिले, जस्तो अब यो बर्खायाममा भापले टोक्ने कुराहरू चाहिँ टेस्ट धेरै छ, अनि अस्पतालमा पनि उहाँहरू आएर आउनुहुन्छ। अब आउँदा चाहिँ राम्रै हो, अब्जर्भेसनमा राख्छौँ, आवश्यक पर्नेहरूलाई चाहिँ एन्टिसेप्टिक भेनमहरू पनि दिन्छौँ, त्यो आइसियू सेटअप भएको ठाउँमा चाहिँ अब उहाँहरूलाई स्वास्थ्य पर्ने सजिलो, अनि सबै कुराहरू चाहिँ उपचारहरू चाहिँ उहाँहरूको

0: लाइफ सेभिङ कुरा त हामी गरिहाल्छ, त्यो राम्रो कुरा छ, तर अब त्यही अनुसारको डिमान्ड चाहिँ बढी भयो होइन, धेरै केस आउनु भनेको डिमान्ड बढ्नु हो। अहिले मैले भने जस्तै एउटै केसलाई झन् 20-25 भाइल चाहिँ चाहिन्छ। हाम्रो त यो जुन यो एकदमै यो तराईतिर गएको छ, यो विशाली सापहरू पाउने ठाउँ छ, बिगबिगी छ, त्यो ठाउँमा त हामीले धेरैभन्दा धेरै पिएचबीहरू हामीले राख्नुपर्छ र पाउनुपर्छ। त्यो अब हाम्रो तालिम निकाय भनेको अब भनौँ न नेपाल सरकारकै स्वास्थ्य मन्त्रालय, अनि यो प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालय, उहाँहरूकै आपूर्ति व्यवस्थापनले नै सप्लाई गरिराख्नु भएको छ। हाम्रो डिमान्ड अनुसार सप्लाई गर्नु भएको छ र अब कहिले काहीँ चाहिँ अब हामीले खोजेको एमाउन्ट मात्रै नआउन सक्छ, किनभने उहाँहरूले थुप्रै ठाउँमा पनि डिस्ट्रिब्युट गर्नुपर्ने हुन्छ नि त। तर एउटा राम्रो कुरा के छ भन्दाखेरि हामीले एक आपत मात्रै छ भने पुर्याइदियो है, हामी रिप्लेस गरिदिन्छौँ भनेर त्यो चाहिँ हामी चाहिँ व्यवस्थापन गर्छौँ। जस्तै कि आजकै दिनमा एकदमै अप्ठ्यारो स्थितिमा थियो, तर राप्ती प्रादेशिक अस्पतालको मेससँग मेरो कुरा भएपछि उहाँले 15 हामी अहिले सहयोग गर्न सक्छ सर भनेर पठाइदिनु भयो। यसरी नै हामीले एक आपतमा समन्वय गर्दै कहाँ एभाइलेबल छ कहाँ छैन त्यो ल्याउँदै उपचार चाहिँ पुर्याउनुपर्छ। र अब रिफरै गर्नुपर्ने केस कहिले काहीँ के हो भन्दाखेरि सबै एएसजी पनि छ, कहिले काहीँ चाहिँ आइसियू प्याक भएको छ भने चाहिँ जस्तै अब हामीसँग त सीमित 10 आइसियू छ, त्यो पनि अब न्युरोको आइसियू, मेडिसिन, सर्जिकल आइसियू हुन्छ। तर अब त्यो इमर्जेन्सीबाट जाने आइसियूमा राख्ने कहिले काहीँ धेरै नपुग्यो भने एएसजी चलाएर लोडिङ डोज दिएर उहाँहरूलाई अलिकति स्टेबल गरेर आइसियू जहाँ खाली छ त्यो ठाउँमा जानुहोस् भन्ने कुराहरू आफ्नो ठाउँमा आउँछ। त्यो पनि अब उहाँहरूको लाइफ सेभिङकै लागि हो। अब यो हामी यहाँ नसकेर अथवा भन्दा पनि आइसियू क्षेत्र आइसियू नै प्याक हो, अब खाली गरेर नमिल्ने भयो भने त्यस्तो अवस्थामा मात्रै रिफर हुन्छ। अदरवाइज हामी सरकारी उपचार चाहिँ हामी गरिराखेका छौँ।
1: अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
5: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
4: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेसन।
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेसन।
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: वाया नेटको buy one gift one free अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड
1: मैले मेरो गुट्टुगुट्टु राजुले सुतिएको छु मेरी चोली दुखेको छ
2: एफएक्स सिनेमास घोराई दश पौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
3: आमा म पढ्छु नि
4: के रे बौलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ पटक
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा बनाना
3: आई लव यू
6: गरेपछि घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिसका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
12: खेरि चाहिँ अलिकति सुत्केरीमा शरीर अलिक भद्दा पनि देखिन्छ होइन खासमा खाने तरिका चाहिँ कस्तो हो त
13: अब सुत्केरीमा धेरै खुवाउनु भन्नाले अब हाम्रो स्तनपान गराउनु पर्छ त्यही भएर धेरै खुवाउनु पर्छ भनेर खुवाउनु त राम्रै हो होइन तर त्यसमा चाहिँ हामीले सन्तुलन खाना चाहिँ मिलाउनु पर्यो अब चाखु भात मासु घिउ मात्र दियो भने त अवश्य पनि मोटाउँछ होइन अब यसमा चाहिँ ध्यान दिएर हामीले चाखु भात चाहिँ ठिक मात्रामा अब दिनको कति चम्चा एक चम्चा या दुई चम्चा घिउ होइन चाखु थोरै त्यसको साथसाथै माछा मासु पकाउँदाखेरि चाहिँ चिलो कम गरेर पकाएर अनि त्यसमा चाहिँ अनि फलफुल र सागसब्जी पनि हामीले मिसाएर दियो भने चाहिँ त्यो चाहिँ राम्रै हुन्छ अनि स्तनपान गर्दाखेरि चाहिँ त्यो चाहिँ ब्यालेन्समा आउँछ
12: कतिपय आमाको अथवा पहिलो बच्चा जन्मिने आमाले चाहिँ स्तनपान गराउन नपाएको अवस्था पनि हुन्छ दुध कम आउने अथवा दुध नआउने समस्या हुन्छ खासमा किन हुन्छ र कसरी यसको समाधान गर्ने
13: यो दुध नआउने भने त हुँदैन होइन यदि हाम्रो चाहिँ के चलन छ भने दुध आएन भने दुध सुसाउनै हामीले चाहिँ छोडिदिन्छौँ कि होइन त्यसले गर्दाखेरि चाहिँ हार्मोनल इम्ब्यालेन्स हुन्छ त्यसले गर्दा झन् दुध सुक्दै जान्छ त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने दुध नआए पनि दुध चाहिँ चुसाउन छोड्नु हुँदैन बच्चालाई चाहिँ दुध चुसाउने एकदम आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने त्यो पनि हामीले डक्टरको चाहिँ सल्लाह अनुसार मात्रै नभए चाहिँ सकेसम्म चाहिँ हामीले चाहिँ स्तनपान नै गराउने। त्यसको लागि चाहिँ अब आमाले पनि पोषणयुक्त खानेकुरा खानुको साथसाथै जस्तै राति पनि दुध चाहिँ चुसायो भने राति चुसाउँदाखेरि पनि धेरै चाहिँ मिल्क सेक्रेसन हुने चाहिँ धेरै चाहिँ सम्भावना चाहिँ हुन्छ। त्यही भएर चाहिँ दुध आएन भनेर दुध चुसाउन छोड्नु चाहिँ हुँदैन भन्छु।
12: सँगसँगै खानपिनमा
13: चाहिँ एकदमै ध्यान दिनुपर्छ। झोलिलो कुराहरू खानु पर्यो अनि बच्चालाई चाहिँ पहिला आफ्नो दुध नै चुसाउने अनि मात्र आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने होइन भने चाहिँ आमाको दुधलाई नै ध्यान दिने।
12: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार। अघिकै प्रसंगसँग जोड्न चाहन्छु, जस्तो यहाँले चाहिँ विकल्पहरू चाहिँ अब दुध नआएमा विकल्प दिने भन्नुभयो। विकल्प दिँदाखेरि चाहिँ यो पाउडर दुध अथवा होइन बट्टाको दुधहरू खाने चलन छ, जसलाई चाहिँ सरकारले अथवा सँगसँगै चिकित्सक नर्सहरूले पनि प्रतिबन्ध जस्तै लगाएको छ होइन। के छ त अब यो दुध नआएको अवस्थामा खुवाउने नै हो कि यो प्रतिबन्ध लगाए पनि यसलाई चाहिँ खुवाउनु पर्ने स्थिति आउन सक्छ?
13: अब यो प्रतिबन्ध लगाएको त एकदम राम्रो हो होइन। यसलाई सकेसम्म चाहिँ हामीले फर्मुला मिल्कलाई चाहिँ हामीले प्रोत्साहन चाहिँ गर्नै हुँदैन। अब विकल्प भन्नाले अब जस्तै आमा बिरामी नै छ होइन, आमाले खुवाउनै सक्दैन, आमाको दुध नै आएको छैन भने चाहिँ हामीले चाहिँ डक्टरको परामर्श पनि लिनु पर्यो होइन। अब पिडियाट्रिक डक्टर गाइनी डक्टरको चाहिँ परामर्श दिँदै उहाँले चाहिँ सक्दै सक्दैन आउँदै आउँदैन भने मात्र हामीले चाहिँ फर्मुला मिल्कमा जाने हो, दुधमा जाने हो, नभए चाहिँ जानै हुँदैन। यो चाहिँ हामीले रोक्नै पर्छ, नियन्त्रण चाहिँ गर्नै पर्छ यसमा चाहिँ।
12: अब आमा र बच्चाको स्वास्थ्यको लागि जुन स्तनपान महत्वपूर्ण भन्नुभयो होइन, यसका लागि चाहिँ यहाँले विशेष कुराहरू गर्दा विशेष अस्पतालमा ती आमा र बच्चाको स्याहार सुसार गर्दाखेरि चाहिँ गर्नै नहुने तर गरिरहेको केही गल्तीहरू सम्झिनु पर्दा चाहिँ के यसलाई सम्झिनुहुन्छ?
13: अब गर्नै नहुने चाहिँ यो काम गर्दाखेरि चाहिँ देखेको चाहिँ आमाहरूलाई चाहिँ यो दुध खुवाउनु भन्दा पनि उहाँहरूले बट्टाको दुध चाहिँ लिएर आउनुहुन्छ, किनभने सजिलो छ होइन, अनि घर परिवारलाई पनि सजिलो छ, आमाको दुध निचोरी राख्नु पनि परेन होइन। आमालाई अब जस्तै विशेष गरेर यो अपरेसन गरे हुन्छ नि सिजरिन सेक्सन, त्यस्तो चाहिँ आमालाई चाहिँ आराम चाहिन्छ भनेर आफै किनेर ल्याउनुहुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ जनमूलक जनचेतना चाहिँ जगाउनु पर्यो उहाँलाई चाहिँ। हामीले चाहिँ अब गर्व अवस्थादेखि नै आमाको सँगसँगै उहाँको परिवारलाई पनि हामीले चाहिँ शिक्षा दिनु पर्यो, यो चाहिँ गर्नै नहुने हो नि त। आमाको दुध चाहिँ आइराखेको हुन्छ, खास त अब पाउने बित्तिकै धेरै दुध त चाहिँदैन, तर उहाँहरूको चाहिँ के हुन्छ भने बच्चा रुने बित्तिकै अब यो भोकायो भन्ने नै मात्रै हुन्छ कि। अब बच्चा त विभिन्न कारणले रुन्छ नि त, तर उहाँहरूको उसमा चाहिँ भोकाकै हो भनेर चाहिँ दुधको त्यो जुन फर्मुला मिक्स चाहिँ आफै किनेर चाहिँ खुवाइरहेको हुन्छ, त्यो चाहिँ गर्नै नहुने हो। त्यसको लागि चाहिँ हामीले कन्ट्रोल चाहिँ नियन्त्रण चाहिँ गर्नै पर्छ।
12: विशेष गरेर नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि होइन। तथ्याङ्कहरूले पनि त्यो 5 वर्षको तुलनामा 50% महिलाहरूले चाहिँ स्तनपान गराउने गरेको छ भनेर पनि आएको छ होइन। यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
13: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, यसमा चाहिँ हामी अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो, अनि सरकार, सबैको चाहिँ ठुलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुत्केर बिदा, त्यसबाट 60 दिन भयो, अलिक 98 दिन छ होइन। त्यसको साथसाथै बेटलुई बिदा पनि बस्न पाउँछ, त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त। अर्को कुरा अहिले हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ, सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। अब अहिले चाहिँ हाम्रो धार्मिक स्थल यो पशुपतिमा पनि स्तनपान कक्ष छ होइन, ठाउँ ठाउँमा स्तनपान कक्ष छ, त्यसले गर्दाखेरि चाहिँ स्तनपान गराउनलाई चाहिँ अप्ठ्यारो भएन नि त होइन। त्यो कक्षमा गएर स्तनपान गराउनु पायो होइन। अर्को कुरा अब यो शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासू ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ, त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
12: कार्यस्थलले चाहिँ कतिको सहयोग गरिरहेको जस्तो लाग्छ यहाँलाई, अथवा के गर्नुपर्छ अझै कार्यस्थलमा चाहिँ महिलाको लागि?
13: अब यो कार्यस्थलमा चाहिँ यो स्तनपान कक्ष मात्र होइन कि, यो बच्चा स्याहार्ने केन्द्र होइन, शिशु नै नभन्नु बच्चा नै सानो केन्द्र पनि बनाइदियो भने चाहिँ अझै धेरै यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अब जस्तै स्तनपान कक्ष त छ होइन, कसैको घर त टाढा हुन्छ, बच्चा ल्याउन त सक्दैन, त्यसले पनि धेरै इफेक्ट हुन्छ। अब नजिककोले त घरको परिवारले ल्याइदिन्छ, एकछिन भए पनि 20 मिनट आधी घन्टा भए पनि बच्चालाई दुध खुवाउनु त पाउँछ, तर घर टाढा भएकोले त्यो सम्भव हुँदैन। त्यही भएर चाहिँ कार्यस्थलमै चाहिँ शिशु स्याहार केन्द्र जस्तै बच्चा स्याहार्ने, अब शिशु 9,000 शिशु मात्र होइन कि 2 वर्षसम्मलाई बच्चा दुध खुवाउन मिल्ने गरीको चाहिँ बनाइदियो भने चाहिँ यसमा चाहिँ धेरै सुधार हुन्छ जस्तो लाग्छ।
12: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि विभिन्न महिला र बाल बालिका मैत्री केही भनौँ न कार्यक्रमहरू कार्यस्थलहरू निर्माण गर्न के सहयोग गर्न सक्छ?
13: यो स्थानीय सरकारले पनि सरकारले अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भने नीति जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाज हेरचाह केन्द्र हुनुपर्छ होइन, ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ।
12: हरेक कार्यस्थलमा नभए पनि पालिकाको कुनै निश्चित ठाउँहरूमा चाहिँ त्यस्तो खोलिदिन चाहिँ पालिकाले सहयोग गर्न सक्ने भयो।
13: हजुर हजुर, त्यो गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ। अनि अर्को चाहिँ अब अहिले चाहिँ 98 दिन छ सुत्केरी बिदा, त्यसमा त अब 6 महिना बढाउन सक्यो भने त धेरै राम्रो हो। स्थानीय सरकार भन्दा यो चाहिँ केन्द्रीय सरकारबाट हुनुपर्छ होला,
12: सरकारले भन्यो र धेरै जसो सरकारी कार्यालयहरूले चाहिँ यसलाई मानेर कामहरू सुरु भएको छ, तर निजी र गैर सरकारी निकायमा त एकदमै कम छ। कसरी बढाउन सकिएला निजी क्षेत्रमा चाहिँ हामीले?
13: अब निजी क्षेत्रमा बढाउन त यो हामीले सरकारले नीति मात्र राखेर भएन, अनुगमनहरू जानु पर्यो होइन, अनुगमन गएर उहाँलाई चाहिँ फोर्सफुली नै भन्नु पर्यो र साथसाथै अब उहाँको स्टाफहरूलाई पनि तालिम दियो भने चाहिँ यसमा चाहिँ सुधार गर्न चाहिँ सकिन्छ।
12: हामीले जुन लक्ष्य राखेका थियौँ नि स्तनपानको 6 महिनासम्म अथवा 2 वर्षसम्म बाल बालिकालाई स्तनपान गराउने भनेर सरकारको जुन लक्ष्य छ, त्यो लक्ष्य अनुसार काम भयो भने चाहिँ बाल मृत्यु दर, कुपोषण अनि यो संक्रमण न्यूनीकरणमा चाहिँ कस्तो खालको योगदान चाहिँ पुग्ने देखिन्छ?
13: अब यो लक्ष्य पूरा भयो भने चाहिँ किनभने स्तनपान जस्तो राम्रो स्तनपान अमृत समान भनिहाल्छ होइन, भन्छ त्यो छँदैछ, त्यसले गर्दाखेरि चाहिँ यो कुपोषण हुनबाट बच्छ, झाडा पखाला हुनबाट बच्छ होइन। जब कुपोषण हुँदैन, झाडा पखाला लाग्दैन, बिरामी कम हुन्छ भने आमालाई पनि राम्रै हुन्छ, परिवारलाई पनि सहयोग पुग्छ होइन। अब कुपोषण भयो भने बाल मृत्यु दर बढ्छ नि त होइन, त्यही भएर स्तनपान राम्रोसँग गराउन सक्यो भने चाहिँ राम्रै हुन्छ।
12: प्रविधि जनचेतनाले चाहिँ कतिको यो स्तनपान गराउने महिलाहरूको संख्यामा चाहिँ बढेको जस्तो लाग्छ?
13: जनचेतनाले पनि अवश्य पनि बढ्छ होइन, जनचेतनामूलक कार्यक्रमहरू जस्तै अहिले सामाजिक सञ्जालहरू थुप्रै छन्, फेसबुकहरू चलाउँछन् होइन, यदि छोटो भिडियो मात्र पनि राखिदियो भने पनि अब किनभने टिकटकहरू हेर्छन्, त्यसमा छोटो भिडियो मात्र राख्यो भने पनि धेरै फाइदा हुन्छ। त्यही भएर त्यो जनचेतनामूलक कार्यक्रम चाहिँ चाहिन्छ, त्यसले गर्दाखेरि चाहिँ इम्प्रुभ चाहिँ हुन्छ, राम्रो चाहिँ हुन्छ।
12: प्रविधि र जनचेतना जोडेर गर्न सक्यो भने चाहिँ अझ राम्रो
13: हुन्छ। अनि अब टाइम टाइममा अब पहिला जस्तै अब यो टिभीहरूमा पनि त्यस्तै खालको चाहिँ कार्यक्रमहरू राखिदिने, अघि भने जस्तै छोटो छोटो भिडियोहरू राखिदिने होइन, अब रेडियोबाट होइन, अरू सामाजिक सञ्जालहरूमा पनि कार्यक्रम चलाउने, अनि विशेषज्ञहरूसँग चाहिँ अन्डरबाट लिने, अब जो आमाले चाहिँ यसमा चाहिँ 6 महिनासम्म दुध खुवाएको, 1 घन्टाभित्रै दुध खुवाएको आमाहरू जो सफल भएको छ उहाँहरूको चाहिँ अन्डरबाट लिने होइन, अनि प्रसारण गर्यो भने अवश्य पनि चाहिँ यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
12: जुन यहाँले भन्नुभयो सामाजिक सञ्जाल र डिजिटल माध्यमले पनि यो स्तनपान प्रवर्धनमा चाहिँ भूमिका खेल्ने नै भयो, अलिकति अहिले हामीले बढी जोड दिनुपर्ने विशेष गरेर अहिले चाहिँ स्तनपान कार्यक्रममा चाहिँ बढी जोड दिनुपर्ने युवा पुस्ता लक्षित कार्यक्रम पनि हो कि अथवा केलाई चाहिँ बढी जोड दिनुपर्छ अहिले?
13: अब युवा पुस्ता लक्षित त हो नै होइन, अब युवाहरूलाई अहिलेदेखि नै हामीले चाहिँ शिक्षा दिन सक्यो भने अब उहाँहरू नै हो पछि हुने होइन आमाहरू, त्यही भएर युवा पुस्तालाई लक्षित गरेर अब अझ त मेरो विचारमा है मेरो सिङ्गल विचारमा चाहिँ अझ यो 10 कक्षाको कोर्समै ब्रेस्ट फिडिङ पनि केही पोर्सन राखिदियो भने झन् राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। पाठ्यक्रममै 10 क्लासको पाठ्यक्रममा केही मात्र राखिदियो भने यसले चाहिँ धेरै नै मद्दत पुर्याउँछ जस्तो लाग्छ। यो अहिलेको युवा पुस्तालाई हामीले शिक्षा दिन सक्यो भने अहिलेको युवा पुस्ताले उहाँको अब साथीभाइलाई पनि जानकारी दिन्छ होइन, अनि आमा बाउ जो चाहिँ अन्धविश्वासमा बसेको हुन्छ नि उहाँलाई पनि सम्झाउन सकिन्छ
14: त्यो उमेरले।
13: हजुर, त्यो उमेरले चाहिँ अहिलेको युवा पुस्ता चाहिँ पहिलाको भन्दा धेरै अगाडि छ होइन, उहाँहरू चाहिँ अब डिजिटलबाट पनि धेरै अगाडि छ, सामाजिक सञ्जाल पनि धेरै हेर्छन्, त्यही भएर उहाँहरूलाई चाहिँ यो शिक्षामूलक कार्यक्रम चाहिँ शिक्षा चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई।
15: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा स्तनपान सप्ताहको प्रभावकारिता र स्तनपानको महत्वका बारेमा पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती, दम, निमोनिया, खोकी, छेरो,
16: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
17: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
16: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
16: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
17: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
16: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
16: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
17: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
16: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
17: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
16: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
17: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
19: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
20: हेलो पिङ्की,
21: बोल्दिन।
20: एलईडी टिभी किन नजाने?
21: जान्न।
20: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
21: जान्न।
20: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
21: जान्न।
20: किन?
21: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
20: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
21: पाइने भएर त जान लाग्यो नि।
20: हो र कहाँ?
21: भन्दिन के?
20: साथै भन्दिनौ।
21: आई लभ यु पिङ्कुली भनेको।
20: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
21: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
20: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
22: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
21: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
20: फोन नम्बर
21: 082562452
20: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
23: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
20: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्भुरी
2: यो निर्णयकरण हुन्छ नै. अब यो सँगसँगै चाहिँ अघि यहाँले भन्नुभयो कि यसमा चाहिँ कार्यस्थलको पनि त्यत्तिकै भूमिका हुन्छ, ऊ यदि कामकाजी महिला हो भने, र समुदायको अलिकति समाज समुदायको भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले, कस्तो खालको उसले चाहिँ सहयोग गर्न सक्छ एकजना सुत्केरी महिलाको लागि र स्तनपान गराउने महिलाको लागि.
3: समुदायले पनि अब यदि चाहिँ उहाँको परिवारले उहाँलाई साथ दिएको छैन भने समुदायले चाहिँ उहाँको परिवारलाई चाहिँ सम्झाउनु पर्यो. यदि उहाँ पनि अब समुदायमा चाहिँ कति कुरा जाने बुझेकाहरू हुन्छन् उहाँले चाहिँ अब यो चाहिँ गराउनु पर्छ, शिक्षा दियो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई.
2: यो महिला अनि यो परिवार र समुदाय बीच समन्वय गराउनको लागि पनि पालिकाले कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
3: पालिकाहरूले चाहिँ अब कतिवटा पालिकाहरूले शिशु स्याहार केन्द्र पनि खोलिएको छ, त्यसले गर्दाखेरि पनि धेरै महिलाहरूलाई सजिलो भएको छ. अर्को यो स्वयंसेविकाहरू राखेर होइन उहाँहरू चाहिँ घर घरमा गएर स्तनपानको बारेमा शिक्षा दियो भने पनि धेरै राम्रो हुन्छ. अनि उहाँहरू चाहिँ घर घरमा जाँदाखेरि चाहिँ आमालाई मात्र नभइकन उहाँको श्रीमान उहाँको परिवारलाई राखेर सासु ससुरालाई राखेर होइन शिक्षा दियो भने पनि त्यो पनि राम्रो हुन्छ. अनि उहाँहरूले चाहिँ अब कुन कुनलाई चाहिँ अब कसरी दुध खुवाइरहेको छ कि छैन भनेर चाहिँ ठाउँ टाइम टाइममा गएर चाहिँ सोधपुछ गर्यो भने चाहिँ त्यो पनि राम्रो हुन्छ पालिकाहरूले. अनि टाइम टाइममा जनचेतनामूलक कार्यक्रमहरू राखेर काम गर्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई.
2: जस्तो हो न यो महिला स्वास्थ्य स्वयंसेविकाको कुरा गर्नुभयो, ग्रामीण भेगमा एकदमै प्रभावकारी भए पनि शहरी क्षेत्रमा आवश्यकता छ, तर शहरी क्षेत्रमा एकदमै शहरीकरण भएको कारणले गर्दा सबै ठाउँमा महिला स्वास्थ्य स्वयंसेविका नपुग्ने र जहाँ आवश्यक छ नि त्यहाँ पुग्न नसक्ने, यो चुनौती चाहिँ कतिको पाउनु भएको छ अथवा यहाँ चाहिँ के देख्नु भएको छ?
3: यो शहरी एरियामा चाहिँ यदि स्वयंसेविका नभए पनि विभिन्न माध्यमबाट चाहिँ हामीले चाहिँ उहाँहरूलाई जनचेतनामूलक कार्यक्रम राख्न सक्छौँ. अघि नै भनिसकेँ मैले, अब जस्तै यो सामाजिक सञ्जालहरू अहिले प्राय सबैले नै चलाउँछ, इभन हाम्रो बाजे बजेले पनि चलाउन थालेको छ अहिले. त्यही भएर चाहिँ स्वयंसेविका नपुगे पनि शहरी क्षेत्रमा चाहिँ यदि चाहिँ हामीले यो सामाजिक सञ्जाल मार्फत या कुनै माध्यम रेडियो भयो होइन टिभी भयो त्यहाँबाट मात्र पनि हामीले जनचेतनामूलक कार्यक्रम चलाउन सक्यो भने चाहिँ यसमा चाहिँ सहयोग
2: सबैभन्दा धेरै भूमिका चाहिँ स्वास्थ्य केन्द्रकै हुन्छ होइन, किनभने त्यो महिला गर्भवती हुनु अघिदेखि अथवा गर्भवती भएदेखि निरन्तर रूपमा स्वास्थ्य संस्था र केन्द्रसँगको सम्पर्कमा रहन्छ. अब यहाँ जस्तो नर्सिङ पेसामा लागेका चिकित्सकहरूसँगको समन्वय र स्वास्थ्य केन्द्रहरूको भूमिका चाहिँ के पाउनुहुन्छ?
3: यो स्वास्थ्य केन्द्रको भूमिका त ठुलो छ. म चाहिँ अब यसमा चाहिँ स्वास्थ्य केन्द्रले चाहिँ एक त स्टाफहरूलाई चाहिँ तालिमहरू चाहिँ दिनुपर्छ होइन, जब गर्भ अवस्थामा चेकअपको लागि आउनुहुन्छ नि त्यहाँदेखि नै चाहिँ स्वास्थ्य कर्मीले चाहिँ उहाँलाई चाहिँ स्तनपानको बारेमा चाहिँ शिक्षा चाहिँ दिनुपर्छ. यदि गर्भ अवस्थामै दियो भने चाहिँ उहाँहरूले चाहिँ दिमागमा चाहिँ राख्नुहुन्छ नि त गर्भ अवस्थामा, फेरि एकचोटि मात्र दिएर पुगेन, जति चाहिँ उहाँहरू चाहिँ चेकअपको लागि आउनुहुन्छ एन्टिनेरल चेकअपको लागि त्यतिचोटि नै उहाँहरूलाई चाहिँ स्तनपानको बारेमा चाहिँ जानकारी दियो भने चाहिँ त्यो चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई.
2: अलिकति अब यहाँ तीन दशकभन्दा बढी समय भइसक्यो यो क्षेत्रमा लाग्नु भएको होइन, सुत्केरी महिलाहरूसँग पनि तपाईँको धेरै अब सम्पर्कमा रहेर कामहरू पनि गर्नुभयो, केही अलि राम्रा यहाँहरूले दिएको सन्देशबाट यहाँहरूले दिएको कुरालाई सुनेर भनौँ न चेन्ज भएको होइन सकारात्मक रूपमा लिएको अथवा सकारात्मक परिवर्तन आएको महिलामा भनौँ अथवा महिलाका श्रीमानमा अथवा उसको परिवारमा आएको परिवर्तन केही सम्झिनुहुन्छ?
3: के सम्झिन्छु भने पहिला भन्दा अहिले चाहिँ श्रीमानहरूले धेरै हेल्प गर्नुहुन्छ अनि सासु ससुराले पनि होइन. अब पहिला भए चाहिँ उहाँहरूले छुँदै छुँदैन, बच्चा पाए पनि बच्चालाई छुने थाङ्ना साङ्ना फेर्ने गरिदिनुहुन्न. अहिले चाहिँ बच्चालाई चाहिँ स्याहार गर्ने होइन आमालाई पनि खानपिन चाहिँ राम्रो दिने त्यसपछि चाहिँ स्तनपानमा ल दुध खुवाऊ तिमी दुध खुवाऊ म चाहिँ यो थाङ्ना साङ्ना सुकाउने म थाङ्ना टोइदिने चाहिँ अहिले चाहिँ गरेको चाहिँ पाएको छु. पहिलाको भन्दा चाहिँ त्यसमा चाहिँ धेरै नै त्यस इम्प्रुभ चाहिँ छ, परिवर्तन चाहिँ छ पहिलाको भन्दा चाहिँ। पहिला त चाहिँ छुनै छुँदैन थियो नि त।
2: अहिले तीन दशक अगाडिको कुरा सम्झिनु पर्दा केही त्यस्तो नराम्रो केही दुःख लाग्दो त्यस्तो घटनाहरू सम्झिनुहुन्छ?
3: अब त्यो तीन दशक अगाडि चाहिँ आमा चाहिँ सुत्केरी हुन्छ होइन, त्यसमा चाहिँ अब सासू ससुराले पनि त्यति साह्रो चाहिँ नहेर्ने, अब ल्यायो खाना ल्यायो खुवायो, त्यसपछि आमाले नै सबै थोक गर्नुपर्ने होइन, बच्चालाई दुध पनि खुवाऊ अनि बच्चाको स्याहार पनि गर, थाना पनि धोऊ, अनि हुँदा हुँदा त कुनै कुनै ठाउँमा त अब घरमा सुधा काम गर्नुपर्ने, बुहारी भएपछि गर्नै पर्छ भन्ने त्यस्तो दुःख चाहिँ मैले आफ्नो समाजमा पनि देखाएको छु होइन। कतिजनाको त अब यो चाँडै काम गरेर यो पाठेघर निस्किने, चाँडै पाठेघर निस्केको पनि देखाएको छु, 25 वर्षमै हिस्टेटोमी गरेको पनि देखाएको छु होइन। त्यो अब सबैलाई पकाएर खुवाउनै पर्ने, 15 दिन हो तिमी सुत्केरीमा बस्ने, 15 दिनभन्दा बेसी बस्नु पर्दैन भनेर खेतमा लाने होइन, घरमा सबैलाई हेर्नुपर्ने, त्यो पनि मैले समाजमा आफैले देखेको छु। आफैले यहाँ ल्याएर हिस्ट्रीको प्रोग्रामिङ पनि अब 3rd degree प्रलास नै भइसकेको थियो, अनि यहीँ ल्याएर पाठेघर खसेको,
2: पाठेघर
3: 25 वर्षको उमेरमा 3 बच्चा, त्यसपछि पाठेघर पुरा खसेको, अनि हिस्टेटोमी बजाइ नै हिस्टेटोमी नै गरेको थिएँ। त्यो चाहिँ मलाई दुःख लाग्छ।
2: अहिले सम्झिनु पर्दा चाहिँ भनौँ न, अहिले त्यो सकारात्मक आएका परिवर्तनहरू अहिले भन्नुपर्दा चाहिँ के चाहिँ तपाईँ धेरै परिवर्तन भएको जसले गर्दा एकदम खुसी पनि लाग्छ तपाईँलाई?
3: सकारात्मक परिवर्तन भन्नुपर्दाखेरि चाहिँ अब त्यही अहिले चाहिँ श्रीमान र सासू ससुराले पहिलाको डाँजोमा धेरै हेर्नुहुन्छ होइन, अहिले चाहिँ यो पाठकघर खस्ने चाहिँ पहिलाको डाँजोमा चाहिँ न्यूनीकरण छ, अनि स्तनपानलाई चाहिँ धेरै उहाँहरूले चाहिँ ध्यान दिनुहुन्छ होइन, अनि बच्चालाई दर दुध खुवाउ तिमी म चाहिँ काम गरिदिन्छु भन्ने सकारात्मक पनि मैले चाहिँ देखेको छु। आमा बच्चाले नै पनि स्याहार्ने, सरसफाइमा ध्यान दिनको लागि चाहिँ सरसफाइमा ध्यान दिने, त्यो चाहिँ पाएको छु पहिलाको दाजु।
2: अब अलिकति सरकारले जुन गरिरहेको छ त्यो प्रशंसनीय पनि छ र धेरै सुधार पनि आइरहेको छ होइन, अझै पनि अलिकति नीतिगत सुधार अथवा कार्यक्रममा होइन चाहिँ कस्तो खालको परिवर्तनहरू जुन चाहिँ जरुरी छ जस्तो लाग्छ यतिखेर?
3: सरकारले चाहिँ टाइम टाइममा चाहिँ अनुगमन चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई, कार्यस्थलहरू छ कि छैन, अब यो बाल शिशु केन्द्र पनि चाहिन्छ नै भनेर चाहिँ नीति बनाउने, त्यसपछि चाहिँ सकेसम्म चाहिँ आमालाई चाहिँ 6 महिनासम्म सुत्केरी बिदा दिने प्रावधान बनायो भने चाहिँ अझ यसमा चाहिँ धेरै सुधार हुन्छ। निजी कार्यस्थलमा पनि अब अनुगमनहरू जाने होइन, जुन नीति बनाएको छ नि त्यो चाहिँ उहाँहरूले चाहिँ अप्नाउनै पर्छ भनेर चाहिँ फोर्सफुल्ली पनि बनायो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
2: अब विशेष गरेर अस्पतालहरूमा चाहिने चाहिँ के छ त, यो यही महिलाको जुन स्तनपान गराउने महिलाहरूको लागि र भनौँ न बाल स्वास्थ्य सुधारको लागि चाहिँ विशेष यही पाटन अस्पतालमा भन्नुपर्दा यो अस्पताललाई चाहिँ पहिल्यैदेखि धेरै विभिन्न अवार्डहरू पनि पाउनु भएको छ शिशु स्याहार र बाल सँगसँगै आमाको स्वास्थ्य सुधारको लागि चाहिँ होइन, यहाँ पनि अझै के आवश्यक चाहिँ देख्नुहुन्छ? अझै
3: अब यहाँको भन्नुपर्दाखेरि चाहिँ आवश्यक चाहिँ यो स्तनपान कक्ष चाहिँ भयो होइन, तर बाल शिशु केन्द्र चाहिँ छैन, त्यसले गर्दाखेरि चाहिँ जति मात्रामा स्तनपान गराउनु पर्ने छ नि त्यति मात्रामा चाहिँ यहाँको स्टाफहरूले चाहिँ गराउन सकेका छैन। मेरो विचारमा यो बाल शिशु केन्द्र पनि भइदिए राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
2: महिलाहरूले जस्तो बाल बालिकाहरूलाई स्वास्थ्य समस्या हुँदा बच्चाहरू छोडेर आमाहरू बच्चाहरू महिनौ अस्पताल राख्नु पर्ने अनि आमा चाहिँ घर पठाइदिने त्यस्तो पनि अवस्था छ र कतिपय ती महिलाहरू आउने जाने त्यो बाध्यात्मक परिस्थितिहरू पनि छन् होइन, यस्तो समस्याहरू भयो भने चाहिँ समाधान चाहिँ कसरी गर्न सकिएला?
3: स्तनपानको लागि स्तनपानको लागि चाहिँ अब बच्चाहरूलाई राख्नु पर्यो भने यहाँ चाहिँ के गर्नुहुन्छ भने आमा चाहिँ घरमै भए पनि उहाँले चाहिँ दुध निकालेर पठाउन मिल्छ, त्यो टेम्परेचर मिलाएर, जस्तै दुधको हामीले यहाँ अहिले यो सप्ताह चलिराख्दाखेरि यो स्तनपानको सप्ताहमा चाहिँ हामीले चाहिँ ब्रेस्ट मिल्क चाहिँ कसरी स्टोर पनि गर्न सकिन्छ भनेर हामी त्यो पनि जानकारी दिन्छौँ। अब त्यो भन्नुपर्दाखेरि चाहिँ रुम टेम्परेचरमा हामीले यदि आमा स्वस्थ छ भने चाहिँ हामीले चाहिँ 6 घन्टासम्म चाहिँ बच्चाको आमाको दुध निकालेर स्टोर गर्न सकिन्छ, फ्रिजमा चाहिँ 24 घन्टासम्म राख्न सकिन्छ, डिप फ्रिजमा 3 दिनसम्म हामीले स्टोर गर्न सकिन्छ, अनि त्यो पनि हामी चाहिँ जानकारी दिइरहेका छौँ। यदि अनि बच्चाको आमाको दुध चाहिँ निकालेको दुध चाहिँ तताएर चाहिँ खुवाउनु मिल्दैन, तर पानीको तातो पानीमा चाहिँ डुबाउने, डुबाएपछि चाहिँ त्यो चाहिँ खुवाउनु मिल्छ, तर त्यो बाँकी भएको चाहिँ फाल्नुपर्छ भनेर हामी चाहिँ त्यो पनि हामी जानकारी दिन्छौँ।
2: आमाको दुध चाहिँ 3 दिनसम्म फ्रिजमा राखेर खुवाउन मिल्ने, यो चाहिँ अलिकति प्रोसेसहरू अलिकति त्यो भन्नु न जनचेतना जगाउने हिसाबले चाहिँ दूर दराजको ग्रामीण भेकोले पनि सुन्ने गरी जानकारी गराउनु पर्दा के छ अहिलेको हाम्रो प्रक्रिया?
3: यसमा जानकारी दिनु पर्दाखेरि चाहिँ अब हामीले चाहिँ अब कोही कोही आमाको प्रशस्त दुध चाहिँ आउँछ, उहाँहरूले चाहिँ अब काममा जानुपर्छ भने चाहिँ हामीले सफा भाँडा होइन साबुनले राम्रोसँग धुनु पर्यो, अब सकेसम्म चाहिँ अब उमालेको राम्रो भाँडा होइन सफा स्टिलको भाँडा बिर्को भएको त्यसमा उमाल्यो, त्यसपछि चाहिँ त्यसमा चाहिँ अब दुध कतिसम्म आउँछ त्यो निचोर्यो, त्यो टाइमको चाहिँ अब यो समयको दुध भनेर टाइम लेखेर राख्यो, त्यो चाहिँ रुम टेम्परेचर, हाम्रो रुम टेम्परेचरमा चाहिँ हामीले 4-6 घण्टासम्म राख्न सकिन्छौँ। यदि फ्रिज छ अब गाउँघरमा त फ्रिज नहुन सक्छ, त्यही भएर 4-6 घण्टामा त्यो टाइम लेखेर राख्यो, अनि त्यसपछि फेरि अर्को भाँडामा चाहिँ त्यसपछि आएको अब 2-3 घण्टापछि फेरि त बन्छ नि त होइन, त्यसपछि अर्को भाँडामा राखेर त्यो टाइम लेख्यो भने चाहिँ हामीले त्यसबाट पनि बच्चालाई अब अरू दुध चाहिँ खुवाइराख्नु परेन नि त, आमाकै दुध पाउँछ होइन। यदि फ्रिजमा चाहिँ राख्ने हो भने चाहिँ फ्रिजको डोरमा चाहिँ नराख्ने होइन, फ्रिजभित्र राख्यौँ भने चाहिँ हामीले 24 आवरसम्म राख्न मिल्छ, फ्रिजको दुध त चिसो हुन्छ होइन, चिसो दुध त खुवाउनु हुँदैन होइन, त्यही भएर चाहिँ हामी तातो पानीमा चाहिँ त्यो बोतलमा जुनमा हामीले दुध निचो र नि त्यो चाहिँ डुबाइराख्ने होइन, नि मन तातो भएपछि त्यो खुवाउनु मिल्छ।
2: स्टिलको राम्रो,
3: स्टिलको राम्रो, स्टिलको सफा सिसाको या बिर्को भएको हुनु पर्यो होइन, त्यो चाहिँ पानीमा डुबाएर अनि त्यो मन तातो भएपछि खुवाउने, तर बाँकी भएको फेरि फ्रिजमा चाहिँ नराख्ने, त्यो चाहिँ हामीले फाल्नुपर्छ, त्यो चाहिँ खुवाउनु मिल्दैन। अनि डिप फ्रिज छ, फ्रिज छ तर डिप फ्रिजमा राखेर भने चाहिँ 3 दिनसम्म मिल्छ, अनि त्यो आइस भएको चाहिँ पहिला मेल्ट गर्नु पर्यो, त्यही मन तातो पानीमा डुबाएर राख्ने, मन तातो भएपछि चाहिँ खुवाउने, बाँकी भएको फेरि फ्रिजमा नराख्ने, त्यो चाहिँ फाल्नुपर्छ।
2: कुनै कारणवश भनौँ न कतिपय बच्चाले आमाको दुध खान नपाएको हुन्छ केही कारणवश होइन, उहाँहरूलाई चाहिँ अरू आमाले पनि त्यसरी दुध दिएर सहयोग गर्न सकिने भयो होइन, हजुर त्यो पनि एउटा महत्वपूर्ण कुरा रह्यो। सन्तान गराउने आमाको संख्या वृद्धि गर्न र आमा र शिशुको स्वस्थ शरीरको लागि चाहिँ सुझाव दिनुपर्दा परिवारलाई महिलालाई नै सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
3: महिलालाई चाहिँ म के सुझाव दिन्छु भने स्तनपान अमृत समान हो होइन, स्तनपान भनेकै पहिलो खोप हो बच्चाको, अनि बच्चाको अधिकार पनि हो होइन, अनि पोषणयुक्त खाना पनि हो स्तनपान, त्यही भएर हामीले स्तनपान गराउनै पर्छ। त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ होइन, समुदायको सहयोग पनि चाहिन्छ, सरकारको सहयोग पनि चाहिन्छ होइन, त्यही भएर स्तनपान नैमा ध्यान दिउँ। 6 महिनासम्म आमाको दुध मात्र खुवाउँ, इभन पानी पनि चाहिँदैन होइन, पानी पनि त्यसैमा प्रशस्त हुन्छ, त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ। अनि 2 वर्ष या 2 वर्ष बढीसम्म पनि दुध खुवाउँ, 6 महिनापछि चाहिँ त्यसको साथसाथै अर्को खानेकुराहरू पनि खुवाउनुपर्छ। 6 महिनापछि आमाको दुधले मात्र पुग्दैन होइन, 6 महिनापछि अरूको खानेकुराको साथसाथै आमाको दुध चाहिँ कन्टिन्यू खुवाउँ, 2 वर्षसम्म या 2 वर्ष बढीभन्दा खुवाउँदा पनि हुन्छ, तर 2 वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौँ, त्यसमा चाहिँ म चाहिँ जोड दिनै चाहन्छु।
2: यहीँनिर अलिकति जोड नै मन लाग्यो, जस्तो कतिपय बच्चाहरू अहिले त त्यस्तो समस्या छैन, पहिलाका बच्चाहरू चाहिँ 6 महिनाभन्दा बढी समय 2 वर्ष 3 वर्ष अझ 5 वर्षसम्म नै दुध मात्र खाने, अरू खाना चाहिँ नखाने, अनि त्यसले गर्दा झन् कुपोषित भएको हो कि भन्नेहरू पनि छन् होइन, त्यस्तो समस्या यता कदा अहिले पनि कतै कतै सुनिन्छ, उहाँहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ?
3: उहाँहरूलाई चाहिँ के भन्छु भने अब कोही कोही बच्चाहरू आमाको मात्र दुध खुवाउँदा अरू खानेकुरा खान मान्दैन होइन, त्यो भयो भने चाहिँ आमाले चाहिँ त्यो बच्चालाई 2 वर्षभन्दा बढी भयो तर अरू खानेकुरा खानै मान्दैन, आमाको दुध मात्र जतिखेर पनि चुसिराख्छ भने आमाको दुध छुटाएर चाहिँ त्यो पोसिलो खानेकुरा खुवाउनु भन्छु म चाहिँ, किनभने बच्चाहरू छ मैले पनि देखाएको छु होइन, आमाको दुध मात्र खाने अनि अरू कुनै पनि नखाने, किनभने 2 वर्षपछि आमाको दुधले मात्र चाहिँ पुग्दैन होइन, अरू पोषणको कुरा चाहिन्छ नै, यदि खान मान्दैन भने चाहिँ दुध छुटाएर चाहिँ पोसिलो खानेकुरा खुवाउनलाई चाहिँ सुझाव दिन्छु।
2: अब यस्तो अवस्था अथवा अरू विभिन्न अवस्थामा चाहिँ जस्तो परिवारले र स्पेसली चाहिँ श्रीमानले चाहिँ कस्तो खालको सहयोग चाहिँ गर्नु जरुरी छ?
3: यसमा चाहिँ फर्स्ट चाहिँ आमालाई सपोर्टको लागि चाहिँ सबै काममा चाहिँ हेल्प गर्नु पर्यो हैन मदत गर्नु पर्यो अब यो हैन यो त आमाकै काम हो अब बच्चा हेर्ने भयो हैन थाङ्नाहरु धुने भयो बच्चालाई सरसफाई गर्ने घरको काम गर्नेमा चाहिँ आमा र अरु परिवारले हेल्प गर्यो भने चाहिँ अवश्य पनि राम्रो हुन्छ अनि यो हेल्प गर्दाखेरि आमाको स्वास्थ्यको साथसाथै मानसिक तनाव पनि हुँदैन हैन मानसिक तनाव नभएपछि स्तनपानमा सहज पनि हुन्छ
2: स्तनपान सप्ताहकै सन्दर्भमा भन्नुपर्दा अस्पतालले गरेको कार्यक्रम अलिकति चर्चा गरौँ न अस्पतालले यो सप्ताहभरि के गर्दैछ
3: हाम्रो चाहिँ यो अस्पतालले अब हिजोदेखि सुरु भयो अगस्त फर्स्टदेखि सातसम्म हो होइन हिजो अगस्त फर्स्ट थियो शनिबार होइन शनिबार चाहिँ अब जहाँ जहाँ बच्चाहरू हुन्छ त्यहाँ त्यहाँ वार्डमा चाहिँ हामी यो कार्यक्रम राख्छौँ हिजो चाहिँ प्राइभेटबाट सुरु भयो होइन त्यसमा चाहिँ हामीले अब प्राइभेट अनि एनआइसियु पिआइसियु नियोनेटल एचडियु भयो चिल्ड्रेन वार्ड अनि म्याटर्निटी अनि यो निक्सामन अपरेसन गर्ने थिएटर भयो त्यो जहाँ चाहिँ सिजरिङ गरिन्छ अनि गाइनाकोलोजी जहाँ चाहिँ बच्चाहरू पनि हुन्छ त्यो सबै मिलेर चाहिँ हामीले एक सप्ताह नै मान्छौँ होइन यसमा चाहिँ हामी जनचेतनामूलक कार्यक्रमहरू राख्छौँ होइन यसमा चाहिँ अब एउटा बच्चाको स्तनपान कतिको महत्व छ यसको फाइदाहरू के छ आमाको लागि फाइदा के छ होइन बच्चाको लागि फाइदा के छ त्यो भयो अनि स्तनपान गर्ने तरिकाहरू आसनहरू होइन कुन कुन पोजिसनमा हामी बच्चालाई दुध खुवाउन सक्छौँ अनि बच्चाको आमाको त्यो दुध चाहिँ कसरी स्टोर गर्न सकिन्छ होइन अनि त्यसपछि चाहिँ यो आमाको पोषणको कुराहरू भयो त्यो चाहिँ हामीले विभिन्न तरिकाबाट चाहिँ हामी देखाउँछौँ अनि यसमा चाहिँ स्टुडेन्टहरू पनि इन्भल्भ हुनुहुन्छ रोल प्ले गर्ने कुनै ठाउँमा होइन ड्रामाहरू देखाउने अनि भिडियोहरू देखाएर चाहिँ अनि लेक्चर होइन उहाँहरूले नै आफैले पनि अब यसमा चाहिँ डाइटिसियन पनि छ डक्टरहरू पनि हुनुहुन्छ पिडियाट्रिसियनहरू पनि अनि सिस्टरहरू भयो सबैले जिम्मेवारी लिएर चाहिँ अहिले चाहिँ गरिरहेको छ हामीले चाहिँ अब कहाँ के गर्ने अझ जस्तै हाजिर जवाफ राख्ने होइन उहाँहरूको चाहिँ उसको लागि चाहिँ हामीले त्यसमा सानो सानो गिफ्टहरू पनि राख्छौँ होइन उहाँहरू चाहिँ राम्रोसँग सुन्नुहोस् भनेर अनि गिफ्टहरू पनि राखेर चाहिँ हामीले चाहिँ कार्यक्रमहरू चलाइरहेका छौँ अब दुई दिन चाहिँ सक्यो एउटा प्राइभेटमा भयो आज बिहान चाहिँ हामीले ओपिडीमा आउट पेसेन्ट डिपार्टमेन्ट चाहिँ इमर्जेन्सी डिपार्टमेन्ट र आउट पेसेन्ट डिपार्टमेन्टको इन्चार्जहरू मिलेर सबैहरू मिलेर चाहिँ हामीले चाहिँ कार्यक्रम चाहिँ गरिरहेका छौँ आज पनि भयो
2: बेला बेलामा अवार्डहरू पनि जितेर पाटन अस्पतालले चाहिँ नाम कमाएकै छ होइन यो महिला स्वास्थ्य र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याएर पनि होइन अलिकति चर्चा गर्नु पर्दाखेरि चाहिँ विगतको कुरा र अझै गर्नुपर्ने अझ गर्नुपर्ने जुन छ जुन चाहिँ गर्न पाएको छैन जस्तो त्यस्तो केही छ
3: अब चाहिँ अहिले चाहिँ अझै गर्नुपर्ने चाहिँ अहिले यो जुन अर्बनाइजेसनको गर्दाखेरि चाहिँ अहिले फर्मुला फिट पाउनेहरू आफै किनेर ल्याउनेहरू अलिक बढिया जस्तो लाग्छ कि मलाई होइन जस्तै अब कसैले भन्नु परेन आफै ल्याउनुहुन्छ कि होइन त्यसमा चाहिँ हामीले सुपरभिजन चाहिँ गर्नैपर्छ उहाँहरूलाई कन्ट्रोल चाहिँ गर्नैपर्छ होइन त्यसको लागि चाहिँ अब हामीले आमाहरूलाई चाहिँ शिक्षा दिनु पर्यो होइन वार्डमा पनि अब हाम्रोमा छ ब्रेस्ट फिडिङ एजुकेटरहरू हुनुहुन्छ होइन उहाँहरूले पनि गर्नुहुन्छ गर्न त नगर्ने त होइन तैपनि अहिले हामीले चाहिँ अनि तालिमको लागि पनि हामीले पहल चाहिँ गरिरहेका छौँ स्टाफहरूलाई तालिम दिने टाइम टाइममा तालिम दियो भने उहाँहरूले पनि त सिकाउन सक्नुहुन्छ नि त्यो चाहिँ अझै चाहिँ गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ अब अहिले पब्लिक हामी नै ठुलो अब एउटा यो गुगलले गर्दाखेरि पनि सबैजना जान्ने बुझ्ने हुन्छ अनि हेरे आफै किनेर ल्याउनेहरू पनि हुनुहुन्छ कतिजनाले सोध्नुहुन्छ कतिजनाले आफै ल्याउनुहुन्छ अनि अहिले यो एम पनि छ नि त होइन यो ब्रेस्ट फिडिङ एक्ट त्यसको बारेमा पनि हामीले चाहिँ जानकारी चाहिँ गराउँछौँ स्टाफहरूलाई अनि आमाहरूलाई पनि जानकारी चाहिँ गराइरहेका छौँ त्यो चाहिँ हामीले टाइम टाइममा जानकारी चाहिँ दिनुपर्छ जस्तो लाग्छ
2: त्यो चाहिँ सकिया होइन
3: त्यो चाहिँ अब गरिरहेका छौँ कन्ट्रोलमा भन्नाले पुरा कन्ट्रोलमा चाहिँ आएको छैन तर पहिलाभन्दा चाहिँ कम छ अब पहिला चाहिँ हामीले यो ब्रेस्ट फिडिङ जुन स्तनपान छ नि जुन बोटल फिडिङ गराउँछ नि त्यो हामी बोटलै आफै उठाएर ल्याउँछौँ कि दिँदैन तर अब अहिलेको पब्लिक र पहिलाको पब्लिकहरू फरक छ नि त पहिलाकोहरूले त्यस्तो साह्रो गरेन अहिलेको पब्लिकसँग
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार सुधार भइरहेको छ।
6: डाक्टर द्वारा दिइने सेवाहरू:
7: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहारका हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
7: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
8: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू:
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
9: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
12: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: ब्लड प्रेसर हाई लो भएका,
12: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
12: मुटु ढुक हुने डर लागे जस्तो महसुस हुने,
13: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
12: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
13: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095812871।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
17: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
18: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
1: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
21: मध्यपश्चिम ट्राङ्क चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्ययी र पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कड़ाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तवद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय आयोग सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व पारदर्शिता मितव्ययता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। मार्गदर्शन अनुसार चैत मसान्तसम्म कार्यान्वयन हुन नसकेका वा खर्च नहुने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्नुपर्नेछ। दोहोरो प्रविष्ट भएका कार्यक्रमहरू रोक्का राखे सम्बन्धित बजेट फिर्ता गर्न पनि निर्देशन दिइएको छ। पूर्वाधार निर्माणमा पारदर्शिता कायम गर्न 10 लाख रूपियाँ भन्दा बढ़ी लागत अनुमान भएका सबै निर्माण कार्य सार्वजनिक प्रतिस्पर्धा टेण्डर प्रक्रियाबाट मात्र गराउनुपर्ने व्यवस्था गरिएको छ। सरकारी खर्चमा मितव्ययता अपनाउन असार महिनामा गैर कानूनी वा अनिवार्य बाहेकका तालिम गोष्ठी सेमिनार र अन्तर्क्रिया सञ्चालन गर्न रोक लगाइएको छ। यस्ता कार्यक्रम सम्भव भएसम्म भर्चुअल माध्यम वा सरकारी सभाहाल प्रयोग गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। रोल्पा जिल्लाको एरिबाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान तीन बजेर सात मिनटमा 4.4 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको एरिबाङ आसपास रहेको थियो। भूकम्प बिहान 3:07 बजे रेकर्ड गरिएको केन्द्रले बताएको छ। भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले भूकम्प पछिको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बजे बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै आज 4 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उपर छलफल गर्ने कार्यक्रम रहेको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। उक्त समितिको बैठक

300 रूपियाँ तथा चार आली विराटनगर जनकपुर अम्लेखगंज भलवारी धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यससँगै जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम रहेको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीवित रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
8: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-23-98-78-1817 र 98-78-35-643।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
11: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
12: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
5: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-478-27-977
13: र 98-578-30-689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
14: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
15: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
14: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको छ।

0: जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
4: उपचार हुने रोगहरू
3: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
0: भर्ना सम्बन्धी सूचना।
5: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092883 र 97625526286।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578545226।

0: हजुर, तपाईँहरूको घर घरमा रेडियो मध्य पश्चिम
1: लुक्लाबाट नाम्चे बजार हुँदै सगरमाथा बेस क्याम्प पुग्न हिँडेका हामी हतारमै थियौं। यात्रामा उचाई र थकाईले गलाउँदै थिए, तर ढाकरमा सगरमाथा बोकेर हिँड्ने साहसी भरियाहरूले हामीलाई ऊर्जा दिए।

0: हामी कहाँ पुग्छौँ त आज?
1: कति हिँड्नुहुन्छ भाइ भाइको बाटो
2: धेरै धेरै खुसी लाग्यो
1: श्यामसम्म तपाईँहरूको
3: यात्रा
4: हिमाल चढ्नेका अक्सिजनदेखि पदयात्रामा डुल्नेका झोला बेस क्याम्पको टेन्टदेखि होटलका राशन सबैको भारी उनीहरूको थाप्लोमा हुन्छ।
5: कहाँसम्म जानु भने तपाईँहरू बेस क्याम्पमा गएर गीत गाउँदै नाच्ने हामी
6: खाली बोतल किन
7: खाली भन्नु
6: कहाँबाट खाली बोतल ल्याएको
7: लाम्चेबाट
6: ए कहाँ लाने यो
7: हजुर
6: ए फ्याक्ट्रीको लागि लगेको बोतल हो
7: अब यो चाहिँ लगेर होइन एक सफा गर्ने अनि ब्याग गर्ने अनि बेच्छ कि
6: यसमा पानी पर्छ कसले जम्मा गर्छ यो बोतल
7: तल यो बोतल बनाउने फ्याक्ट्रीमा छ
6: ए फ्याक्ट्रीबाट ल्याएको हो ए म त प्रयोग गरेको होला
7: भन्थे
6: ल
4: ओखल ढुङ्गाका फुरुवा शेर्पा 15 वर्षदेखि खुम्बुमा धारी खेल्दैछन्।
8: हेलो त्यहाँ मुजा ल्याएको छ खुम्बा
9: तपाईँ पनि शेर्पा नै हो
8: म शेर्पा हो दिदी
9: हिमाल चढाउने
8: हिमाल चढाउनु त होइन म जुन भारी भयो शेर्पा पऱ्यो सिङ्गल भनेको 30 किलो हो भयो भने 2000 पाउँछ डबल दुई भारीको चाहिँ फेरि 60 किलो भोग्नु पर्छ 4000 पाउँछ नि
9: तपाईँको चाहिँ दुई भारीको
8: हजुर
9: 60 केजी नै आमा कति बोल्यो तपाईँ
8: त्यो बेसकेम एभरेज बेसकेम पुऱ्याइराख्यो अनि फेरि फर्केर यहाँ नाम्चेबाट सब्जी र फिलाहरू पुऱ्याइ राख्यो दुईटै बेसमा 3 टिप हुन्छ अब
9: हामी रित्तै हिँड्दा त कस्तो थाहा लाग्छ कसरी पुग्ने होला त्यहाँ माथि भएन जस्तो हुन्छ तपाईँहरूलाई भारीसँग चाहिँ कस्तो हुन्छ नि
8: कस्तै हुँदैन आँटिनु हुँदैन नि त भाइको बाटो बिस्तारी जाने रिल्याक्स
9: है भारी बोकेर रिल्याक्स हुन्छ
8: हुन्छ टेकाउनु पाइरहेको छ उताउता हेऱ्यो साथीहरू भेट्छ साथीहरूसँग गफगफ गऱ्यो
9: यो चाहिँ के हो रे यो
8: चाहिँ डोरी यस्तो समाउनुलाई साथी नहुँदा पनि काम लाग्छ कहीँ लडिहाल्यो भने यसलाई समातेर टेक्नु मिल्छ नि त
9: अनि कति भयो नि तपाईँले गर्न थाल्नु भएको
8: यो मैले लगभग भयो दिदी अब त 17-18 वर्ष भइसक्यो
9: यही बेस क्याम्पकै भारी खेप्यो
8: बेस क्याम्पको भारी खेप्ने कता मेरातिर चेकिन जाने त्यस्तै हो साग्रो सिटन नै खानुपर्छ स्नोकर खेल्नुपर्छ काठ पनि खेल्नुपर्छ ओपन फुवा अब म पनि आएर खेल्छु पैसा बगुलो त्यो सबै घरमा पठाउन होइन नि बुढा अनि आधा जस्तो त राख्नु पर्यो नि माथिबाट हेरेपछि त चराईतिर हिमाल देख्छ के हामी कहाँबाट छिरेको भन्ने कुरो थाहै हुँदैन माथि पक्मा आउँदाखेरि त भर्खर नयाँमा त गाह्रै हुन्छ ए खुट्टा गल्ने थकाइ लाग्ने त्यस्तो त हो नि यहाँ त अब पैसा तिरेर खान्छु भन्ने बेला नि पाउँदैन कुनै ठाउँमा अब यहाँ हेर्नु न खै म पैसा तिर्छु भन्दाखेरि खाने ठाउँ छैन यहाँ यस्तो त गरिहाल्नु नि हेर्छु नि
9: पहिलेदेखि
8: गरिहाल्नु हेर्ने त होइन दिदी यहाँ त अब म शेर्पा हो नि है
9: हजुर
8: यहाँको शेर्पाले मलाई रङ्पा भन्छ रङ्पा डोङ्गु भन्छ उनीहरू चाहिँ अब पहिलेदेखि यहीँ बसोबास गरेको उनीहरू चाहिँ अलिक माथि गयो ठुलै मान्छे भन्यो त नि शेर्पा सबभन्दा ठुलो चाहिँ उनीहरू हो हामी चाहिँ देशीतिर बस्ने भयो होला रङ्पा हो तल देशी बस्नेहरू पहिलादेखि त अहिले त अलिक परिवर्तन त भएको होला खासै
9: तपाईँले त्यहीदेखि पनि फेरियो
8: अहिले नै फेरेँ नि धेरै फेरि तर त अनि हेर्थ्यो नि हामीलाई त भित्र छिन्नु नलाउने खुट्टा गनाएर भन्छ उनीहरूको लसभित्र त्यो त खैरेहरूलाई गनाउँछ अरे बस्ने नहुने अरे
9: यत्रो भारी बोकेर ल्याइदिएको छ केही न केही
8: बारी खोल्यो अनि नम्लो डोरी बोज्यो हिँड्नु पर्ने बोटीतिर
0: भट्टी पनि नहुने त्यतिखेर त अहिले चाहिँ भट्टी डन्डै खुल्या छ।
10: अनि कहाँ बस्ने त्यतिखेर चाहिँ?
0: त्यतिखेर त बजारतिर बस्थ्यो अरे बाउ बजारहरू आफ्नै भाडाले हो पिठोहरू बोज्यो अनि आफै पकाउने खाने त्यस्तो पो थियो अरे पहिला।
10: तपाईँको बाउ बाजेले पनि यही काम गर्नुभयो?
0: बाउ बाजे यही हो त्यसो नै अब अरू छैन त जी पगेर पढेर जागिर खान सकिँदैन के गर्नु
10: अनि यही जागिर बनायो
0: यही जागिर।
10: अनि छोरा छोरीहरूले चाहिँ अब यो काम गर्छन् कि के गर्छन् होला?
0: छोराछोरीहरू त गर्दैन
10: सक्दैन
0: अब विदेश जुन पनि विदेशको चक्करम छ अब।
10: तपाईँ चाहिँ जानु मन लागेन
0: विदेश? मैले गएर आएको नि।
10: ए हो र
0: मलेसिया गएर 2.5 वर्ष बसेर आएको थिएँ।
10: अनि यहाँको भारी बोक्नु ठिक कि
0: मलेसिया? मलेसिया ठिक नि मलेसिया अब जाउँ भनेको या खै उमेर पनि आधी उमेर भइसक्यो अब एकचोटि जान्छु दिदी फेरि
10: भारी बोकेर भएन।
0: भारी बोकेर त त्यो अब बारी बोक्यो आधा भन्दा बढी होटेलतिर खर्च हुन्छ अब फेरि गाडी भाडा लाग्छ हाम्रो त 10,000 जति गाडी भाडै तिर्नु पर्यो राम्रो छैन जिन्दगी चल्नु गाह्रो छ त। बारी बोकेर त पुग्दैन नि दिदी खेती कमाइ त्यो 3 महिना पनि खानु पुग्दैन हाम्रो गाउँमा आलु मकै भन्दा केही हुँदैन अनि बारी बुझेर त धेरै नै धेरै लग्यो भने त्यही 80-90 हजार पुग्छ घरमा
10: सिजनमा।
0: हजुर अनि खाने पुग्दैन दिदी एक बारी बोकेर कामै छैन नि त्यो पनि कुनै अफिसले त 1200-1300 दिँदो रहेछ है उल्टो 500-1000 सक्ने क्या आफ्नो
10: है
0: अनि कसरी कमाउँ भन्नु कामै छैन दुई त खानु पर्यो चिया खानु पर्यो दिउँसो खाजा खानै पर्यो लगभग 1700-1800 खानामा मात्रै जान्छ जोगिने त 500 पनि छैन नि सिङ्गल भोग्नेको त 200-150।
10: अनि अरू बेलामा चाहिँ के काम गर्ने नि?
0: अरू बेलामा त खेतीपाती
10: कुकुर छ नि घरमा
0: घरमा बच्चाहरू बुढीहरू बच्चाहरू पढ्दै
10: कति कतिले पढ्छ
0: ठुलो चाहिँ 9.5-10 पढ्दैछ अहिले 10 भयो सानो चाहिँ 2-3 पढ्दैछ
10: भारी बोकी बोकी पढाउनु भयो
0: त्यस्तो त अनि
10: अनि भरियाहरूलाई राम्रो गर्ने ठाउँ चाहिँ कहाँ हो फुलबाटै?
0: भरियाहरूलाई राम्रो गर्ने त खास कुम्बुमा त छैन दिदी
10: छैन
0: छैन पहिला त झन् भित्र छिर्नै लाउँदैन थियो अरे यो लोकतन्त्र आएपछि चाहिँ अझ भित्रसम्म छिर्नु लाउँछ चिया 1-2 गिलास खुवाउँछ त्यति चाहिँ राम्रो भयो छ अहिले यो जनयुद्धले गर्दा होला दिदी त्यहाँबाट चाहिँ अलिक राम्रो भएको छ कुम्बु। यो त हाम्रो यहाँ खुम्बुमा पनि पश्चिमको जस्तो सिस्टम चाहिँ बनायो भने चाहिँ मलाई आउँदैन यहाँ चाहिँ गाइडलाई मान्छ होइन उता चाहिँ फेरि पटललाई मान्छ अरे नि खानाको पैसा लाग्दैन अरे फ्रिज आएपछि नि त्यस्तो हुन्छ अरे हाम्रो यहाँ त छैन नि।

0: भाँडा जोडेर दुवानी जोड्दा जोड्दा जाने हामी हो त्यो दुवानीमा काम गर्छ।
1: तपाईँलाई के भन्छन् नि यस्तो दुवानीमा काम गर्नेलाई?
0: मलाई अहिले त ओके छ,
1: ओके छ,
0: कसैले केही पनि भन्छ,
1: कसैले केही भन्छ।
0: अब ग्यास ग्यास टुरिङ ग्यास चामल चामल पुऱ्याइदिनु पर्ने हुन्छ, मैदा चिनी हो त्यो हरेक चिज हुन्छ हो त्यसमा धुवानी गर्दै पठाइदिनु। पशुको ज्याला आउँछ मैले त ड्रप गरिदिने मात्रै। तर अहिले किनभने समस्या भनेको अब हेलिकप्टरले गर्दाखेरि अब मस्तुरीलाई अलिकति कमजोर बनाएको छ भन्ने चाहिँ अब होटलसँग मान्छेले पनि त्यसो भन्दा मलाई थाहा छैन। हेलिकप्टरले पार्यो भने मलाई ठिक छ, मेरो आफ्नो रुट धाउने हो होइन, हेलिकप्टरको रुट उसले धाउने हो, मलाई एकदम ठिक छ।
1: अनि एउटै बाटो गाड्ने आउने जाने आउने गर्दा दिक्क लाग्दै?
0: अब त्यो त बाटो त हुन्छ, अनि त्यहाँ भएर मलाई पनि बिहान बेलुका भात खाने त त्यहाँ पर्याएपछि मलाई पनि आउने हो। तपाईँ भरमा आउनु भएको गाउँ कहाँ हो?
1: मेरो गाउँ काठमाडौँ।
0: काठमाडौँ
1: ल ल खुसी लाग्यो।
0: हस् हस्
1: ओके ल।

0: ini ketengahkan kami kong lagi ini di kota juga
1: फेरुचेमा झोलुङ्गे पुल बन्न लागेको रहेछ। पुलका विशाल फलामे लट्ठाहरू पनि यो अप्ठ्यारो भूगोलमा भरियाका नाम्लोमा बाँधिएर हिमालतिर चढ्दै थिए।
2: तर तपाईँहरू थाक्यो जस्तो देखिनुहुन्न,
3: थाक्नु त थाक्यो तर अब नथाके जस्तै गर्नु पर्यो।
2: कति लामो यात्रा तपाईँहरूको?
3: यात्रा फेरि चाहिँ हो
2: चार घन्टा, ठिकै हिँडेर जान कति बेर लाग्छ
3: तपाईँहरूलाई?
4: यो पुलको लक्ष्य यो माथि गुरोक्सी जाने,
3: लबुजेपिक जाने पुल नै हो।
2: अहिले चाहिँ के छ त, पुल छैन
3: अहिले? सञ्चालसँग छ, एक वर्ष पछाडि चाहिँ सबै नेपाली खैरे सबै इन्डियन बाटो हुन्छ।
2: तपाईँहरूको पसिनाले पुल बन्छ, तपाईँहरूको थकाई पछिको हसाईले पुल बन्छ है? कहाँदेखि आउनु भएको
4: तपाईँहरूतिर
3: पर्छ हाम्रो थुप्रो छाप्मी चाहिँ छौँ हामी गाउँ।
2: के काम गर्नुहुन्छ अघि पछि
3: चाहिँ? अघि पछि पनि हाम्रो यस्तै नै हो, ढुङ्गा फुटाउने अथवा अब बोक्ने।
2: जम्मा लट्ठा कति केजी भयो?
4: लगभग 700 केजी अनुमानित छ, एकजना बराबर 70 केजी धर्म सम्झिनुपर्छ यसलाई। अब सबैजना हिँड्नु पाउँछ होइन, सबैजना हिँड्नु पाएपछि तेललाई चाहिँ धर्म भनिन्छ, हामी धर्म नै खान्छौँ हामी।
2: अनि अरू भारी बोक्नु र यो लट्ठा बोक्नु के फरक हुन्छ?
3: भारी चाहिँ सजिलो हुन्छ, यो चाहिँ गाह्रो हो।
5: सोलु नै,
2: सोलु कहाँ हो?
5: सोलु मापे दुधकुसी, मापे दुधकुसी। हामी पनि पहिलोचोटि बोक्न त बोकेको, ग्रुपमा काम गर्नुपर्छ है, सबैको हिनाइ मिल्दैन नि त, अब चाल मिल्दैन होइन, त्यसो हुँदा चाहिँ गाह्रो हुन्छ नि त। अब एक ठाउँ टेक्नु पर्छ, अर्को दाम छ, यताउता हुन्छ। कहाँसम्म हिँड्नुहुन्न तपाईँहरू?
6: तपाईँले बारी बोक्नु भएको छैन लाइफमा होइन, बारी बोकेको ठाउँ चाहिँ त अब के गर्नु तपाईँहरू?
7: ढुङ्गा मुराको काम फलामा काम चाहिँ गाह्रो पर्छ होइन, अब एकजना लड्यो भने सबैजना लड्नु पर्छ यहाँ होइन, अब एकजना अब बोक्यो भने अब सबैले बोक्नु पर्ने हो, अब भने जस्तो हुँदैन नि त। अरू काम भनेको सिम्पलै अब भन्दाखेरि गाह्रो पर्छ जुन सबै काम पनि, तर अब यो काम चाहिँ अलिकति अब डेन्जर हुने त। अब हेर्नु न, अब हाम्रो नेपालको बाटो कस्तो छ त है, अब वीर पाखा चढ्नु पर्छ, यस्तो अब बाटो राम्रो हुँदैन, सम्म बाटो छैन, त्यही भएर अब बाटो अलिकति राम्रो भइदिए त अब ठिकै हो, पोल्टे पाल्टे हुन्छ कि, त्यही भएर अब गाह्रो पर्छ कि हामीहरूलाई। तर हुन्छ, गाह्रो गाह्रो छ यो गाह्रो, यो अब काम डेन्जर हो, हुन त लाइफमा अब काम त गरियो, तर अब यो चाहिँ अलिकति डेन्जर काम चाहिँ मैले माने, अब पैसा कमाउनु पर्ने छ होइन, पैसाको लागि हुनु त जे पनि पैसाको लागि हो, अब जहाँ पनि बुझेकोमा अब खानै पर्यो, लाउनै पर्यो होइन, बालबच्चा पाल्नै पर्यो, त्यही अब
2: विदेश पनि गएर आउनु भएको हो कि क्या हो?
7: हामी होइन, विदेश त त्यही अब विदेश विदेशले चाहिँ दिएको।
2: सामान चाहिँ कहाँबाट आयो यो लट्ठा चाहिँ?
7: खैन अब कहाँबाट आयो झोर्नु, यहाँ पाङ्गु झरेको,
2: पाङ्गु
7: झरेको झोर्नु हेलीबाट, हेलीबाट झरेको।
2: अनि किन हेलीबाट सिधै उता तल केरीमा नलगेर पाङ्गुची ल्याएको?
7: अब माथि चाहिँ के अरे अब झाड्नु दिँदैन भन्ने कुरो हुन्, र फेरि यो झाऱ्यो भने कोही मजदुरले काम पाउँछ पाउँछ त्यतिको लागि पनि एउटा कुरो नबोक्ने साथी हो।
1: खुम्बु क्षेत्रमा पर्यटकहरू लज र होटलमा बस्छन्, भरियाहरू चाहिँ भट्टीमा। 4410 मिटरको उचाइमा रहेको दिम्बोचेको एउटा भट्टीमा भरियाहरू थकान बिसाइरहेका थिए।
8: हाम्रो यार सबै एउटै गाउँ हो सुटासुटै
9: मेरो देव छ
4: मेरो सताङ
8: सबै अनि यहीँ आएर चिन्जान भएको कि पहिल्यैदेखि चिन्जान थियो
4: हिजो आइपुगेको आज चाहिँ रेस विदेशीको रेस हाम्रो त हामी त जाँदा नि हुन्थ्यो विदेशी चाहिँ रेस बस्छ रेस गराउनु पर्छ त्यही भएर हामी पनि बस्नु पर्यो आज रेसको दिन चाहिँ माथि जान्छ घुम्नु अलि हाई पचाउँछ
8: हामी
4: त बानी परिसके हुन्छ यो पालि योसँग तिनचोटि हुन्छ लुक्लाबाट फाक्दिङ नाम्चे नाम्चेमा रेस अनि ट्याङ्गु चाहिँ दिङ्गु चाहिँ अनि रेस
8: अनि काम कस्तो लाग्छ नि तपाईँलाई
4: हृदयहरूसँग हिँड्दा एकदम रमाइलो लाग्छ
8: एकै सिजनमा तिन चारचोटि तलमाथि गरिराख्दाखेरि झ्याउ लाग्दैन
4: नयाँ नयाँ साथीहरू पाइन्छ अनि झन् गजब लाग्छ
8: अनि तपाईँ कति वर्ष भयो नि यो काम गर्न थाल्नु
4: योभन्दा अघिल्लो सिजन आयो त्यसपछि यही
8: कसरी आउनुभयो यहाँ
4: गाउँको तन्ना आउँथ्यो सबैले यताको कुरा गर्थ्यो धेरै रमाइलो रमाइलो कुरा गर्थ्यो
8: कस्तो रमाइलो
4: खै के घुम्ने रमाइलो गर्ने रातभरि रमाइलो गर्छ अनि दाई पनि आउनु भएको छ अनि दाईलाई ल्याउन नमानिरहनु भएको थियो जबरजस्ती जान्छु भनेर उहाँको हजुर पढ्दै थिए 12 सकेपछि चाहिँ म आएको यता त्यो हाई लाग्दा के हुन्छ भन्ने सबै सिकाउनु भएको थियो अनि हिँड्थे एकछिन विचार गर्थे बा त्यो ताईले भनेको कुरा सम्झिन्थे बा त्यस्तो भइरहेछ कि भनेर सम्झिन्थे यता टाउको दुख्यो भने अलिक वाक वाकी आयो भने चाहिँ भनिहाल्नु है भन्नुहुन्थ्यो बा भइहाल्छ कि भनेर सोचिरहन्थे अनि हुँदैन थियो अनि हिँड्थे धेरै चिनेको गाउँकै दाईहरू हुनुहुन्थ्यो उहाँसँग माथितिर नाच्दै नाच्दै गयो केही फिल भन्नु त्यस्तो छुरु छुरी त धेरै रमाइलो भयो
8: कति उमेर भयो
4: मेरो 18
8: वर्षमा कति कमाउनुहुन्छ त
4: गर्दा हुन्छ
8: कति हुन्छ तपाईँहरूको दिनमा कति भारी बोक्नुपर्छ कति हिँड्नुपर्छ त्यस्तो हुन्छ कि हुँदैन
4: भारी त विदेशीको ठिक ठिकै हो बढीमा कति 40 केजी आउँछ
10: एउटा सिस्टम हुन्छ क्याम्प हुन्छ अब नाम्चेबाट फाक्ने त्योभन्दा माथि गएपछि डबल क्याम्प हुन्छ खटिन्छ है
4: मेरो घरमा मम्मी अनि दुईजना बहिनी अनि पापा हुनुहुन्छ अनि म हजुर
8: अनि बहिनीहरू चाहिँ
4: बहिनीहरू पढ्दै हुनुहुन्छ हजुर दाई दुईजना विदेश एकजना यता मैसँग हुनुहुन्छ उहाँ चाहिँ ग्रुपसँग उहाँ लजमा हामी फोटोको लज
10: एक दिनको तलबले रेस बखेरमा लगभग पुग्न गाह्रो हुन्छ अब महँगी छ 25 त अघिल्लो सिजनमै बनायो नि अनि अब अहिले मजदुरहरूले बोल्नै सक्दैन लुक्लामा कसैले बोल्न सक्दैन प्रायः जस्तो अब जतिमा पाए त्यतिमा हिँड्नेछ नि त अब दुई दिन नाम लुक्लामा गएर कसैले पनि सामान उठाएन भने त तलब अवश्य बढ्ने हो उहाँहरू बोल्न सक्नुहुन्न जति थियो त्यतिमा कुद्ने कतिपय त काम दाबा त्यति बसिरहेको हुन्छ नि त दिनको हजारमा पनि कुद्नुपर्ने बाध्य हुन्छ त्यो भने सबै लिडरले खाने हो फेरि उहाँहरूले खाने होइन यसपालि अब खास सिजन त्यति राम्रो छैन पहिला अनुसार पहिला भनेको दिनको 1,200 चाहिँ छिर्ने हो किन भने एउटा प्रोग्राम हाउसमा थोरै भनेको 50-60 जना अब यहाँ हामी मैले त 45-45 जना राख्थेँ अहिले खासै मान्छे छैन पोहोरको तुलनामा अब प्लस एक दिन आन्दोलन गर्ला भोलि अर्को हालिदिइहाल्छ फेरि अब रोटी रोजी टुट्ने भयो
8: तपाईँकोमा यहाँ बस्नु पर्यो भनेदेखि कति खर्च हुन्छ उहाँहरूको
10: त्यो त फिक्स नै हुन्छ अब रुमको पैसा लाग्दैन नेपालीहरूलाई अनि अब खाना मात्रै खाँदै 2,700-1,800 त्यति जान्छ घटी अब कम्ती खाने भनेको 1,500-1,200
8: त्यति त लाग्यो अनि 1,800 दिनको पाएर त कसरी बचाउने त
10: लास्टमा अब टिस दिएन भने त्यही हेरिरहेको त्यो अब लिडरको मलमर्जी हो चलिरहेछ यस्तै छ अब दुःख गर्नेले दुःख पाइरहेछ सुख गएर खानेले त्यही कमाइरहेछ कि पैसा
4: टिप्सको आशीर्वाद
10: टिप्सको आशा मैले एउटा काम गरेको लगभग लगभग 17-18 वर्ष भयो. पहिलादेखि गएँ म हाम्रो परिवार नाम्ची छ. मैले त पहिला 12 वर्ष उमेरदेखि नै मम्मीहरूसँग यो काम गरियो र प्लस अहिले आफूले गरेको चाहिँ 2 वर्ष भयो. कतिपय मान्छेहरू अब कस्तो हुन्छ भने तपाईँको खाना पैसा तिर्ने हुन्न, उनीहरूले म यसरी दिन्छु पछि मिलाउन भन्न पनि सक्न कि, अनि त्यतिकै झोला फ्यालिराखिदिन्छ. मान्छे हुन्न, 35 मान्छे बसेर जाने, काउन्टिङ गर्दाखेरि भोलि जाने बेला हिसाब गर्दाखेरि जम्मा 30 हिसाब भइरहेको हुन्छ कतिपय, किनभने उनीहरूसँग पैसा हुन्न. अब बाध्यताले अब कतिपय मान्छेहरू आज बेलुका भात खान्छ, भोलिपल्ट बिहान हिँडिन्छ. अब धेरै मान्छे हुन्छ, कोही बेला 50-60 मान्छेलाई त्यही बसेको मान्छे अरू को बसेको छ थाहा हुन्न क्या हामीलाई.
9: तपाईँहरूकोमा चाहिँ भरियाहरू मात्रै बस्ने हो?
10: प्रायः जस्तो भरिया नै राख्छु.
9: किन?
10: नेपाली छैन भने विदेशी कहाँबाट आउँछ? एकजना विदेशी त्यति बाटै चिनेन भने यतिकै लस हुन्छ नि त त्यो मान्छे त. बाटो बिर्स्यो भने त अन्त जान्छ, खरपसमा पस्छ, सिधै डेड भयो. लग हुन्छ, कसैले खोजेर पनि पर्दैन, उसले करोडौँ खर्च गर्दा पनि त्यो लास पाउँदैन.
9: पहिला पहिला त झन् यस्तो पोर्टरहरूलाई बस्ने ठाउँ नै हुन्थेन अरे, अनि कता कता ओडारमा बस्न जानुहुन्थ्यो अरे कि के भनेर सुनाउनुहुन्थ्यो कि हामीलाई बाटोमा.
10: पहिला भनेको अब खासै यस्तो विकास पनि थिएन. नाम्चीमा पनि तपाईँको चेक पोइन्ट फर्स्टको चेक पोइन्ट माथि जङ्गलभित्र पुरै आगो फुकेर बस्थ्यो मान्छेहरू, रातभरि त्यहीँ बस्थ्यो. त्यो पछि अब पुरानो होटलहरूलाई अब त्यो भट्टीमा परिणत गरिरहेछ. खास त अब नेपाली होटल भन्नुपर्ने अब सबैले भट्टी भन्छ के भन्छ, रक्सी खाने ठाउँलाई चाहिँ भट्टी भन्नुपर्ने होइन. अब प्रायः जस्तो पोटर हाउस भन्नुपर्ने, भट्टी नै भनिदिन्छ.
9: तपाईँहरू चाहिँ आफ्नै
4: गेस्ट भएको ठाउँमा बस्नु मिल्दैन? बस्न पायो अनि भारी बोक्ने चाहिँ छुट्टै यस्तो नेपाली घर खोज्नु
9: यहाँ चाहिँ
4: बस्नु चाहिँ हुन्न, खाजा साजा खाना चाहिँ आउनुहुन्छ अरे भन्ने चाहिँ सुनेको छ.
9: भरिया र अनि जो आउँछ नि तपाईँहरूको विदेशी भनौँ न, उनीहरूलाई सम्बन्ध सम्पर्क पनि गराउँदैन अरे गाइडले यस्तो पनि भनेर सुन्थ्यौँ कि हामीले.
4: पहिला त भारी बिसायो, बिसाउने बित्तिकै पठाइहाल्ने तल उसको नेपाली घरमा, अनि त्यो भेट्नै नदिने अरे, उताउता जा भन्ने खालको कुरा गर्ने. अहिले चाहिँ त्यस्तो हुँदैन, अहिलेको गाइड दाइहरूले त बोलाउँछ, बस्नु बसाउँछ, चियाहरू.
10: छैन दुई चार पाँच छ टेबलले सातजना सात तिन दस तिनजना मान्छे गाइड हुन्छ भने चाहिँ को कसको ग्रुप पाएन छ भने ग्रुप 5 छ होइन, 5 छ, 1 त्यसै पदवी 2 आएन छ कडा गएछ.
9: सबै एउटै गाउँ हो
11: मेरो देव छ
4: मेरो सत्ता.
10: धेरै मान्छे हुँदाखेरि कस्तो हुन्छ, खानाको आइटम पनि धेरैवटा हुन्छ. अनि तपाईँको अब टाइममा अनुसार दिनुपर्छ. अब साझा खानेलाई फर्स्ट भयो भने उनीहरूलाई यति बजे भन्ने हो, त्यसपछि खसियानीलाई यति बजे भन्ने हो, त्यहाँ राँगा खानेलाई यति बजे भन्ने हो, त्यही अनुसारले मिलाएर दिने. अब साझा खायो भने 400 छ, मासु खायो भने 500 छ, चिकन 600, खसी 700, ढिलो खायो भने 900 छ. स्टाफको ज्याला नै महँगो हुन्छ. अब राम्रो काम गर्ने मेन कुकलाई 70,000 दिनुपर्छ महिनाको. अब यस्तो स्टाफ राखेर नि काम छैन, हामी भ्याइहालिन्छ. मेरो जम्मा भनेको सबै ठाउँ सबै हिजोमा सुकायो भने 90 आउँछ, खैहरू पनि आउँछ. अब कतिपयले त सस्तो चाहिन्छ नि त, अब कतिपयले त अब इन्टरनेट चलाउँछु रुम फ्री दिए भन्छ, ब्याट्री चार्ज गर्नु दिए भन्छ. अब उनीहरूलाई नि समस्या बुझेर दिने हो क्या हामीले. कतिपय होटलहरूमा चाहिँ अब हुँदैन, ब्याट्रीको पनि ब्याट्री चार्ज गरे पनि पैसा लाग्छ, नेटको पनि पैसा लाग्छ भन्ने हुन्छ. हामी चाहिँ के गर्छौँ भने एउटा दिँदा एउटा फ्री दिन्छौँ कि. पहिला चाहिँ खैमा चाहिँ इन्टरनेट हुन्थ्यो, अहिले चाहिँ अब नेपालीलाई नि दिउँ न त एउटा सुविधा, दिनभरि टाइम पास गर्ने माध्यम पनि भयो, प्लस अब गाउँघरतिर म यस्तो ठाउँमा पुगेको छु सन्चै छु भन्ने एउटा माध्यम पनि भन्छ. फोन लाग्दैन, अब टावर छैन यहाँ, त्यो भएपछि पैसा दिने कुरा पनि होइन. उहाँहरूलाई 150 रुपियाँ लिएर हामीलाई पुग्ने पनि होइन.
9: यहाँतिर अरू होटेलहरूमा त इन्टरनेट चलाएको भने पैसा लिने, अनि बत्तीको भने पैसा लिने, चार्ज गरेको पैसा लिने, त्यस्तो हुँदो रहेछ
10: है. त्यो चाहिँ यस्तो तपाईँको मैले नि सिस्टम बनाएको थियो होइन, यसो सोचेँ कि अब कतिपय नेपाली दाजुभाइहरूले दुःख पार्छ नि त. अब को चाको सुत्नुपर्छ उसको, जस्तै अब एक्जाम्पलको लागि एउटा होटलमा चाहिँ जम्मा 10 जना वर्ष हो भने त्यहाँ 25 जना खाइदिया हुन्छ कि त्यो त सुमुर सुताइ हुन्छ अनि त्यो भएपछि किन भने एक एकवटा बेडमा एक एकजना सुत्नुहुन्छ अब त्यहाँ उहाँहरूलाई नि आनन्द दिनभरि भारी बोक्या हुन्छ किनभने फ्रिडम सुत्यो भने आनन्द हुन्छ नि त
12: त्यसको पैसा लाग्ने
10: त्यसको पैसा लाग्ने
12: खानाको पैसा तिर्नु
10: खानाको पैसा लाग्छ कतिपय ठाउँमा चाहिँ अब एक ग्लास चिया दिन्छ होइन सिद्धियो अर्कोचोटि चिया दिँदाखेरि पैसा लिन्छ र हाम्रो चाहिँ यहाँ चाहिँ सोद्धा हुन्छ बिहान टक्क दुई तिन ग्लास चिया दिने हो दिउँसो दिने हो चिया भनेको मतलब हुँदैन अब पानीको चाहिँ फेरि स्केल हुन्छ हामीले नि अब ग्यासमा उमाल्नु पर्ने हुन्छ यस्तो बोटलमा एक बोटल दिने हो त्यसको नि पैसा लाग्यो अहिलेसम्म मैले लिएको रेकर्ड पनि छैन लिन पनि नपरोस् किनभने पानी भनेको चाहिँ धेरै अमूल्य चिज हो कि मान्छे पानीमा बाँचिरहेको हुन्छ नि त त्यही भएपछि खासै म त्यो मलाई किनभने आफू पनि सानै उमेरदेखि समावर्ष गरेर होला
12: होटल अवस्था त हामीले हिजोसम्म चाहिँ एक थर्मस पानीको 800 रुपियाँ तिरेको
10: हाम्रो पनि मेनोमा मेनो अनुसार
12: 1200 तिरेको रे हजुर
10: जस्तो घटाउने हुँदो रहेछ क्या हामीलाई पहिला मनोरञ्जन भारी बोक्यो भने पुगेको थियो अहिले अब हामीले आफैले नै स्टाफ राखेर हामी त खास भन्नुपर्ने भनेदेखि बाहिर हुनुपर्ने मान्छे अर्का देशमा गुलामी गर्नुपर्ने मान्छे अन्त र हामीले आफ्नै देशमा अरूलाई रोजगार दिइरहेको छौँ अब त्यो भएपछि खासै मलाई त्यति साह्रो गुनासो चाहिँ लाग्दैन बच्चा पढाउनु पुगिरहेछ खानु पुगिरहेछ लाउनु पुगिरहेछ सबैलाई खुसी पाइरहेछ त्यति अहिले कस्तो भने पसिना गनाउँछ जुत्ता गनाउँछ भने नै पेसा गर्ने होइन किनभने स्ट्यान्डर्ड तरिकाले बस्ने नि स्ट्यान्डर्डै काम गर्ने आखिर नेपाली बिना त मान्छे खैर त आउँदैन म यो पेसामा रमिरहेछु भने नि यसमै खुसी पनि हो किनभने अब हामीलाई ए खुट्टा गनायो त्यो गनायो तेरो पसिना गनायो भन्ने चलन पनि हुन्न फेरि हामीले टक्क अब आउने साथीहरूलाई ल त्यहाँ पानी छ साबुन छ खुट्टा धुनु लुगा धुनु जुराब धुनु आफ्नो तरिकाले रम आफ्नै घर जस्तै सोद्धा हुन्छ आफ्नै घर जस्तै साथीहरू मेरो पासाङ नुरु तामाङ
12: हजुर
10: खास चाहिँ नुर्बु हो
12: हजुर
10: पासाङ नुर्बु हो तर सबैले नुरु नुरु भन्छ पासाङ भनेको शुक्रबार खाना हो यसो सट्ट यस्तो मिलेर बसौँ खाना खाइदिउँ होइन कति बजे 7 बजे
13: के छ भन्दाखेरि अब म बिराम नहोला होइन अब मेरो दाईहरू भाइहरू बिराम भएको त अब हेर्न सकिँदैन नि त इन्सुरेन्स छैन कुहिरेले त अब उनीहरूको त अब धेरै पैसा होला अब के होला होइन हाई लागेर अब मान्छे फर्किनुपर्छ होइन बिच बाटोमै अब केही भइहाल्यो भने त अब के गर्ने त त्यो सिचुएसनमा त छ त छैन नि विकल्प अप्सनै छैन नि त्यो मर्नु पऱ्यो पैसा हुनेले त अब गर्ला नि हेली च्याट गर्ला के होला होइन यहाँ त गाडी आउँदैन सुविधा केही छैन अब हामीले त्यति खर्च गर्न सकिँदैन नि त होइन सकिन्छ र सकिँदैन नि यो कारण चाहिँ सम्भवै छैन क्या मर्नु न बाँच्नु त्यस्तै हो समस्या भनेको माउन्टेन प्लेसमा
14: दुःख अनुसार पैसा पैसा त छँदै छैन भए पनि अब त्यो अब टाउकेदेखि तल फेदसम्म आउँदाखेरि फेदकोलाई त पाउने त जहिले दाना मात्रै हो माथि चाहिँ बोरा पुग्छ तल आइपुग्दाखेरि एक दाना आउँछ सबैलाई थाहा छ ओ यो हाम्रो दयालाई पनि थाहा छ सबैलाई थाहा छ तर बोल्ने कसैको आँट छैन किनभने बोल्यो भने आजको दिनमा अब साथीहरूले बोल्यो भने भोलि त्यही मान्छेले काम दिँदैन नि किन ए मलाई काम छैन कुरा खुस्काइहाल्छ अब पोर्टल आयो भनेर 3000 आएको छ भने पोर्टलको हातमा मरेर 1200 पर्छ अनि 1200 उनीहरूले त भात खाने कि खाजा खाने कि जोगाउने कि घरमा अब बाबुआमालाई खर्च पठाउने कि आफू बाँच्ने त्यसले पुग्दै पुग्दैन खुम्बोमा
12: अनि यतिले पुग्दैन म सक्दिनँ भनेर भन्ने आँट हुन्न
14: आँट त छैन नि ए आँटै छैन क्या केटाहरूको काम खुस्किन्छ यो पहिला पहिला खैरीसँग हाम्रो भाइ बोकेर आउने पोटर दाजुभाइहरूलाई चाहिँ बोल्नु नदिएको कारण चाहिँ त्यो पनि हो जस्तो लाग्छ
12: तपाईँको काम चाहिँ के छ नि अहिले यो सिजनमा
14: म त क्लाइम्बिङ गर्छु यो उहाँले चलाउनुहुन्छ म चाहिँ एक्स्ट्रा टाइममा यसो साथी गर्ने मात्रै गर्छु
15: भरियाहरू बस्ने भट्टीमा मिङमा तामाङ भेटिए कुनै समय गायक बन्ने सपना बोकेका मिङमा आजकल हिमाल चढ्नेलाई बाटो देखाउँछन्
12: कहाँ पुग्नु भएको छ, कुन कुन हिमाल चढ्नु भएको
14: छ? छैन, मतलब भर्खर भर्खरै त्यही आइसल्यान्ड पिक र लाउची पिक जान्छु।
12: अनि हिमाल चढ्ने भनेको चाहिँ शेर्पा भयो?
14: हजुर, अब जातले शेर्पा नभयो भने कामले चाहिँ शेर्पा।
16: जातले त अब तामाङको छोरो पद प्रदर्शक भनौँ, ट्रेकिङ हिँड्नेलाई गाइड भन्छ, हिमाल हिँड्नेलाई शेर्पा भन्दो रहेछ।
14: हाई अल्टिच्युड पोर्टर अनि हाई अल्टिच्युड गाइड अनि हाई अल्टिच्युड माउन्टेन गाइड भनेर दिएको हुन्छ, अहिले चाहिँ हामीलाई चाहिँ हाई अल्टिच्युड पोर्टर भन्छ।
12: हजुर,
14: हजुर, समिति गर्नुपर्छ। लघुचिपिक र आइलम्बिक प्राय गइरहन्छ, मेरो पेवाई जस्तो भइसक्यो। भारी पनि आफैले बोक्ने, भारीलाई लिड गरेर पनि लाने भयो। मेन त अब नलेज चाहियो नि, नलेज हुनु पर्यो। अब ठुलो ठुलो हिमाल जानको लागि त अलिक गाह्रै छ, अब सजिलो। मलाई त धेरै टाढा जानु मन छैन, त्यही मेरो सपना भनेको आमाडब्लङ जाने मात्रै हो। 6000 मध्येमा अलिकति निकै नै अलिक गाह्रै भन्छ आमाडब्लङलाई चाहिँ, त्यही भएर एक किसिमै भन्दाखेरि त्यो पनि हो अनि ड्रिम पनि हो आमाडब्लङ चाहिँ।
17: गाह्रो भयो हजुर खुलेर हाँस्नलाई, बेरोजगारी हजुर भएर बाँच्नलाई, फुल फुलेर के गर्नु भिरै भिरमा छ, जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ।
14: कुनै समयमा यति मिठो सपना पनि थियो, समय सँगसँगै अब सपना पनि गइहाल्यो।
16: होइन, सपना त अब त्यो नसम्झि नै ठिक होला, पुरा हुने छैन पो।
14: अब पुरा नै नहुने सपनालाई त्यो सम्झेर फोकटमा किन मन

0: यो त मेरो त नसोचेको काम हो, मैले जिन्दगीमा सोचेको थिएन, सायद मेरो करियरले नै सोचेको थिएन म यसरी हिमाल जान्छु।
1: तपाईँलाई अब आफ्नो करियर क्लाइम्बिङमै बनाउनु मन छ?
0: अब स्टार्ट गरिसकेपछि यसलाई छोड्नु हुँदैन, किनभने 10 ठाउँहरूलाई अनि प्रगति कहिले आउँदैन। अब स्टार्ट गरे अब इन्डिङ पनि यही हो। अब के भन्छ, फर्केर आयो भने हिमालबाटै फर्केर आउँछ, फर्केन भने हिमालमै हराउँछ।
1: हराउँछ जस्तो नि हुन्छ मनमा,
0: जब आफू आइसमाथि चाहिँ सिज जाँदाखेरि तल मुनि आइस डुङ डुङ पड्किँदाखेरि ओहो मेरो त दिमाग क्या हो जस्तो नि लाग्छ।
1: के सम्झिन्छ त्यो बेलामा?
0: आमा सम्झिन्छु, म त साँच्ची नै हो।
1: आमा कहाँ हुनुहुन्छ?
0: नाम्चीमा हुनुहुन्छ बुवा, मम्मी 9 वर्षको छोरी छ
1: तपाईँको।
0: हजुर।
1: आफ्नो काम चाहिँ कस्तो लाग्छ तपाईँलाई?
0: खुसी छु, प्यारो छ, आफूले आफूलाई अब गर्व नै गर्छु, किनभने अब फ्यामिलीमा कोही पनि एज अ गाइड भएर निस्किनै छैन, अब फ्युचरमा पनि ननिस्कियोस् किनभने सजिलो छैन काम।
1: अब यो काम नगरोस्
0: नगरोस्, किनभने अब जति दुःख मैले गरेँ उनीहरूकै लागि गरे हो, भोलि गएर उसले पनि त्यही दुःख गर्नु छ भने म चाहिँ मरि होइन अब एकसाथ खाएर किन दुःख गर्नु। आफू अनुसारको दुःख त सबैलाई नै छ, दुःख नभएको त मान्छे हुँदैन नि, सबैलाई दुःखै दुःख छ। तपाईँहरूले यसो भन्नुहुन्छ होला नाम्चीमा त अहिले छिर्छ डलर छाप्ने ठाउँ, तर दुःख सबैलाई बराबरै हुन्छ, देखाउनु नसकेर मात्रै हो। कसैको अब घरमा चुलो बल्दैन दुःख छ, कसैको घरमा अरबौँको सम्पत्ति छ चोरे लाला भने दुःख छ, सबैभन्दा सुख बिचको मान्छेलाई छ, धन पनि छैन ऋण पनि छैन आनन्द, तर आनन्दमा मान्छे कोही छैन है फेरि हो जन्मिने सबै पैसाको लागि मात्रै कुछ क्या, पैसाले के गर्ने हो थाहा छैन, भोलि एक ठाउँमा 1 करोड चाहिँ झोलामा बोकेर जाओस्, एक ठाउँमा भोक्लोकै लरोस्, त्यो पैसाले उठाउने पनि होइन, त्यो पैसाले बोकेर हस्पिटलमा पनि पुऱ्याउने होइन, उपचार गरिदिने होइन, ठाउँमा त पुऱ्याउनु मान्छे चाहियो, त्यही मान्छे चाहिँ राख्दैन क्या। अनि हामी नेपाली चाहिँ नेपालमा दुःख गर्नु गाह्रो मान्छ, भारीमा बोक्नु गाह्रो मान्छ, मलाई त भारी बोक्न लाज लाग्दैन, किनभने अब सानैदेखि दुःख पनि गरे हो भारी पनि बोक्यो मलाई त लाज लाग्दैन, किनभने अब हामी नेपालीको नराम्रो बानी चाहिँ कस्तो छ भने घरमै हो नि, अब आफूले खाएको थाल्दै टिपेर उता लाने चाहिँ चलन छैन, विदेशमा गएपछि चाहिँ अर्काको अन्डरमा काम गर्नुपर्छ, उसलाई त्यो मिठो लाग्छ, नेपालमा दुःख गर्न चाहिँ मान्दैन। त्यही गाउँमा बस्यो, त्यही माटोमा जन्मियो हुर्क्यो, त्यही माटोमा खेलेको मान्छे काठमाडौँ 2-4 वर्ष बसेर आएपछि त्यो माटोमा टिक्नै डराउँछ, त्यो माटोले त जन्माएको हुर्काएको बढाएको हो नि।
1: तपाईँलाई त्यो दुःख गर्न केले सिकायो नि?
0: दुःख गर्न केले सिकायो भन्न, समय र परिस्थितिले मान्छेलाई हरेक कुरो सिकाउँछ है, अब लड्न पनि सिकाउँछ मर्न पनि सिकाउँछ, कोही बेला अब भोकै पनि हुन सिकाउँछ रुन पनि सिकाउँछ, हरेक चिज अब समय चाहिँ पर्खिनुपर्छ, सबै सिकाउँछ।
1: हिमाल चाहिँ तपाईँको लागि के हो?
0: एउटा त आमा शरीर नै हो, अर्को भनेको अन्तिम विकल्प पनि हो, किनभने जति पढ्यो पनि हाम्रो देशमा मेरो मसँग ज्ञान छ मसँग बुद्धि छ भनेर मात्रै हुँदैन, काम पाउँदैन, हाम्रो ठाउँको चाहिँ मान्छेको चाहिँ अन्तिम विकल्प भनेर चाहिँ हिमालय रोप्छ भन्थ्यो क्या, किनभने हिमालमा पैसा बढी छ, बढीमा लायो भने 55 दिन काम गर्यो, त्यसपछि फर्केर आउँदाखेरि केही नभए पनि 4-5 लाख भोजीमा पैसा हुन्छ, अलिकति भयो भने बुवामा त अलिकति हाँस्यो नि छोराले कुमाहरूले यसपल्ट माथिको दुःख त थाहा छैन, किनभने बुवालाई फोन गर्दै बाबु के छ सब ठिक छ दुःख छ भन्नु पनि भएन नि, फर्केर आउँदाखेरि अलिकति पैसा ओहो पैसा देखेपछि त आँटाउँछ

0: ダニワ
1: Adhar Sivir ka tent haru ma bharia haru le bas paundainan. Thari bisayera uni haru bas basna feri goraksepne farkanu farsa.
2: Pahila ta odar odar ma basindyo ani pachhari chai yo camping.हटेपछि यो टी हाउसको सुरु भयो त्यहाँदेखि चाहिँ भरेहरूले दुःख पाए भनेर त्यो चाहिँ गरेको यहाँ त क्यापेसिटी त 150 लगभग गर्छन् कि त्यति पनि हुन्छ कहिले अब कहिले हुँदैन त्यस्तै हो नि घरमा पो त आनन्द त यो त पर्दैछ नि यसो पैसा बचाउनको लागि चाहिँ पार्टीतिरै बस्छौँ हामी चाहिँ भट्टीतिर बस्यो भने 1500 चलिने जान्छ चिया खाजा खाँदा खाँदै तर यसो एकछाकी खाएर अलिअलि बचाएर लिएर जान्छ त्यस्तै हो सुविधै ठान्नु पर्यो हामी त पालाखाती भारी बोकेर हिँडेको मान्छे हो नि यहाँ कुना कुना ओडार ओडार बास बसेर हिँडेको 90 रुपियाँ हाइल्यान्डबाट थियो 250 रुपियाँ त अन्तले दिन्थ्यो त्यसरी भारी बोकेर हिँडेको मान्छे नि त आफैले खाजा सामान बोकेर त्यसरी गरेको नि त्यो दिन भयो मैले त 15 वर्ष लगभगदेखि बोकेको अब गरिब परिवारमा जन्मेको मान्छे हौ त्यही भएर
3: म केही वर्ष सौदी बसे त्यस पछाडि आएर अब गाउँतिर यसो बाटो चालन चालन गर्ने पर्यो त्यसले पनि खासै राम्रो टङ्ग दिएन त्यस पछाडि यस्तो यसो पहिले घुमेको ठाउँ घुम्नु आएको तर कमै चाहिँ त्यही हो नहुने रहेछ खाने ठिक्क
2: एक छाकी खाएर सारा दुनियाँ हेर्नु मात्रै नभएर जति पनि भरिया छन् अब एउटा कुहिले तिरेको हुन्छ 25 डलर त्यो सबैकै हुन्छ दिँदैन 1500 दुईटा बेडिङ बोकेर हिँड्नु पर्ने हुन्छ अन्तिममा त्यही टिप्स दियो भने त्यसकै आशामा बजार लिएर जाने हो नि अनि नभए कहाँ हुन्छ हुँदैन नि कति दुःख छ नि मकै सकै लिएर आइयो भने पनि छातोहरू लिएर आइयो भने बिस्कुटहरू बोकेर लिएर आइयो भने पनि दिउँसो दिउँसो त्यो खाने राति राति चाहिँ भात खाने अनि त्यसरी पैसा बचाएर लिएर जानुपर्छ अब खानको लागि त हामीलाई के छ आफ्नो कोदो छ मकै छ साग सिस्नो छ त्यसको लागि भन्नु हामीले त नानीहरू पढाउनु पर्यो लत्ता कपडाहरू माछा मासु खानको लागि यही नै राजा देउता राजा साहुहरू सबै ढाँट्नु पर्यो यसो गर्नुको लागि यहाँ आएर कमाएर लिएर जाने हो नि हामीले अब आफूले त यसपालि एउटा चाहिँ भेटिरहेको छु 1800 नभए 1500 मात्रै गरेको कति हुनु अझै बेसन टिपमा त अलिअलि हुन्छ यो पास सास जानु पर्यो भने त बिचारा नै पोटरहरूको लागि त 9 वर्ष मैले सिकाएको इन्टरभ्यू लिनु हो नि म त सक्छु त्यसमा हिन्दी आउँछ मलाई राम्रै गरी बङ्गालीमा अलिअलि आउँछ मलाई इङ्ग्लिस त इङ्ग्लिसै भइयो नि तर फुल चलाइहालिन्छ अनि कहिले काहीँ फाल्टो कुरो भेट्यो भने म राम्रै गरी लिएर जान्छु अस्ति कार्तिक मेलामा पनि 4 जना रुसको भेटिरहेको थिएँ मोदीको चाहिँ डाइरेक्टरहरू रहेछन् राम्रै गरे तिनीहरूले राम्रै दिएको थियो अनि आफूले यता कमाउँदै गर्यो अब चाहिँ जानुपर्छ खेती किसान गर्नु पर्यो अब यहाँ मात्रै त बसेर त हुँदैन जाहिर छैन हाम्रो नेपालमा कुनै रेट केही छैन के जो मरो मरो जो बाँचो बाँचो जसले कमायो कमायो अब एउटा रेट हुनु पर्यो खानाको पनि पसलको पनि केही छैन के के एजेन्सी र यो खुम्बु पासाङ लामुले त झन् गर्नुपर्ने हो यत्रो पर्यटक क्षेत्र हो यत्रो नाम त विश्वले चिन्छ कहाँ थिए पोटर त बरा जसरी पनि जसरी त ठगिरहेको छ नि खानामा 400 लिन्छन् त्यही हो सतातो पानी किनेरै खानुपर्छ अब आफ्नो ठाउँमा अब त्यो लबुजेमा त 20 रुपियाँ ग्लास होइन त भाइ 20 रुपियाँ ग्लास नै राखेको छ 35 रुपियाँ ग्लास राखेको छ तातो पानी अब विश्वको सबैभन्दा लामो सिरानी कहाँ छ भनेर सोध्यो भने गोरक्षेमा छ भनेर भन्नु होला है त्यसको जवाब चाहिँ
4: यो मलाई पनि छक्कै लाग्यो कि यो मजा चाहिँ मजा छ कि एकदम मजा छ यो कसैले तान्ला पनि छैन पक्लका सुतेको चाहिँ कसैले चल्ला अब अन्त अन्त गयो भने उसले उता सार्छ उसले यता सार्छ त्यो गजबै छैन तर यो चाहिँ गजब छ कि तन लामो काँबर ल्याए कसैले ल्याए
2: मैले पनि हेरेँ कि कहीँ यस्तो सिरानी देखिनँ कि किन हेर्नुहोस् त हेर्नु त कति लामो छ यो न त मान्छेले
4: त्यहाँनिरै नै चलाउँछ नि कि त्यो कसरी चलाउँदा पक्लेको सुत्ने मजा आनन्द छ के।
0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
5: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
6: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
0: अन्य सेवाहरू
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
10: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
13: फोन नम्बर 0825 63 479,
12: मोबाइल नम्बर 98494 67 487।

0: 125 खरीद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले मुक्त कमलरी विद्यार्थीका लागि स्नातक तहसम्म मात्र छात्रवृत्तिको व्यवस्था गरेपछि स्नातकोत्तर तहको शिक्षा हासिल गर्ने सपना आर्थिक अभावका कारण अधूरै रहने अवस्था देखिएको छ। स्नातक उत्तीर्ण गरेका धेरै मुक्त कमलरी विद्यार्थी स्नातकोत्तर अध्ययन गर्न चाहँदा पनि आर्थिक स्रोतको अभावले पढ़ाई रोक्न बाध्य भइरहेका छन्। दाङको गढ़वा गाउँपालिका चारका रूमा चौधरी यसको प्रतिनिधि पात्र हुनुहुन्छ। आर्थिक अभावका कारण उहाँले पढ़न नपाएको बताउनुभयो। मुक्त कमलरी अभियन्ता उर्मिला चौधरीका अनुसार अहिले लागू गरेको छात्रवृत्ति कार्यविधि समयानुकूल छैन। करिब एक दशक अघि बनेको कार्यविधि अनुसार अहिले पनि पुरानै दरमा छात्रवृत्ति वितरण भइरहेको उहाँको भनाइ छ। उहाँले कार्यविधि संशोधन गरेर छात्रवृत्तिको रकम यथार्थ परक बनाउनु पर्ने भन्दै स्नातकोत्तर तहमा अध्ययन गर्ने मुक्त कमलरी विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ। देशकै प्रमुख जड़ीबुटी निकासी नाका मानीको नेपालगंज नाकाबाट गत आर्थिक वर्ष 2082-83 37 लाख किलो भन्दा बढ़ी जड़ीबुटी निर्यात भएको छ। नेपालगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न प्रकारका 37 लाख किलो भन्दा बढ़ी जड़ीबुटी निर्यात भएको हो। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडीले देशमै सबैभन्दा बढ़ी जड़ीबुटी निर्यात हुने यस नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ 26 लाख 74 हजार रूपियाँ बराबरको 37 लाख 3 हजार 861 किलो विभिन्न प्रकारका जड़ीबुटी निर्यात भएको बताउनुभयो। उहाँले पछिल्ला केही वर्ष त जड़ीबुटीको निर्यात पुनः बढ़दै गएको बताउँदै यसबाट पश्चिम नेपालका जड़ीबुटी उत्पादन गर्ने किसान संकलक तथा व्यवसाय उत्साहित भएको बताउनुभयो। प्रमुख पौडेलका अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 यस नाकाबाट 83 करोड़ 64 लाख 70 हजार रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको थियो। त्यस्तै आर्थिक वर्ष 2080-81 79 करोड़ 48 लाख 82 हजार रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको थियो। पछिल्ला केही वर्ष यता जड़ीबुटी निकासी प्रक्रियामा सहजता आएपछि नेपालगंज नाकाबाट यसको निर्यात क्रमशः बढ़दै गएको नेपाल जड़ीबुटी व्यवसाय संघले बताएको छ। नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासचिव तुला बहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको भदौबाट आन्दोलन गर्ने निर्णय भएको उहाँको भनाइ छ। शिक्षा ऐनको माग नियमावलीको 10 संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ। शिक्षा ऐन जारी हुनुपर्ने र 10 संशोधनमा भएका प्रावधान राम्रो नभएको उहाँले बताउनुभयो। शिक्षक सरूवा विद्यालय कर्मचारी ईसीडी शिक्षक अस्थायी प्रकृतिका शिक्षकको माग हुनुपर्ने माग व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ। र लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्यय र पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कड़ाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय आयोग सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व पारदर्शिता मितव्ययता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: चार वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
0: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
0: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा

0: पटकको शल्यक्रिया,
1: बाल बालिकाको न्युरो सर्जरी,
0: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
1: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टर दिने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-5602-23, 98478-18-617 र 98478-35-643।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला
6: लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
7: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
8: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
3: थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
9: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
3: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
9: समय बिहान 10 बजेदेखि
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128809028
10: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। देशकै प्रमुख जड़ीबुटी निकासी नाका मानेको नेपालगंज नाकाबाट गत आर्थिक वर्ष 2082-83 37 लाख किलोभन्दा बढ़ी जड़ीबुटी निर्यात भएको छ। नेपालगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न प्रकारका 37 लाख किलोभन्दा बढ़ी जड़ीबुटी निर्यात भएको हो। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले देशमै सबैभन्दा बढ़ी जड़ीबुटी निर्यात हुने यस नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ 26 लाख 74 हजार रूपियाँ बराबरको 37 लाख 3 हजार 861 किलो विभिन्न प्रकारका जड़ीबुटी निर्यात भएको जानकारी दिनुभयो। उहाँले पछिल्ला केही वर्ष यता जड़ीबुटीको निर्यात पुनः बढ़दै गएको बताउँदै यसबाट पश्चिम नेपालका जड़ीबुटी उत्पादन गर्ने किसान संकलक तथा व्यवसाय उत्साहित भएको बताउनुभयो। प्रमुख पौडेलका अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 यस नाकाबाट 83 करोड़ 64 लाख 70 हजार रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको थियो। त्यस्तै आर्थिक वर्ष 2080-81 79 करोड़ 48 लाख 82 हजार रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको थियो। पछिल्ला केही वर्ष यता जड़ीबुटी निकासी प्रक्रियामा सहजता आएपछि नेपालगंज नाकाबाट यसको निर्यात क्रमशः बढ़दै गएको नेपाल जड़ीबुटी व्यवसाय संघले जनाएको छ। नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासचिव तुला बहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। भदौबाट आन्दोलन गर्ने निर्णय भएको उहाँको भनाइ छ। शिक्षा ऐनको माग नियमावलीको 10 संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ। शिक्षा ऐन जारी हुनुपर्ने र 10 संशोधनमा भएका प्रावधान राम्रो नभएको उहाँले बताउनुभयो। शिक्षक सरूवा विद्यालय कर्मचारी ईसीडी शिक्षक अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितिवे र पारदर्शी बनाउन 52 बुद्धिमार्ग दर्शन जारी गरेको छ। चालू खर्चमा कड़ाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय आयोग सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व पारदर्शिता मितिवेयता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिइएको छ। मार्गदर्शन अनुसार चैत्र मसान्तसम्म कार्यान्वयन हुन नसकेका वा खर्च नहुने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्नुपर्नेछ। दोहोरो प्रविष्ट भएका कार्यक्रमहरू रोक्का राखी सम्बन्धित बजेट फिर्ता गर्न पनि निर्देशन दिइएको छ। र रोल्पा जिल्लाको इरिबाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान 3:07 बजे 4.4 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरिबाङ आसपास रहेको थियो। भूकम्प बिहान 7:07 जाँदा रेकर्ड गरिएको केन्द्रले बताएको छ। भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न

0: हाम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता?
0: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
0: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
0: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
0: प्रोप्राइटर सम्राज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: यो दाँत दुखेर मर्नुभयो।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
4: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
8: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
3: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 0825367727,
3: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
10: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
11: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
15: हार्दिक आमन्त्रण।
16: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दान

0: तथा समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति, धारापानी खोराई 5 दाङ।
1: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 9858830404 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 9858832391।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।

0: মধ্যে পছন্দ।
1: यहाँ थुप्रै मोड़ र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली।

ನಮಸ್ತೆ ನಮಸ್ಕಾರ. ಲೋಕ ಸಾಂಗೀತಿಕ ವಿವಾದ ತಪಾಯಿ ಸಂಪೂರ್ಣ ಸಂಪೂರ್ಣ ರೇಡಿಯೋ ಪ್ರೇಮಿ ಶ್ರೋತ ಮನಹರಮ आवाज आवाज पश्चिम नेपाल का आवाज हरिग मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आपकी प्रस्तुति लोक तथा दोहरी गीत संगीत को संगालु रेडियो कार्यक्रम उकाली ओराली को पर्खाई में जति रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहां सब सब प्रविधि कक्ष में आज हुनुहुन्छ नया साथी यहां संगसंगे आवाज को दुनिया मार्फत तपाईहरु के सुमधुर आवाज का बांकी लोक संगीत को सारथी म नारायण ऋषि को तर्फबाट हजुर श्रोता आज तपाईहरु के गरिराख्नु भएको छ के कस्तो अवस्थामा हुनुहुन्छ क्या हुनुहुन्छ होइन आजको दिनमा पनि हामी तपाईहरूसँग कुराकानी गर्नेछौ रमाइलो कुराकानी हुनेछ आज भने सोमबार आइपुगेको छ हामी हरेक सप्ताह यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौ र करिब करिब 12 बजेसम्म तपाईहरूसँग एकदमै मिठो रमाइलो कुराकानी गर्दै तपाईहरूसँग लुकेर रहेको प्रतिभा सुन्दै सुनाउँदै यहाँ रहने गर्छौ त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबार बसाई सोमबार श्रृंखला लिएर उपस्थित भइसकेका छौ आज पनि यो श्रृंखला एकदमै निकै निकै रमाइलो यात्रा हुनेछ रमाइलो यात्रा गर्नेछौ तपाईहरूसँग कुराकानी पनि गर्नेछौ तपाईहरू भने आफूसँग लुकेर रहेको प्रतिभा छ एकदमै हामीलाई सुनाउन चाहनुहुन्छ धेरैमा धेरै श्रोताहरूमा सुनाउन चाहनुहुन्छ भने तपाईँहरू आउन सक्नुहुनेछ 082-560-854 तपाईँहरूको लागि भनेर हामीले आजको दिनमा पनि यो बाटो खुला छोडेका छौ अनि तपाईँहरूमा भने हामी गुनगुनाउँदैछौ यति बेला 91.4 मेगाहर्जबाट र तपाईँहरू भने सुन्न सक्नुहुन्छ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट भने त्यसै गरी रहेको छ मोबाइल एप्लिकेशन हाम्रो पात्रो तपाईँहरू हाम्रो पात्रोमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने एकदमै सहज तरिकाले त्यहाँ सुन्न पाउनुहुनेछ त्यहाँ जानुहोला त्यहाँ पनि कमेन्ट पनि गर्न सक्नुहुनेछ त्यहाँ गएर सुन्न पनि एकदमै सहज हुनेछ अनि त्यसपछि भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ हाम्रो वेबसाइट रहेको छ तपाईहरूले सुन्न सक्नुहुन्छ तपाईँलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला है त सुनेर साथ दिनुहुनेछ अवश्य पनि अन्तिम अन्तिमसम्म आजको बसाई एकदम रमाइलो मिठो यात्रा हुनेछ अनि त्यसपछि पनि आज एकदमै धेरैभन्दा धेरै नयाँ साथी जोडिनु भयो भने आज भने हामीले विजेता छन्छौँ जसले एकदमै मिठो उत्कृष्ट प्रतिभा सुनाउँछ उसको लागि भने कुपन पनि रहेको छ आउँदो बसाईमा भने यहाँ आउनुपर्ने हुन्छ विजेता हुने साथी तपाईँहरू भने अन्तिम अन्तिमसम्म पनि सुन्नुहोला यदि तपाईँहरू त्यो कुपन प्राप्त गर्न चाहनुहुन्छ लिन चाहनुहुन्छ भने एकदमै नयाँ साथी जोडिएर आफ्नो मिठो उत्कृष्ट प्रतिभाहरू सुनाउनु भयो भने पाइहाल्नुहुन्छ तपाईँहरूले पाउनुहुनेछ ठिकै छ म मात्रै कति बोलौँ र अब होइन तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्छ क्यारे तपाईँहरूसँग एकदम मिठो कुराकानी गर्दै अगाडि बढ्नुपर्छ एउटा गीत राख्छौँ तपाईँहरूमा अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँहरूको टेलिफोन लिन है अनि तपाईँहरूको प्रतिभा सुन्न सुनाउन फेरि पनि यहाँ उपस्थित हुनेछौँ यति बेला यो मिठो गीत तपाईँहरूको लागि

0: बजाउ शैली बेनी बजाएर है यस्तै यस्तै के भन्दै त एकदमै मिठो गीत हामीले तपाईँहरूमा प्रस्तुत गरिसकेका छौँ। अब भने बाँकी साथ भने तपाईँको रहनेछ, तपाईँहरू केको माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई, अवश्य पनि टेलिफोन गर्ने क्रममा पनि हुनुहुन्छ होला कतिपय साथी। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा, यहाँसँग कुराकानी गर्छौँ। नमस्ते हजुर। नमस्ते हजुर। हेलो। यहाँको आवाज चाहिँ आएको छैन क्या? ठिकै छ, आउँदै गर्नुहोला, कुराकानी गरौँला है। यो मिठो गीत हामीले प्रस्तुत गरेको बेला हेमन्त कान्छा रसाइलीको अत्यन्त मिठो आवाजमा रहेको थियो। के छ सीमाजी, कोही साथी हुनुहुन्छ कि टेलिफोनमा? कोही साथी पनि हुनुहुन्न भन्ने कुरा जानकारी दिनुभएको छ। ठिकै छ, तपाईँ पनि आउँदै गर्नुहोला 082-5854-854। आज है यति बेला भने कोही साथी घरमा पनि बस्नु भएको छ होला, टेलिफोन गर्ने क्रममा पनि हुनुहुन्छ होला। हाम्रो समय अवधिभर मैले तपाईँहरूलाई टेलिफोन नम्बर जानकारी गराइराख्नेछु, किनकि तपाईँहरूलाई एकदमै सहज हुनेछ टेलिफोन गर्न है। कोही साथी हुनुहुन्छ, फेरि पनि टेलिफोनमा कुराकानी गर्छौँ। नमस्ते हजुर।
1: नमस्ते
0: नमस्कार हजुर है। तपाईँलाई पनि कहाँबाट बोल्नु, अलि मलाई कन्फ्युज भइरहेको छ, चिने जस्तो पनि लाग्छ। शुभ नाम एकपटक सुन्न पाउँछु कि हजुरकै आवाजबाट एकपटक?
1: मेरो शुभ नाम भन्नु पर्दाखेरि
0: राधा आचार्य है।
1: हजुर
0: राधाजी।
1: हजुर।
0: यो नाम मात्र आरजे नारायण डिसी मात्रै हो क्या? यो फेरि बेला बेलामा बिर्सिहाल्छ है। यो अब धेरै समयसम्म टेलिफोन आएन भने को को भन्ने लाग्दो रहेछ। तपाईँले फेरि बिर्सियो भन्ने होला टेलिफोन गर्नुहुन्छ।
1: त्यही त नि है।
0: अनि हाम्रो राधाजीले के गर्दै हुनुहुन्छ यति बेला?
1: हजुर, म यहाँ सानो सानो चल्ली चराउँदै हजुर बोलेको सुन्दै गरेको
0: छु है। चल्ला पनि कुखुरा पनि चराइराख्नु भएको छ, हामीलाई पनि सुनेर साथ दिनुभएको छ है।
1: हजुर हजुर।
0: ल ठिकै छ राधाजी।
1: हजुर।
0: अब धेरै कुराकानी गरौँ भने पनि अलि गाह्रो भइरहेको छ, मलाई फेरि रुगा खोकीले सताइरहेछ। एकदमै। अब आज भने तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि?
1: हजुर हजुर, म सुनाइदिन्छु।
0: सुरु गरिहाल्नु, सुनिहालौँ है।
1: सुन्नु होला है त, नाच्नु होला नि फेरि है।
0: अब नाचिहाल्छ नि एकदमै
1: म्याडम र तपाईँ चाहिँ नाच्नु होला है।
0: आज हाम्रो प्रविधिमा हुनुहुन्छ सीमा पाण्डे, यहाँ त झन् एकदमै तपाईँले कति बेला गाउनुहुन्छ म नाच्न पाउँला भन्नुहुन्छ।
1: हजुर हुन्छ है त, म
0: गाउँछु
1: है त। लौ त सुरु गर्नुहोस्। दैलो मुनि तितेरायो पाती कोको बानी नसुनु है, पुरानै हो साथी माया लौका।

0: राधा जी
1: है।
0: राधा जी
1: हजुर,
0: यति नै अहिले है?
1: हजुर
0: यति नै हो।
1: अब कति काम त अब हजुरले बिर्सिरहनु नि रहेछ आफ्नो पुरानो साथीलाई।
0: अब तपाईँ त सुन्नु न राधा जी, तपाईँले फेरि ट्याक्क बिर्सि बिर्स्यो भने होला टेलिफोन गर्नुहुन्छ धेरै पछि। आज टेलिफोन गर्नुभएको छ, अब दिन कति दिनसम्म हराउनुहुन्छ फेरि तपाईँ है?
1: म हराउने नै, कामको व्यस्त हुन्छ कि सर, हेर्नुहोस् त्यही भएर बिर्सिहाल्छ है। कहिले टाइम हुन्न नि, अब टाइम गइसकेको हुन्छ फोन लाग्दैन, कहिले अब कामको व्यस्तता हुन्छ, अब के भने हजुरले बिर्सिने र मैले त्यस्तै गर्नलाई त्यस्तै त्यस्तै हुन्छ क्या।
0: ल ठिकै छ राजाजी, अहिलेलाई भने हामी छुट्यौँ, हजुरले साथीभाइ सम्झना गर्नुहोस् है त।
1: अब सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है, शुभ आशीर्वाद। अनि मेरो फोन रिसिभ गर्ने के म्याडम हुनुहुन्छ रे, सीमा म्याडम।
0: सीमा म्याडम
1: नि उहाँलाई पनि मेरो मिठो माया सम्झना र शुभ आशीर्वाद। अब पछिबाट आउने सम्पूर्ण साथीहरूलाई पनि मिठो माया सम्झना शुभ आशीर्वाद। अब दर्शना नारानी, गजर सिंह अली, रुद्रबहादुर कुन, आर्यन मगर, दलवीर मगर, अनि प्रतिशा चौधरी, विकास चौधरी, सम्पूर्ण मलाई राधा आचार्य भनेर चिन्ने नचिन्ने, म त्यो पश्चिममा फोन लगाएर सुन्ने नसुन्ने सम्पूर्ण साथीहरूलाई मुरी मुरी धन्यवाद र मुरी मुरी शुभ आशीर्वाद भन्दै छुट्टिन्छ। नमस्ते
0: बाबाई। हाम्रो राधा आचार्य है बेला बेलामा टेलिफोन गर्नुहुन्छ, बिर्सि बिर्स्यो भन्ने होला होइन, अलिकति चिन्न चिन्न पनि गाह्रो हुन्छ त हौ कहिले काहीँ त। ठिकै छ, अब तपाईँ पनि टेलिफोन गर्दै गर्नु होला है त, 082-5608-654 तपाईँको लागि भने यो बाटो खुल्ला छोडेका छौँ, एउटा मिठो गीत प्रस्तुत छौँ अब तपाईँहरूमाझ, अनि त्यसपछि भने तपाईँहरूको टेलिफोन लिन, तपाईँहरूसँग कुराकानी गर्न यहाँ फेरि म पनि आउने नै छु।

एकदमै मिठो गीत फेरि पनि हामीले तपाईँहरू आज राखिसकेका छौँ। अब भने तपाईँहरू भने टेलिफोन गर्दै गर्नु होला है त। सुन्नुभयो सुपर साढे आठ सय चौन तपाईँहरूको लागि भने योबाहरू खुल्ला छोडेका छौँ। यो व्यवसाय पनि एकदमै रमाइलो भइराखेको छ। मलाई भने प्रविधि संयोजनबाट आज नयाँ साथी हुनुहुन्छ है। एकदमै आज पहिलो दिन एकदम मिठो साथ मिलिराखेको छ। सीमा पाण्डे हुनुहुन्छ, यहाँको साथ मिलिराखेको छ। अवश्य पनि अन्तिम अन्तिम बसाइसम्म एकदमै मिठो रमाइलो यात्रा हुनेछ। तपाईँहरू पनि गर्दै गर्नु होला टेलिफोन। सुन्नुभयो अस्ति 568854 तपाईँहरू केको माध्यमबाट सुन्दै हुनुहुन्छ, सुनिराख्नु भएको छ होला अवश्य पनि है। ठिकै छ, आउँदै गर्नु होला, कुराकानीमा जुटिनु होला, कुराकानी गर्छौ। तपाईँहरूसँग लुकेर रहेको प्रतिभालाई सुन्छौ, धेरैमा धेरै पनि सुनाउँछौ। तपाईँहरू पनि यति बेला सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित दाङ गुराईमा रहेको रेडियो मध्य पश्चिम एफएमको प्रस्तुति रेडियो कार्यक्रम उकाली उरालीको यो सोमबारले श्रृंखला सोमबारले बसाई सुन्दै हुनुहुन्छ। यो सोमबारले बसाई एकदमै मिठो यात्रा हुन्छ, रमाइलो यात्रा हुन्छ। हामीले तपाईँहरूका मिठो मिठो गीतहरू हामीले प्रस्तुत गर्छौँ, एकदमै पुराना पुराना तपाईँहरूका सुमधुर आवाजका बाङ्कीहरू प्रस्तुत गर्छौँ। तपाईँहरू अवश्य पनि कामकाजमै तलिन व्यस्त हुनुहुन्छ, कामकाज गर्ने क्रममै हुनुहुन्छ होला है। यदि गर्दै हुनुहुन्छ भने तपाईँहरूले रेडियोको भलम अलिक ठूलो बनाउनु भयो भने एकदमै सहज तरिकाले सुन्न सहज हुनेछ। अनि तपाईँहरूबाट पनि एउटा आशा राखेको छु, तपाईँहरूको साथीभाइलाई एकदमै सुनाउनुहुनेछ हाम्रो रेडियोबाट होइन, हाम्रो कार्यक्रमलाई सुनाउनुहुनेछ। अनि यदि हामी फेसबुक लाइभमा रहेछौँ भने तपाईँहरू फेसबुकमा गएर पनि सर्च गर्न सक्नुहुन्छ है त। हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्य पश्चिम एफएम, तपाईँहरूले त्यहाँ पनि कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूले हाम्रो पात्रमा गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ। हाम्रो पात्रमा गएर कमेन्ट गर्नुभयो भने तिनी कमेन्ट पनि हामीले हेर्नेछौँ, तपाईँहरूको कमेन्ट हेर्छौ, तपाईँहरूको कमेन्टले पनि अवश्य पनि स्थान पाउनेछन्। आजको यो सोमबारे बसा यस्तै यस्तै भइराखेको छ। कतिपय साथीभाइहरू आज घरमा खाना खाने क्रममा हुनुहुन्छ होला, कतिपय भने उकाली ओह्राली भन्ज्याङ चौतारी घाँस दाउरा वनपाखा गर्दै है घरतिर फर्किने क्रममा हुनुहुन्छ होला, कतिपय कतिपय भने जाँदै पनि हुनुहुन्छ होला है। अनि साथीभाइ इष्टमित्र भनौँ भने यहाँहरूले अवश्य पनि सुनेर साथ दिँदै हुनुहुन्छ होला। अनि साथीभाइ कर्मचारी साथीभाइहरू भनौँ भने आफ्नो कार्यक्षेत्रमा पनि व्यस्त हुनुहुन्छ होला। हिजो आइतबारको दिन अलि बिदाको दिन है, मनोरञ्जन लिइराख्नु भएको थियो भने आजको दिनमा पनि आफ्नो कार्यक्षेत्रमा एकदमै तलिन व्यस्त हुनुहुन्छ होला। अनि खेती किसानी गर्ने दाजुभाइ दिदी बहिनी आमा बुबा यहाँहरू भने एकदमै कुटो कोदालोसँग माटो ढुङ्गोसँग एकदमै खेलिराख्नु भएको छ होला। तपाईँहरू भने टेलिफोनको पनि गर्न नभुल्नु होला है त। आजको यो बसाई एकदमै मिठो रमाइलो यात्रा भइराखेको छ। के छ सीमाजी, कोही साथी हुनुहुन्छ र हुनुहुन्न यति बेला पनि? एउटा गीत प्रस्तुत गर्छौँ है त हामी, अनि त्यसपछि भने तपाईँहरूको टेलिफोन फेरि पनि लिन यहाँ उपस्थित हुनेछौँ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि

एकदमै मीठ सुमधुर आवाज हामीले तपाईहरुमाझ जोडियौं। अवश्य पनि सुनेरै साथ दिँदै हुनुहुन्थ्यो होला, कतिपय भन्नुहुन्छ होला है अझै यस्तो मिठो गीत अझै सुन्न पाए हुन्थ्यो, सुनिरहन मन लागिरहेछ भन्नुहुन्छ होला कतिपय है। कतिपय भने कामकाजले गर्दा अलि रेडियो पनि सुन्न पाउनु भएको छैन होला। ठिकै छ, हामी चाहिँ अब कार्यक्रमको अन्तिम चरणमा छौँ, हामीसँग एकदमै थोरै समय बाँकी छ। यदि टेलिफोन गर्न चाहनुहुन्छ भने 082-568-5454 टेलिफोन गर्नु होला। समय अवधिभर तपाईँको टेलिफोन लिन्छौँ, अवधिभर भन्दा पनि हामीसँग समय चाहिँ एकदमै कम छ है, थोरै समय मात्र बाँकी छ। आजको बसाइ चाहिँ अन्तिम होला जस्तो छ, के गरिराख्नु भएको छ अवश्य पनि हामीलाई होइन हाम्रो पात्रबाट हाम्रो रेडियोको वेबसाइट www है लगइन गरेर यस्तै माध्यमबाट यस्तै विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ होला। अनि त्यसपछि स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबाहरू यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि। अनि त्यसपछि सहभागी जनाउनु हुने साथीहरू जति पनि हुनुहुन्छ यहाँहरूलाई पनि मिठो माया मिठो सम्झना छ। अनि मलाई प्रविधि संयोजनबाट हाई आज पहिलो दिन साथ दिँदै हुनुहुन्थ्यो सीमा पाण्डे, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आजको बसाई एकदमै रमाइलो यात्रा भइराखेको थियो, रमाइलो यात्रा हुँदै थियो, तर के गर्नु है समयले भने अब छैन है सकिसक्यो भन्दैछ क्यारे है, समयले नेटो काटिसकेको छ। आजको यो बसाईमा पनि हामीले तपाईँहरूलाई विजेता बनाएनौ, आउँदो बसाईमा पनि अब हामीले तपाईँहरूको प्रतिभा सुन्न दिन राख्छौ, आउँदो बसाईमा पनि तपाईँहरूको मिठो मिठो लुकेर रहेको प्रतिभाहरू सुन्छौ, धेरैमा धेरै पनि सुनाउँछौ। र आजको यो बसाईबाट भने एउटा गीत प्रस्तुतै म कार्यक्रम प्रस्तुता नारायण ऋषि पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्य पश्चिम एफएम सुन्दै गर्नुहोला। अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बितोस् शुभ रहोस्। नमस्कार।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड़ जोड़ने, नसा, प्रसूति, रेडियोलॉजी, एनेस्थेसिया, बाल रोग, थायराइड, प्रेशर, सुगर, छाती, मुटु, नाक, कान, घाटी, टाउको, गैस्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलीवर ऑपरेशन लगाय स्वास्थ्य संबंधी संपूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 80 सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-414।
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
3: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचमा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थायराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुबर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छ त टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी चाहिँदै
0: अद्गुरी
2: होइन के भयो भाइ किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001
7: मध्य पश्चिम ट्रान्जिट यति बेला मध्याह्नको 12 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान। संचय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह। दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव, तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग। इण्डोनेसियाको जाभा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। अरू 24 जिल्ला ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम सहित आसपास रहेका साना नदीमा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको मध्यम सम्भावना रहेको छ। आज विशेष गरी 3 प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको नाम्सी, नयाँ पुल, सिमलता लगायतका क्षेत्रमा लेदो र ढुंगाका कारण आवागमन प्रभावित भएको छ। आवागमनमा सामान्य समस्या भए पनि सड़क बन्द नरहेको प्रहरीको भनाइ छ। गाड़ी चलिरहेका छन्। वर्षा र बाढ़ी पहिरोका कारण अरू केही सड़क खण्ड भने अवरूद्ध रहेका छन्। पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्यपहाड़ी लोकमार्गको 13 खण्ड आज बिहानदेखि बन्द भएको छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसेश्वर सड़क खण्ड अवरूद्ध छ। म्याग्दीको रघुगंगामा पर्ने बैसेरी र लमजुङको बेसी शहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसुम र बेनी सड़क, मनाङ सड़क पूर्ण रूपमा बन्द रहेका छन्। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिकामा पर्ने 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरनीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुरकोट, नेपाल थोकको टुन्जे बेसी सड़क खण्डमा गएको जेठ 22 गतेदेखि बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाड़ी चलाउन दिएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा, ठिंगन, बागमती, ललितपुर खण्डमा पनि असार 29 गतेदेखि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक छ। दोलखा तामाकोशीको किर्नेटारमा साउन 7 गतेको बाढ़ीले लामो साँगु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाएको नेपाल प्रहरीले जनाएको छ। रसुवा उत्तर गयाको खाल्टेमा साउन 8 गतेको बाढ़ीले त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। गोरखाको धार्चीमा पर्ने अण्डर डाँडामा अस्ति 16 गतेको पहिरोले लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै रूकुम पश्चिमको 8 बिस्कोटमा पर्ने रिजेगाड खोलामा साउन 6 गतेको बाढ़ीले भेरी करिडोरको जाँजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन चैतमा ग्यासको अभाव बोकेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधी सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरि सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगमका प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000-50,000 मेट्रिक टन ग्यास
खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर सञ्चय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ। निगमले अस्ति शनिबारदेखि काठमाडौँको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ, तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो।

पनि पर्याप्त परिणाममा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। दाङमा आर्थिक वर्ष 82-83 सर्पदंशकै कारण 7 जनाले ज्यान गुमाएका छन् भने 39 जना उपचारपछि निको भएको तथ्याङ्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसरीको देवानगंज र हरिनगरमा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। धेरै जसो ठाउँमा कर्फ्यू र निषेधाज्ञा हटिसके सप्तरीको बोधी वर्षाइन र राजविदार क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा छ। त्यस्तै सुनसरीको बोक्रा, नरसिंह र कोशी गाउँपालिकाको निषेधाज्ञा हटाइएको छ भने दिवानगंज र हरिनगर गाउँपालिकामा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेको हो। हिजो तोलामा 1,800 रूपियाँले घटेर तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 2,84,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,350 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको पूर्वी जावा प्रान्त नजिकै जावा समुद्रमा 250 जना भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आगलागी भएको छ। घटनामा कम्तीमा 5 जनाले ज्यान गुमाएका छन्। 39 जनाको अवस्था थाहा हुन सकेको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जावाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मका सरका लागि प्रस्थान गरेको थियो। सापुदी टापुबाट झण्डै 35 किलोमिटर उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी भएको हो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात बोमा जम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्जनौं यात्रुलाई नजिकै रहेका अरू जहाजहरूले तत्काल उद्धार गरेका समाचार संस्था एपीले जनाएको छ। अहिले पनि त्यस क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ। 17,000 भन्दा धेरै टापु रहेको इण्डोनेशियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एनओएमले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठका अनुसार 21 गतेसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्वीरहरू राखिनेछन्। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।

0: रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान, सञ्चय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह। दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग। इण्डोनेसियाको जावा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-5562-18।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5607-34 र 082-5607-138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
13: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
13: हुनबाट पनि नाम दर्ता गर्न
3: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5592-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर
10: 08295948 08295948
17: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
18: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
20: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
22: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
23: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
25: समय बिहान 10 बजेदेखि।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9808।
26: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रेसिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-9 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिस इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाह राज कस्तो राम्रो जुत्ता लगाएको
1: मेडम दंगाली हो नि त राम्रो त भइहाल्छ नि
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न
0: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
3: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
4: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
5: सम्पर्क फोन नम्बर 082-5635-775
1: सम्पर्क नम्बर 98-4-78-26-873
6: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा

0: वन गिफ्ट वन मा
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद कर दा फ्री इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
2: तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: साथै भन्दिन।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
10: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नो रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: मध्यपश्चिम ट्राङ्क यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। संघीय सांसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस सभामा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुने भएको छ। यस्तै आज 4 संसदीय समितिको पनि बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपराह्न 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उप छलफल गर्ने कार्यक्रम रहेको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। उक्त समितिको बैठक बिहान एघार बजे बसेको बैठकमा महिला तथा सामाजिक महिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल भएको छ। यस्तै अपराह्न 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क एन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने भएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन र चैतको महिनामा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन र पालो कुर्नुपर्ने बाध्यता रहेको छ। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधा सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता फेरि भरी सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरी सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको सहित 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। तर अहिले फेरि 14.2 केजीको भरी सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी रहेको छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान रहेको छ। निगम प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000-50,000 मेट्रिक टन ग्यास खपत हुने गरेको थियो। ग्यास नपाइने हो कि भनेर संचय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतको खडेरी प्रभावित क्षेत्रमा धान रोपाईमा परेको असरबारे स्थलगत अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्माण मार्फत गठन गरेको कार्यदलले सल्यानको बनगाड कुबिण्डी नगरपालिका 1, 2, 3, 4, 5, 6 र 7 तथा सुर्खेतको सिम्ता गाउँपालिका 1, 3, 4, 5 र 7 मा पर्याप्त वर्षा नहुँदा धान रोपाई हुन नसकेको अवस्थाको अध्ययन गर्ने भएको छ। कर्णाली प्रदेशसभाको साउन 15 गते बसेको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले शून्य समस्यामा सल्यान र सुर्खेतका प्रभावित क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। त्यसपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको जनाएको छ। मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान सरकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय र छलफल गर्ने भएको छ। खडेरीका कारण धान रोपाईमा प्रभावित हुनुका कारण त्यसले कृषि उत्पादनमा परेको असर तथा समस्या समाधानका सम्भावित उपायहरूसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। र आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग कार्यालयले आज देशका पहाड़ी भूभागका 1-2 स्थानमा तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी
क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई स्थानमा धेरै वर्षा हुन सक्ने विभागको पूर्वानुमान रहेको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै वर्षा मापन भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका एक दुई स्थान र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार बुधबार पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानको अनुमान रहेको छ। विभागले आगामी 3 दिन वर्षाको गतिविधि बढ़ने भएकाले जोखिम युक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउन आग्रह गरेको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा

0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
5: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847877977
6: र 9857738639।
7: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
8: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: थरू कोकोनट सोकोनट वीटा मिल्क बटर पैड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अद्गुरी
3: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081536
3: र मोबाइल नम्बर 98486 98586 र 98481273

0: धर्मेन्द्र केसी, फोन नंबर 082-567-021 र होटल डांगजाई नजिक जीवन चौधरी, मोबाइल नंबर 98-78-66-375।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
2: मह सेवन दीर्घ जीवन दैनिक रूप में मह सेवन करने बानी ले शक्ति स्फूर्ति र जागर बढ़्नु को साथ ही रोग प्रतिरोधात्मक क्षमता बढ़ाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मोटो सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरु छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479।
4: मोबाइल नम्बर 98-494-67-487।
6: मैले मेरो भुट्टु गुट्टु र अरूलाई सुत्किएको छु। मेरी छोरीले दुःख गर्दा
7: थिएटर सिनेमाज घोराई 10 पौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
8: आमा म पढ्छु नि।
9: के अरे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेदरे
10: ल्याउ। पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
11: बिहे गरेपछि
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। ज्ञान सिन्धु कलेज अब नयाँ व्यवस्थापनका साथ तुलसीपुर स्थित डिभाइन एजुकेशन फाउण्डेशनको मातहतमा सञ्चालन हुने भएको छ। लामो समयदेखि घोराई क्षेत्रमा सञ्चालित यस कलेजलाई नयाँ व्यवस्थापनमा लगिएको हो। हाल यो कलेज तुलसीपुर स्थित डिभाइन टेम्पल एकाडेमीको नवनिर्मित आधुनिक संरचनाबाट सञ्चालन हुने बताइएको छ, जसमा कलेजले भोजराज नेपानीलाई प्रमुखमा र टेकन प्रसाद कडेललाई सहायक प्रमुखमा नियुक्त गरिएको छ। हिजो आयोजित एक औपचारिक कार्यक्रममा क्याम्पसका प्रमुख सल्लाहकार डाक्टर विष्णु कुमार देवकोटाको नवनियुक्त प्रमुख नेपानीलाई पदभार ग्रहण गराउनु भएको हो। पदभार ग्रहण गर्दै नेपानीले कलेजलाई गुणस्तरीय र व्यवहारमुखी शिक्षाको केन्द्र बनाउने र व्यवस्थापन संकायलाई नयाँ सोचका साथ अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कलेजका अध्यक्ष युवराज रावतका अनुसार ज्ञान सिन्धु जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने र व्यवस्थापन संकाय अध्ययनका लागि विद्यार्थीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको छ। अब नर्सरीदेखि बीबीएस सम्मको पढ़ाई एउटै संस्था अन्तर्गत हुने व्यवस्था मिलाइएको छ। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाईमा परेको असरबारे स्थलगत अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत गठन गरेको कार्यदलले सल्यानको वनगाड कोविन्दे नगरपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिका ओडाहरूमा पर्याप्त वर्षा नहुँदा धान रोपाई हुन नसकेको अवस्थाको अध्ययन गर्नेछ। कर्णाली प्रदेशको साउन 15 गते बसेको बैठकमा प्रदेशसभा सदस्य भीष्म प्रकाश शर्माले सुन्ने समयमा सल्यान र सुर्खेतका प्रभावित क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। त्यसपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको जनाएको छ। कार्यदलको संयोजकमा मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ 10 तहका चित्रबहादुर रोकाई रहनु भएको छ। सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि, खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय सल्यानका इन्जिनियर प्रतिनिधि तथा मन्त्रालयका बागवाणी विकास अधिकृत विशाल खत्री रहनु भएको छ। मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान, सरकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय र छलफल गर्नेछ। खडेरीका कारण धान रोपाई प्रभावित हुनका कारण त्यसले कृषि उत्पादनमा पारेको असर तथा समस्या समाधानका सम्भावित उपाय सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। यस वर्ष पर्याप्त मात्रामा वर्षा नहुँदा सल्यानको भनगाडको बिन्दे नगरपालिका र सुर्खेतको सिम्टा गाउँपालिकाका अधिकांश खेतमा रोपाई हुन सकेको छैन। प्राकृतिक वर्षामा निर्भर किसानले समयमै धान रोप्न नपाउँदा खाद्य उत्पादनमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गर्दै आएका छन्। कार्यदलको प्रतिवेदनका आधारमा खडेरी प्रभावित किसानहरूलाई राहत, वैकल्पिक सिंचाईको व्यवस्था तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढ़ाइने अपेक्षा गरिएको छ। प्रहरीले 3 महिनाको अवधिमा 3,316 लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। वैशाख 1 देखि असार मसान्तसम्म देशभरबाट 3,316 जना लागू औषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ परेका हुन्। जसमध्ये लुम्बिनी प्रदेशबाट 5,011 जना, कर्णाली प्रदेशबाट 121 जना, काठमाण्डुबाट 511 जना, कोशी प्रदेशबाट 713 जना, मध्य प्रदेशबाट 255 जना, बागमती प्रदेशबाट 428 जना पक्राउ परेका छन्। त्यसै गरी गण्डकी प्रदेशबाट 199 जना, सुदूरपश्चिम प्रदेशबाट 457 जना र लागू औषध नियन्त्रण ब्यूरोबाट 131 जना पक्राउ परेका हुन्। सो अवधिमा अवैध लागू औषध गाँजा 8,632 किलो, 683 ग्राम र 691 मिलिग्राम बरामद गरेको छ। चरेस 31 किलो, 168 ग्राम, 671 मिलिग्राम, कोकिन 5 किलो, 792 ग्राम र 120 मिलिग्राम, हेरोइन 11 किलो, 894 ग्राम, 165 मिलिग्राम, अफिम 127 किलोग्राम, 160 ग्राम, 137 मिलिग्राम बरामद गरेको जनाएको छ। र संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो संघीय संसद राष्ट्रिय सभाको बैठक बसिरहेको छ। दिउँसो 1:15 बजेदेखि बस्दै गरेको संघीय संसदको बैठक प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: It Life Pro.
1: राशिता पाव फ्रॉम टू एंड फॉर सब
2: चयस माहम्रो पात्रो.
3: नेपाल मा सर्वाधिक डाउनलोड गरिए को हम्रो पात्रो ऐप. तपाईं का लागि सधैं सजिलो सबै सजिलो. तपाईं पनि डाउनलोड गर्नु.

0: सफा राख्न, भोकलाई नियन्त्रणमा राख्न, तोल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराही 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
12: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
10: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-5562-0023, 98-78-1817 र 98-78-35-643।

0: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

Yeah.

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नो रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नु 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायानेट, अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त।
2: के भयो भने?
3: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
8: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
8: बालबालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
8: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
8: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
10: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
13: उपचार हुने रोगहरू
12: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
13: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
13: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
13: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। लुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
15: सीता, के भयो तिमीलाई? घुम्छु र बेसी छु
16: के हुनु नि?
15: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर के सिप चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त।
15: त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिक।
15: ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
6: मध्यपश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 जना रहेका प्रहरीको भनाई, खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले व्यवस्था गरेको गुनासो। म्यानमारमा सैनिकको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधिको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 बजेतिर सड़कमा रोकिरहेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा तल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जोर 2 का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार थप 1 जना समेत रहेको अनुमान गरिएको छ। उहाँ अहिले स्थानीय बासिन्दा सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले खोजी गरिरहेका भए पनि सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गएर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पर्ची जारी गरेको हो। भट्टराईलाई काठमाण्डौको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ। आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अति भारी अर्थात आरी घोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोलबजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मधेस प्रदेश लयमा फर्कन थालेको हो। धनुषा सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न भन्दै सबै पक्षलाई सूचना जारी गरेर आग्रह गरेका छन्। यसैबीच सुनसरीका 2 पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। कार्यालयले आज निकालेको सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 2 पालिकामा आज बिहान 10 बजेदेखि बेलुका 7 बजेसम्म निषेधाज्ञा लागू गरेको जानकारी गराएको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार उन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बढ़दो महँगी, खाना पकाउने ग्यासको कृत्रिम अभाव र सीमा समस्याबारे सरकारको जवाबदेहिता मागेका हुन्। सांसद कृष्ण बहादुर रोकायले आयल निगमले ग्यासको मूल्य नघटाएको र अहिले अभाव सूचना समेत गरेको बताउनुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले खाद्यान्नको भाव आकाशिएको भन्दै सरकारको आलोचना गर्नुभयो। सीमा समस्यातर्फ संकेत गर्दै सांसद पूजा चौधरी र विष्णु बहादुर विश्वकर्माले नवलपरासीको सुस्ता र रिपु लेक लिम्पियाधुरामा वैदेशिक हस्तक्षेप बढ़ेको भन्दै कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न जोड़ दिनुभयो। यसै गरी दलित अधिकारका लागि माइती घरमा 107 दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग तत्काल वार्ता गर्न सांसद पदम बहादुर परियार र विष्णु बहादुर विश्वकर्माले माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरी

0: नयरा द्वारा काटिएको दुर्भेगको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरेको औषधिका कारण दुर्भे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको जनाएको छ। दुर्भे मानव बस्ती नजिक पुग्न साथ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै पाउने व्यवस्था मिलाएको छ। अहिलेसम्म 25 जनाको ज्यान दिइसकेको दुर्भेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। अब विदेशको खबर। म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसी का प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमारमा रहेका आईसीआरसी का आवासीय प्रतिनिधि आर्नोद डे बाकले बिहान आङ सान सुचीलाई भेट्नु भएको खबरमा उल्लेख छ। सन् 2021 भएको सैनिक कुपछि सुची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। सेनाले 2021 फेब्रुअरीमा सुची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो। त्यसपछि म्यानमारमा गृह युद्ध चर्किएको छ। गएको अप्रेलमा सैन्य प्रमुख मिन आङ हैलाङ नागरिक राष्ट्रपति बनेपछि सुचीको सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय भएको थियो। 81 वर्षकी सुचीमाथि लगाएका आरोपहरूलाई अधिकारवादी समूहहरूले भने राजनीतिक रूपमा प्रेरित र बनावटी भन्दै आएका छन्। राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक तस्विरमा सुचीले एक व्यक्तिसँग हात मिलाइरहेको र ह्याप्पी बर्थडे आन्टी सु लेखिएको केक काटिरहेको देखाएको छ। एएफपीले ती तस्विरहरूको स्वतन्त्र पुष्टि गर्न नसके पनि एआई उपकरण मार्फत गरेको परीक्षणमा कृत्रिम हेरफेरको स्पष्ट प्रमाण नभेटेको जनाएको छ। अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र 3 नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16-देखि 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 जना रहेका प्रहरीको भनाई, खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। दिवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञाका आएमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले व्यवस्था गरेको गुनासो। म्यानमारमा सैनिक कुको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधि संघको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक।
1: पश्चिम नेपालको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 082-563-775।
3: सम्पर्क नम्बर 98478

0: 26873।
1: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर बिमला तिवारी द्वारा दिइने सेवाहरू:
4: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू।
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा।
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
13: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: पिसाबको समस्या,
16: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
14: पाठे घरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच।

0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गडाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
8: नमस्ते, म रामकृष्ण रकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगा।

नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका।

लिएर आज सोमबारीको बसाईमा छौं। सोमबारीको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौं। आज पनि मिठा मिठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 MHz कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioNP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। मैले रेडियो मध्यपश्चिमको फेसबुक मार्फत पनि मैले लाइभ पनि गरेको छु। नेपालीमा रेडियो मध्यपश्चिम टाइप गर्नुहोला, त्यहाँबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। हजुरहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला। रेडियोको भोल्युम अलि ठूलो गराउनुहोला, तपाईँको कामको अझ गति बढाउनेछ, ऊर्जा प्रदान गर्नेछ, किनकि मैले तपाईँलाई मनपर्ने गीतहरू लिएर आइसकेको छु। आजको दिनमा मैले लगातार गीतहरू राख्नेछु। आउनुहोस् कार्यक्रमको दैलो घाडौं एउटा मिठो गीतबाट स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारको बसाईमा छौ। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौ, अवश्य पनि मन पराइरहनु भएको छ मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई

तपाईको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 मेगा सुन्दै हुनुहुन्छ। लेक विश्वको भाकामा हुनुहुन्छ। म छु तपाईको साथमा शालिग्राम चौधरी। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौं। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस् मेलापात गर्दा होस् हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौं। श्रोताहरू लोक दोहोरी लोकगीत भन्ना बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोक दोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यस कारणले गर्दाखेरि लोक दोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिदेशीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईको माझमा हामी लगातार एकलौटो रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। यसै क्रममा अर्को भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz को आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाईका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रीय रोड, छोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
10: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षो वर्ष ढुक्क रहनुहोस्।
12: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
10: फोन नम्बर 0825607788।
12: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128240072।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आकृति, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 0825607479।
15: मोबाइल नम्बर 98 4 94 67 487।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98 5 78 45 226।
0: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो भने घोराई 15 सय गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98 5 78 34 9 10।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
7: मध्य पश्चिम ट्राङ्क चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह 4 बजेको मध्यपश्चिम खबर हाइलाइट्समा देवा भुसालको नमस्कार। तुलसीपुरमा आज राप्ती ग्यास 390 सिलिण्डर वितरण गरिँदैछ। इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विनोद बस्नेतका अनुसार तुलसीपुरमा आज आएको उक्त परिणामको राप्ती ग्यास विभिन्न पसल तथा सप्लायर्सहरूबाट वितरण गरिने भएको छ। सल्यान रोडमा रहेको न्यू सगरमाथा ग्यास सप्लायर्सलाई 50 थान, भूषण ग्यास सप्लायर्सलाई 60 थान, ओम इन्टरप्राइजेसका लागि 50 थान, खनाल इन्टरप्राइजेस पर्सेनीका लागि 50 थान, सल्यान रोडमा रहेको न्यू पञ्चकोशी इन्टरप्राइजेसका लागि 30 थान, वेलकम सप्लायर्स उरहरीका लागि 50 थान, अन्नपूर्ण ग्रोसरी स्टोर रक्षा चौरबाट 50 थान ग्यास सिलिण्डर वितरण गरिने भएको छ। वितरण सूची अनुसार ग्यास विक्रेता मार्फत उपभोक्तालाई ग्यास उपलब्ध गराइने भएको हो। सम्बन्धित ग्यास विक्रेताले आफ्नो कोटा अनुसार उपभोक्तालाई सहज र व्यवस्थित रूपमा ग्यास वितरण गर्ने जनाइएको छ। तुलसीपुर क्षेत्रमा लामो समयदेखि खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्ताहरूलाई शास्ति भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यान्न बाली सहित उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार भएको छलफलमा उहाँले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनु पर्ने बताउनु भएको हो। बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्ने गरी नीति निर्माण गरिने बताउनुभयो। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नेतु पण्डितले देशभर वार्षिक करिब 14 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आधा भन्दा कम मात्रामा मात्रै मल उपलब्ध हुने गरेको छ। उखु, मकै र केरा खेतीमा समेत आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलमा उखु बालीका किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको बताउँदै खाद्यान्न बालीका किसान सरह सुविधा उपलब्ध गराउनु पर्ने विषय उठान गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्व प्रधानमन्त्री एवं मंगोलियन चेस फेडरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दाज तासारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र मंगोलिया बीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ़ बनाउने विषयमा छलफल भएको थियो। त्यस्तै विद्यालय शिक्षामा विशेष गरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवर्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो। शिक्षा क्षेत्रमा खास गरी खेलकुदको क्षेत्रमा मंगोलियन सरकार र मंगोलियन चेस फेडरेशनसँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो। मन्त्री पोखरेलले नेपालले विद्यालय शिक्षामा नै खेलकुदलाई समायोजन गरेर अगाडि बढ़ाउने दिशामा अगाडि बढ़िरहेको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनु भएको हो। उहाँले खेल क्षेत्रमा सहकार्यका लागि नेपालको चेस फेडरेशन र मंगोलियाको चेस फेडरेशन बीच सहकार्यका लागि सकारात्मक पहल गर्ने विचार व्यक्त गर्नुभयो। सातारले नेपालको चेस फेडरेशनसँग पनि चेसलाई नेपालको विद्यालय शिक्षासँग जोड्न मंगोलियन सरकारका तर्फबाट र मंगोलियन चेस फेडरेशनका तर्फबाट सहयोग र सहकार्य गर्न मंगोलिया तयार रहेकोमा जोड़ दिनुभएको थियो। र ज्ञानसिन्धु कलेज अब नयाँ व्यवस्थापनका साथ तुलसीपुर स्थित डिभाइन एजुकेशन फाउण्डेशनको मातहतमा सञ्चालन हुने भएको छ। लामो समयदेखि घोराही क्षेत्रमा सञ्चालित यस कलेजलाई नयाँ व्यवस्थापनमा लगिएको हो। हाल यो कलेज तुलसीपुर स्थित डिभाइन टेम्पल एकाडेमीको नवनिर्मित आधुनिक संरचनाबाट सञ्चालन हुने बताइएको छ, जसमा कलेजले भोजराज नेउपानेलाई प्रमुखमा र टेकन प्रसाद कर्णेललाई सहायक प्रमुखमा नियुक्त गरेको छ। आइतबार आयोजित एक औपचारिक कार्यक्रममा क्याम्पसका प्रमुख सल्लाहकार डाक्टर विष्णु कुमार देवकोटाले नवनियुक्त प्रमुख न्यौपानेलाई पदभार ग्रहण गराउनु भएको थियो। पदभार ग्रहण गर्दै न्यौपानेले कलेजलाई गुणस्तरीय र व्यवहारमुखी शिक्षाको केन्द्र बनाउने र व्यवस्थापन कायलाई नयाँ सोचका साथ अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कलेजका अध्यक्ष युवराज रावतका अनुसार ज्ञान सिन्धुलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने र व्यवस्थापन संकाय अध्ययनका लागि विद्यार्थीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको छ। अब नर्सरीदेखि बीबीएससम्मको पढ़ाई एउटै संस्था अन्तर्गत हुने व्यवस्था पनि मिलाइएको छ। हवस् त, अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: रेट सत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथै यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल हुराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्छौ र बसिछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
12: भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा
12: भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086।
7: लागि
14: र मोबाइल नम्बर 9840096600 9850806386 र 9841720273।
12: के तपाईँलाई पायल फुस्फुदा फुस्सा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944 9841939944।
16: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 5 बजेको छ।

0: अब हामी त्यही जान्छ।
1: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क मोबाइल 98478779760
3: र 98578309।

0: बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-9913 र 98095-12871

0: प्रडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी त हैन अड्गुरी।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
21: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
25: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
25: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
24: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
26: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
25: समय बिहान 10 बजेदेखि।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-028।
27: खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
24: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
29: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेसन सेवा
24: उपलब्ध। शल्यक्रियाहरू:
29: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
24: बालबालिकाको न्युरो सर्जरी,
29: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
24: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
24: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
31: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
29: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
30: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाणक्य यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढामगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा लिने सेवाग्राहीको संख्या बढ्दै, सेवा लिन भने शास्त्री भौतिक संरचनाको अभावमा सेवा दिन कठिनाई भएको अस्पतालको भनाई।
1: बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्यय बनाउन लुम्बिनी प्रदेश सरकारद्वारा 52 बुधे मार्गदर्शन जारी, असार महिनामा गोष्ठी सेमिनार र तालिम सञ्चालनमा रोक।
0: सरकारद्वारा मुक्त कमलरी विद्यार्थीका लागि स्नातक तहसम्म मात्र छात्रवृत्तिको व्यवस्था, आर्थिक अभावका कारण स्नातकोत्तर तहको शिक्षा हासिल गर्ने सपना अधुरो।
1: र मल वितरणमा समान र स्पष्ट नीति बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्ययी र पारदर्शी बनाउन 52 बुधे मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कडाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायीमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शन अनुसार चैत्र मसान्तसम्म कार्यान्वयन हुन नसकेका वा खर्च नहुने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्नुपर्ने र दोहोरो प्रविष्ट भएका कार्यक्रमहरू रोक्का राखी सम्बन्धित बजेट फिर्ता गर्न पनि निर्देशन दिएको छ। सरकारी खर्चमा मितव्ययता अपनाउन असार महिनामा गैर कानूनी वा अनिवार्य बाहेकका तालिम, गोष्ठी, सेमिनार र अन्तर्क्रिया सञ्चालन गर्न रोक लगाइएको छ। यस्ता कार्यक्रम सम्भव भएसम्म भर्चुअल माध्यममा वा सरकारी सभाहल प्रयोग गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। मार्गदर्शनमा कर्मचारी तथा पदाधिकारीले नियमित कार्य सम्पादनका क्रममा बैठक भत्ता र अतिरिक्त समय भत्ता लिन नपाउने व्यवस्था गरिएको छ। सवारी साधन खरिद गर्नु अघि आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्व सहमति लिनुपर्ने र विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक जस्ता पदमा नयाँ पदपूर्ति नगर्ने तथा आवश्यक परे बहुसिपयुक्त जनशक्तिलाई मात्र करारमा नियुक्त गर्न निर्देशन दिएको छ।
0: सरकारले मुक्त कमलरी विद्यार्थीका लागि स्नातक तहसम्म मात्र छात्रवृत्तिको व्यवस्था गरेपछि स्नातकोत्तर तहको शिक्षा हासिल गर्ने सपना आर्थिक अभावका कारण अधूरै रहने अवस्था देखिएको छ। स्नातक उत्तीर्ण गरेका धेरै मुक्त कमलरी विद्यार्थी स्नातकोत्तर अध्ययन गर्न चाहँदा पनि आर्थिक स्रोतको अभावले पढ़ाई रोक्न बाध्य भइरहेका छन्। दाङकोगढ़ गाउँपालिका 4 ट्याङ्कीकी रूमा चौधरी यसको प्रतिनिधि पात्र हुनुहुन्छ। आर्थिक अभावका कारण उहाँको स्नातकोत्तर तह पढ्न नपाएको बताउनुभयो। मुक्त कमलरी अभियन्ता उर्मिला चौधरीका अनुसार अहिले लागू रहेको छात्रवृत्ति कार्यविधि समयानुकूल छैन। करिब 1 दशक अघि बनेको कार्यविधि अनुसार अहिले पनि पुरानै दरमा छात्रवृत्ति वितरण भइरहेको उहाँको भनाई छ। उहाँले कार्यविधि संशोधन गरेर छात्रवृत्तिको रकम यथार्थ प्रयोग बनाउनु पर्ने भन्दै स्नातकोत्तर तहमा अध्ययन गर्ने मुक्त कमलरी विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। यही मागलाई अघि सार्दै मुक्त कमलरी विकास मञ्चले लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा सम्बन्धित निकायसँग शिक्षा र स्वास्थ्य अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। मञ्चका अनुसार केही मुक्त कमलरी विद्यार्थी सिकल सेल, थायराइड लगायत दीर्घ रोगबाट पीड़ित छन्। उपचारको पर्याप्त व्यवस्था नहुँदा उनीहरूको पढ़ाई प्रभावित भइरहेको छ।
1: तुलसीपुर क्षेत्रमा आज राप्ती ग्यासको 390 सिलिण्डर वितरण गरिएको छ। इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विनोद बस्नेतका अनुसार तुलसीपुर क्षेत्रमा आएको उक्त परिमाणको राप्ती ग्यास विभिन्न पसल तथा सप्लायर्सहरूबाट वितरण गरिएको छ। सल्यान रोडमा रहेको न्यू सगरमाथा ग्यास सप्लायर्सलाई 50 थान, भूषण ग्यास सप्लायर्सलाई 60 थान, ओम इन्टरप्राइजेसका लागि 50 थान, खनाल इन्टरप्राइजेस पर्सिनीका लागि 50 थान, सल्यान रोडमा रहेको न्यू पञ्चकोशी इन्टरप्राइजेसका लागि 30 थान, वेलकम सप्लायर्स उरहरीका लागि 50 थान, अन्नपूर्ण ग्रोसिटी स्टोर रक्षाचौरबाट 50 थान ग्यास सिलिण्डर वितरण गरिएको छ। वितरण सूची अनुसार ग्यास विक्रेता मार्फत उपभोक्तालाई ग्यास उपलब्ध गराएको हो। सम्बन्धित ग्यास विक्रेताले आफ्नो कोटा अनुसार उपभोक्तालाई सहज र व्यवस्थित रूपमा ग्यास वितरण गर्ने जनाइएको छ। तुलसीपुर क्षेत्रमा लामो समयदेखि खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्ताहरूलाई शास्ति भएको थियो।
0: ज्ञानसिन्धु कलेज अब नयाँ व्यवस्थापनका साथ तुलसीपुर स्थित डिभाइन एजुकेशन फाउण्डेशनको मातहतमा सञ्चालन हुने भएको छ। लामो समयदेखि घोराई क्षेत्रमा सञ्चालित यस कलेजलाई नयाँ व्यवस्थापनमा लगिएको हो। हाल यो कलेज तुलसीपुर स्थित डिभाइन टेम्पल एकाडेमीको नवनिर्मित आधुनिक संरचनाबाट सञ्चालन हुने बताइएको छ, जसमा कलेजले भोजराज नेउपानेलाई प्रमुखमा र टेकन प्रसाद कडेललाई सहायक प्रमुखमा नियुक्त गरेको छ। आइतबार आयोजित एक औपचारिक कार्यक्रममा क्याम्पसका प्रमुख सल्लाहकार डाक्टर विष्णु कुमार देवकोटाले नवनियुक्त प्रमुख नेउपानेलाई पदभार ग्रहण गराउनु भएको हो। पदभार ग्रहण गर्दै नेउपानेले कलेजलाई गुणस्तरीय र व्यवहारमुखी शिक्षाको केन्द्र बनाउने र व्यवस्थापन संकायलाई नयाँ सोचका साथ अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कलेजका अध्यक्ष युवराज रावतका अनुसार ज्ञानसिन्धुलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने र व्यवस्थापन संकाय अध्ययनका लागि विद्यार्थीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको छ। अब नर्सरीदेखि बीबीएससम्मको पढ़ाई एउटै संस्था अन्तर्गत हुने व्यवस्था मिलाइएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा 74,783 जनाले स्वास्थ्य बीमा सेवा लिएका छन्। आर्थिक वर्ष 2082-83 43,164 महिला र 31,619 पुरूष गरी 74,783 जनाले स्वास्थ्य बीमा सेवा लिएको प्रतिष्ठानले जनाएको छ। पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा सेवा लिनेहरूको अत्याधिक भीड़ लाग्ने गरेको छ। नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरे पनि यो सेवा लिनका लागि भने नागरिकले निकै स्वास्थ्य खेप्नु परेको छ भने भौतिक संरचनाको अभावमा भने अनुसारको सेवा दिन कठिनाई भएको स्वास्थ्य संस्थाहरूको भनाइरहेको छ। एक रिपोर्ट।
2: नागरिकले स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सरकारले 2077 साल माघदेखि स्वास्थ्य सेवा बीमा कार्यक्रम लागू गर्यो। नागरिकले पनि बीमा गराए तर बीमा गरेका नागरिकले स्वास्थ्य सेवा लिन निकै मुस्किल छ। स्वास्थ्य बीमा नीति राम्रो भए पनि लामो समय लाइन बस्नुपर्ने, पालो नआउने तथा बीमा सेवाबाट पाउनुपर्ने औषधि नपाउने गरेको गुनासो सेवाग्राहीले गर्ने गरेका छन्। सेवाग्राही घोराईका धनेश्वर शर्मा र बंगला चुलीका

0: अनि बल्ल ल्याब एक्सरेमा चाहिँ गएको छु. भित्र चाहिँ एउटा इसिजी गर्नलाई कम्ती पनि 6 जना पछि चाहिँ आज पालो हुन्छ भन्ने चाहिँ भित्र चाहिँ नाम दिपाइरहेको छु. अब इसिजी आज हुन्छ कि हुन्न भन्ने पनि ठिक छैन. एक्सरेमा लगभग लगभग करिब करिब 50 जना पछि चाहिँ पालो छ. ल्याबमा चाहिँ तपाईँको ल्याबमा फेरि त्योभन्दा अलिक सहज छ, अलिकति छिटो काम भएको छ. रिपोर्ट चाहिँ लगभग लगभग 3 घन्टासम्म चाहिँ आउँछ भन्ने खालको कुरा छ. अब यो बिमाले गरिब दुखी जनतालाई चाहिँ 1 लाख बराबरको सुविधा साह्रै राम्रो काम त छ, तर चाहिँ यो सेवा प्रदायक संस्थाले चाहिँ जुन व्यवस्थापन हुनुपर्ने त्यो चाहिँ सहज छैन.
1: दाङका 5 अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू गरिएको छ. अन्य 4 अस्पतालमा बिमाको चाप नभए पनि घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा लिनेहरूको अत्यधिक चाप छ. पहिलेको तुलनामा प्रतिष्ठानले स्वास्थ्य बिमा बापतको भुक्तानीमा समस्या नरहे पनि प्रतिष्ठानले अझै 16 करोड स्वास्थ्य बिमा बापतको भुक्तानी पाउन बाँकी छ. प्रतिष्ठानले आफ्नो प्रस्तावित 400 बेडको भवन बनाउन सकेको छैन, जसका कारण भौतिक संरचनाहरूको अभावमा प्रतिष्ठानलाई सेवा दिन निकै कठिनाई परिरहेको बताउनुहुन्छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका निर्देशक डाक्टर सुरेश रसाइली.
2: बिमाको बिरामी चाहिँ अत्यधिक हुन्छ. अब आजकै रेकर्ड हेर्दाखेरि पनि 744 जना स्वास्थ्य बिरामी बिमाको हुनुहुन्छ. 10 मध्येमा अब हामीलाई गाह्रो भन्दा पनि हामीले बिरामी हेर्न गाह्रो होइन, तर ठुलो समस्या भनेको चाहिँ स्पेसको अभाव छ. अब थाहा सानो ठाउँ छ, सानो ठाउँमा चाहिँ सबै बिरामीहरूलाई एडजस्ट गर्न अलिकति गाह्रो छ एउटा कुरा. र अब यो झन्डै हाम्रो ओपिडीमा चाहिँ अहिले यो 1300 लगभग 1300 जस्तो बिरामी हुने ठाउँमा 744 भनेको एकदमै धेरै नै हो. यो पनि हाम्रो यो जुन बिमाको काउन्टर चाहिँ हामीले 2 वर्षसम्म एक्सटेन्सन गर्दाखेरि चाहिँ यो बिरामीको संख्या चाहिँ वाक्कै बढेको छ. पहिलाको भन्दा अहिले चाहिँ 250-300 हुन्थ्यो, अहिले चाहिँ 744.
1: स्वास्थ्य बिमा बोर्डको तथ्याङ्क अनुसार हाल देशभर 250 बढी स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् भने अधिकांश सरकारी संस्थामा बिमा कार्यक्रम सञ्चालन गरिएको छ. बिमा बोर्डले पूर्ण अशक्त, अपाङ्ग, अति गरीब, एचआईभी संक्रमित, कुष्ठरोगी, गम्भीर क्षयरोगी, ज्येष्ठ नागरिक र महिला स्वयंसेविकाहरूका लागि 50% प्रिमियम बापतको रकम तिरिदिने गरेको छ भने 5 जनासम्मको परिवारले वार्षिक 3500 रूपियाँको स्वास्थ्य बिमा गरे 1 लाखसम्म को औषधि उपचार निशुल्क हुने व्यवस्था छ.
3: अब बाँकी समाचार. लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यान्न बालीसहित उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ. मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले कार्यविधि तयार पार्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनुपर्ने बताउनु भएको हो. बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्ने गरी नीति निर्माण गरिने बताउनुभयो. कृषि भूमि व्यवस्था तथा सरकारी मन्त्रालयका सचिव डाक्टर नितु पण्डितले देशभर वार्षिक करिब 14 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आधा भन्दा कम मात्रामा मात्रै मल उपलब्ध हुने गरेको छ. उखु, मकै र केरा खेतीमा समेत आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो. छलफलमा उखु बालीका किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको बताउँदै खाद्यान्न बालीका किसान सरह सुविधा उपलब्ध गराउनु पर्ने विषय उठान गरेका थिए.
4: प्युठानको 9 बहिनी गाउँपालिका 2 पूर्तिबाङ स्थित मार्सवीर सामुदायिक वनबाट 32 नाल अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पाटपुर्जा बरामद गरिएको छ. इलाका प्रहरी कार्यालय लुङबहानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपा राखिएको अवस्थामा 18 थान साबुत भरुवा बन्दुक, 14 थान बेसाबुत भरुवा बन्दुक, 4 थान बन्दुकका नाल, 1 थान बटको कुण्डा तथा 3 थान भरुवा बन्दुकका चाप फेला पारी नियन्त्रणमा लिएको हो. घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ.
3: बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ. मध्यपूर्वको तनावले गएको फाल्गुन र चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले फेरि सहज रूपमा ग्यास पाउन सकेका छैनन्. नेपाल आयल निगमले

0: कोटा अनुसार ग्यासको आयात निरन्तर भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन्। ग्यास सहजै पाउन नसकेको हप्ता दस दिन भइसकेको छ। यसअघि आधा सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता फेरि भरी सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरी सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भरी सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगम प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000 देखि 50,000 मेट्रिक टन ग्यास खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर संचय गरी राख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ।
1: प्रहरीले 3 महिनाको अवधिमा 3,316 लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभरबाट 3,316 जना लागू औषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्। जसमध्ये लुम्बिनी प्रदेशबाट 511 जना, कर्णाली प्रदेशबाट 121 जना, काठमाण्डुबाट 511 जना, कोशी प्रदेशबाट 713 जना, मध्य प्रदेशबाट 255 जना, बागमती प्रदेशबाट 428 जना पक्राउ परेका छन्। त्यसै गरी गण्डकी प्रदेशबाट 189 जना, सुदूरपश्चिम प्रदेशबाट 457 जना र लागू औषध नियन्त्रण ब्यूरोबाट 131 जना पक्राउ परेका हुन्। सो अवधिमा लागू औषध गाजा 8,632 किलो, 683 ग्राम, 691 मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। त्यसै गरी चरेस 31 किलो, 168 ग्राम, कोकिन 5 किलो, 792 ग्राम, हिरोइन 11 किलो, 894 ग्राम, अफिम 127 किलो, 160 ग्राम बरामद गरिएको छ। नियन्त्रित लागू औषध ट्रामाडोल 1,09,76,626 ट्याब्लेट, नाइट्राभेट 19,110 ट्याब्लेट, इस्पास्मो 33,309 ट्याब्लेट, डाइजेपाम 9,593 एम्पुल, फेनार्गन 26,654 एम्पुल र बुप्रेनोफिर्न 8,130 एम्पुल पनि प्रहरीले बरामद गरेको छ।
0: नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासचिव तुला बहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। भदौबाट आन्दोलन गर्ने निर्णय भएको उहाँको भनाई छ। शिक्षा ऐनको माग नियमावलीको 10 संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ। शिक्षा ऐन जारी हुनुपर्ने र 10 संशोधनमा भएका प्रावधान राम्रो नभएको उहाँले बताउनुभयो। शिक्षक सरह, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका 2 जनालाई सोमबार मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ। जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटना बढ़िरहेका छन्। इरानको न्यायपालिका सम्बन्धी संचार माध्यम मिजानका अनुसार ओमिद बेहजाद र पौरिया सफ्तलाई इजरायली गुप्तचर निकाय मोसादका एजेन्टलाई संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको विवरण उपलब्ध गराएको आरोपमा फाँसी दिएको हो। उनीहरूलाई जासुसी र जियोनिस्ट शासनसँग सहकार्य गरेको अभियोगमा दोषी ठहर गरिएकाले मिजानले जनाएको छ। तर उनीहरूलाई कहिले पक्राउ गरिएको थियो र मुद्दाको प्रक्रिया कहिले शुरू भयो भन्ने विवरण सार्वजनिक गरिएको छैन। मिजानका अनुसार ती 2 व्यक्तिले युद्धका क्रममा सैन्य तथा सुरक्षा केन्द्र सम्बन्धी सूचना उपलब्ध गराएर विदेशी गुप्तचर निकायलाई सहयोग गरेका थिए। फेब्रुअरी 28 अमेरिका र इजरायलको आक्रमणपछि इरानका सर्वोच्च नेताले मृत्यु भएको र सर्वोच्च नेताको मृत्यु भएको र त्यसपछि शुरू भएको द्वन्द्व यता इरानमा मृत्युदण्डका घटना बढेका छन्। तेहरानले यस अवधिमा इजरायलका लागि जासूसी गरेको आरोपमा थुप्रै व्यक्तिले कार्यवाही गरेको जनाएको छ। अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने देशमध्ये एक बनेको छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियनशीप लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियनशीप लीग आउँदो भदौ 16 गतेदेखि 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता क्लब च्याम्पियनशीप प्रधानमन्त्री कप राष्ट्रिय बीच भलिबल 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 7.3 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षिक आर्द्रता 97% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक फेरि एकपटक।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा लिने सेवाग्राहीको संख्या बढ्दै, सेवा लिन भने शास्ती, भौतिक संरचनाको अभावमा सेवा दिन कठिनाई भएको अस्पतालको भनाई।
0: बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्ययी बनाउन लुम्बिनी प्रदेश सरकारद्वारा 52 बुधे मार्गदर्शन जारी। असार महिनामा गोष्ठी, सेमिनार र तालिम सञ्चालनमा रोक।
1: सरकारद्वारा मुक्त कमलरी विद्यार्थीका लागि स्नातकसम्म मात्र छात्रवृत्तिको व्यवस्था। आर्थिक अभावका कारण स्नातकोत्तर तहको शिक्षा हासिल गर्ने सपना अधुरो।
0: र मल वितरणमा समान र स्पष्ट नीति बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन।
1: हवस् त, अहिलेलाई मध्यपश्चिमको खबर सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भुसाल
0: र म शान्त कुमार बुढामगर पनि बिदा हुन्छ। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो
4: थिएटर सिनेमास घोराइदस चौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के अरे बाउलाई सिक्याउ, सलाई पढाउनलाई बेगर ल्याऊ।
8: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902।
10: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
15: हुल्लास खुसका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
16: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
15: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई? घुम्छौ र बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
5: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
6: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा चौबीस गते सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
23: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको पर्खाइमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभरकै साथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा शालिगरामजीको साथ मिलेको छ भने म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र कार्यक्रममा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौ विगत लामो समयदेखि मौरी पालन व्यवसायमा आबद्ध रहनुभएका घुराही उपमहानगरपालिका 13 तुरन्तपुरका दीप कुमार बुढा मगरसँग कार्यक्रममा कुराकानी गर्दैछौ। कार्यक्रममा स्वागत छ
1: यहाँलाई।
0: यहाँले कहिलेदेखि यो व्यवसाय थाल्नुभयो?
1: त्यो दाङमा बसोबासका क्रममा जुन ऊ भयो यहाँ 2057 सालदेखि यो मौरी पालन यहाँको अवस्था वातावरणको के अरे विचार गर्दाखेरि मौरी पालन गर्नु ठिक होला भनेर यो 2057 सालदेखि उति बेला चाहिँ 10 घर यहाँ मौरी नै पाइदिन्थ्यो। दाङ जिल्लामा भर्खर भर्खर यो मेडेपहरू उद्यम विकास केन्द्र यिनीहरूले चाहिँ भर्खर भर्खर त्यो आधुनिक मौरी पालन तालिम चाहिँ दिइरहेको थियो। त्यति बेला चाहिँ म 16-17 जना किसानहरू थियौं। यहाँ नेपालमै यो मेलिफेरा आधुनिक मौरी पालन भने 2054 सालमा राज्य स्तरबाट भित्रिएको थियो। हामी कहाँ चाहिँ 2057 सालदेखि आइपुग्यो। उति बेला चाहिँ सरसामानहरू काठमाडौँ चितवनबाट मात्र आउँथ्यो। अनि 2060-61 सालमा चाहिँ अब यसको अलि विस्तार गरिसकेपछि 50-60 वटा घर बनाइसकेपछि यो यहाँ यो मौरीका सामानहरू पूर्वाधार सामग्रीहरू नपाउने अनि त्यसले गर्दाखेरि यहीँ चाहिँ बनाउनु ठिक होला भनेर 2060-61 सालदेखि यो साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरी अब फर्म रजिस्ट्रेसन गरेर त्यहाँबाट सुरु गरेको व्यवसायिक हिसाबबाट। हजुर,
0: अब यहाँ पहिले रोल्पाबाट दाङ झर्नुभयो, योभन्दा पहिले रोल्पामा के गर्नुहुन्थ्यो यहाँले?
1: रोल्पामा मेरो जन्म गाउँ थाबाङ हो। थाबाङमा चाहिँ मेरो बाबा आमाले 2027-28 सालतिर नै स्याउको बगैँचा लगाउनु भएको थियो। उति बेला चाहिँ रोल्पा जिल्लामा ठूलो स्याउ फार्म भन्ने बित्तिकै थाबाङको हाम्रो जो 900 बोटाको बगैँचा र जिनाबाङको 1000 बोटको हो, यो दुईटाको नाम चाहिँ खुब आउँथ्यो। त्यसमध्येको हाम्रो स्याउ बगैँचा थियो त्यतिखेर। तर उति बेला चाहिँ आजको भन्दा वातावरण धेरै फरक थियो। अहिले त सड़क पुगिसक्यो, बजार व्यवस्थापन हुँ गाउँमै पनि पुगिसक्यो, यो अब आधुनिक संसाधन यातायात ठाउँमै पुग्यो। उति बेला चाहिँ उत्पादन भएको वस्तु पनि बजार ल्याउन साह्रै गाह्रो थियो, यसैले उत्पादन गरेर पनि कुनै काम भएन। त्यसका लागि चाहिँ मुस्ताङसम्मको त्यो स्याउ प्रविधि फर्म मुस्ताङतिर बैतडीसम्ममा पनि पुगेँ, किर्तिपुरसम्म पनि पुगेँ। यो त्यो कृषि विकास त्यति बेलाको कृषि रोल्पा कृषि विकास कार्यालयले ती ती ठाउँहरूमा चाहिँ पठाएको थियो, गएको थिएँ। अनुभवहरू बतुलेर पनि खासै त्यहाँ सफल हुन सकेन, किनभने सबभन्दा मुख्य कुरा चाहिँ अब यो बजारको व्यवस्थापन अभावले र पछि अब त्यो त्यस्तै हुँदै पनि गयो, जो चाहिँ काम लागेन। हजुर,
0: अब यहाँले यहाँ राप्ती मौरी पालन केन्द्र मार्फत यहाँले व्यवसाय गर्दै आउनु भएको छ र अहिले मौरीका घरहरू पनि यहाँ उत्पादन गर्नुहुन्छ, यो कहिलेबाट सुरु गर्नुभयो?
1: यो त्यही 57 सालदेखि जुन सुरु गरे उतिखेर सरसामान चाहिँ बाहिरबाट आउनु ल्याउनु पर्थ्यो। यहाँका त्यो स्रोत केन्द्रहरू पनि खासै थिएनन् यतिखेर, बाहिरैबाट ल्याउनु पर्थ्यो। त्यसो भएको हुनाले यो पनि सम्भव छ भनेर आफैले 2-4 जना त्यो के अरे सिकर्मीहरू सँग चाहिँ साथ लागि यो भरतपुरमा बस्ने त्यतिखेर मौरी घर उत्पादन चाहिँ अब सिक्दै पनि अब सिकाउँदै पनि आफूले आफ्नो लागि आवश्यकता तार्दै पनि र अब यो दाङ जिल्लाका मौरी पालनमा लागेका साथीहरूको आवश्यकताहरू पनि तार्दै गइसकेपछि क्रमशः अहिलेसम्म त्यही 25 वर्ष भयो यही पेसामै संलग्न छु।
0: जस्तो अब यसको मौरीका घरहरू कसरी बेच्नुहुन्छ र कहाँ कहाँ बेच्ने गर्नु भएको छ अहिले?
1: आजभन्दा अगाडि चाहिँ यो अनि त धेरै बन्दैन थियो प्राय हामी म एक दुईजना अरू साथीहरूले मात्र रूपान गर्थ्यौँ. मेरो चाहिँ अलिकति यो घराहीको उद्योगका कार्यालय नगरपालिका यो घराही नगरपालिकामै त्यसको नाम लिस्टमै एक नम्बरमै राखिदिया छ पहिलो नम्बरमै. त्यस्तै जस्तो यहाँ दाङ जिल्लामा लगायत छिमेकी जिल्लाहरू यो प्युठान सुर्खेत रोल्पा सल्यान हुँदै यहाँका हाम्रो सेराना पहाडी जिल्लातिर मौरीका कार्यहरू उता जुम्लासम्म पनि पुग्थ्यो. अहिले चाहिँ अब धेरै घर उत्पादकहरू पनि भइसकेको छ. सरसामानहरूको अहिले त्यस्तै कम्पिटिसन छ अहिले. अनि यो अब बजारको व्यवस्थापन जुन हो अहिले धेरै अब ठाउँ ठाउँमा अब त्यहाँका किसानहरूले प्राय आफ्नो आवश्यकता आफैले तार्ने भएको हुनाले बजार चाहिँ अलि खुम्चिएको अवस्थामा छ. हजुर.
0: अब यसमा यो जुन घरहरूमा प्रयोग हुने काठहरू कहाँबाट ल्याउनुहुन्छ अहिले यसमा?
1: यो चाहिँ धेरै जसो हामीले यहाँ काठ उद्योगहरूबाट अनि लेवाली व्यापारीहरूबाट लिएर यो तुनेर आँपहरूको काठहरू चाहिँ फर्निचरबाटै लिन्छौँ. त्यो यो काठ उद्योगहरू हुन्छन् उनीहरूसँग चाहिँ हामीले मलाई यो साइजको यस्तो यस्तो भन्ने काठपाट हुन्छ त्यस हिसाबबाट हामीले खरिद गरेर ल्याएर फेरि आफ्नो साइजमा ढालेर त्यो मौरीको त्यो अन्तर्राष्ट्रिय मापदण्ड छ त्यही मापदण्ड अनुसार चाहिँ हामीले हरेक वस्तु चाहिँ यसको एक एक नाप चाहिँ कायम गरी त्यही अनुसार चाहिँ मेसिनहरूमा त्यसको त्यो म्यानुअल सेट गरी त्यस अनुसारको उत्पादन गरेर गर्दछौ.
0: जस्तो अब यसको मूल्यको हिसाबले कति पर्छ, कसरी बेच्नुहुन्छ?
1: यो तुनेको चाहिँ काठलाई अलिकति महँगो पर्ने भएको हुनाले काठ नै अलिकति महँगो पर्ने र प्राय जसो यो हाम्रो प्राविधिकहरूले व्हाइट सेडार र रेड सेडार भनेर भनिदिए. अनि त्यसो भएको हुनाले व्हाइट सेडार भनेको चाहिँ हाम्रो पहाडतिर हुने यो उत्तिसको काठ हो. रेड सेडार भनेको चाहिँ हाम्रो तराईतिर हुने यो तल्लो महाभारत श्रृङ्खलातिर हुने यो तुने हो. त्यसैले मान्छेले चाहिँ के बुझे भनेदेखि तुनेको घर पो मौरीको लागि असाध्य राम्रो हो भन्ने कुरा बुझे. यही भएको हुनाले त्यसको काठो पनि महँगो भयो. अनि के अरे जताततै फर्निचरहरूमा पनि धेर जसो पाइँदैन. अनि यो त्यसलाई अलि महँगो पर्छ. अहिले चाहिँ 3500 हारिमा पर्छ एउटा मेलिफेराको मौरीलाई. सेरानाको पनि त्यो दुई टल्ला हुन्छ त्यसलाई पनि त्यही अब पर्छ. आपको चाहिँ 1000 रुपियाँको जस्तो तलमाथि पर्छ आफ्नो तुनिकको. हजुर.
0: जस्तो यहाँले यो जुन मौरीका घर माहुरी महहरू बेचेर कति आमदानी गर्नुहुन्छ वार्षिक रूपमा?
1: अहिले घरको उत्पादन छ मेरो अवस्थामा चाहिँ अहिले धेरै घटाएको छु. तर यो हामी चाहिँ कि त मौरी कि त मह अथवा यो मौरी सामग्री हो यो तर्फ चाहिँ हाम्रो कारोबार हो र यो राप्ती मौरी पालन केन्द्रको चाहिँ कारोबार चाहिँ मौरी पूर्वाधार सामग्रीहरू एक पाटो हो, मह उत्पादन अर्को पाटो हो भने मौरी गोलाहरू पनि अर्को पाटो हो. यसो गर्दाखेरि कहिले मौरी गोला कहिले मह उत्पादन कहिले यो मौरी पूर्वाधार सामग्रीहरू गर्दाखेरि वार्षिक चाहिँ 20-30 लाख रुपियाँ हुने गरी 1 करोड सरदरको कारोबार हुन्छ.
0: त्योबाट बचत कति गर्नु?
1: यही 20-25 लाख रुपियाँ जस्तो हुन्छ. त्यसमा पनि अब आफ्नो पारिवारिक फेरि आफ्नो श्रम जोड्ने हो भनेदेखि त्यही हो 10-12 लाख रुपियाँ चाहिँ बच्ने चोखो आमदानी भनौँ.
0: जस्तो अब यो मौरी पालनमा ध्यान दिनुपर्ने कुराहरू के देख्नुहुन्छ यहाँले? कतिको समस्या हुन्छ यो व्यवसायमा?
1: जोसुकैले पनि आफ्नो आफ्नो पेसालाई राम्रै हो. फेरि पनि हामीले चाहिँ मैले चाहिँ सुरुवाती अवस्थामा चाहिँ यो तुलनात्मक हिसाबले चाहिँ अब दाङ आएर तुलनात्मक हिसाबले गर्दाखेरि चाहिँ यो जस्तै आधुनिक कृषिका कुराहरूमा यसो मूल्याङ्कन अवलोकन गर्दै हिँड्दाखेरि चाहिँ कुखुरा पालन बाख्रा पालन अनि यो तरकारी ताजा तरकारी खेती अब यस्तोहरूको तुलनामा चाहिँ मौरी पालन अब अलि सहज र सजिलो र अब के पनि भन्छन् भने यसलाई यो आर्थिक यसको पाटोको हिसाबले हेर्दाखेरि यो रब्बर हो. यसलाई चाहिँ आफ्नो तन्काउन सकियो भने जति पनि तन्काउन सकिन्छ अलि लापरवाही भयो भने यो अब खुम्चिएर विनाश पनि हुन सक्छ. सक्छ अब किरा हो तर अरूको तुलनामा यसलाई यो स्वस्थ र सक्षम राख्न सकियो भने यो आफै पनि अब आफ्नो उपचार आफैले गर्न सक्ने यो क्षमता राख्छ त्यसैले रोगब्याड पनि खासै त्यस्तो लाग्दैन निश्चित समयमा चाहिँ यसको स्याहार सम्हार गर्न सकियो भने आफैले आफ्नो उपचार गर्न सक्ने क्षमता भएको हुनाले यो सजिलो र राम्रो पनि छ त्यसै गरी अरू पेसामा जस्तो जस्तै अब 24 घण्टा खटिनु पर्ने अब झरी बादल भन्न नपाइने घाँस अब त्यो त्यसको चारो आहाराका लागि चाहिँ अब चाहिएको समयमा चाहिँ आफूले अब अन्यथा भन्न नपाइने हो त्यस्तो अवस्था चाहिँ हुँदैन यसमा हामीले निश्चित समयमा यसको खाना औषधिको त्यो पुर्याइदियौँ भनेदेखि तालमेल मिलाउन सक्यौँ भनेदेखि यो एकदमै व्यवस्थित र सजिलो चाहिँ छ यो पेसा हजुर
0: अब दाङ जिल्लाको हिसाबमा मौरी शरणको लागि कतिको सहज छ यहाँहरूलाई
1: हाम्रो यहाँको स्थानीय किसानहरूको लागि त आजभन्दा पहिले जुन 25 वर्षको अगाडिको कुरो हो त्यतिखेर त जता लगे पनि फाटैभरि तोरी हुन्थे खुल्लै थियो अनि यता दाँडातिर लगे पनि अब जता ततै चिउरीका बुट्टा हुन्थे प्रशस्त चरण हुन्थ्यो तर अहिलेको अवस्थामा चाहिँ ढङमा के अरे मौरी किसान पनि अब धेरै बढ्यौं अब त्यो कृषि विकास कार्यालयको अहिले चाहिँ कृषि ज्ञान केन्द्रको आधिकारिक तथ्याङ्क अनुसार चाहिँ 12,000 ग्वाला नागिसकेको र 6-700 जना किसानहरू पुगिसकेको जुन तथ्याङ्क हो त्यसले गर्दाखेरि प्राय किसानहरू आपसमा चाहिँ सहमति र समझदारी नअपनाएर अलि कोही कोही चाहिँ जुझ्ने गर्दछन् कोही कोही चाहिँ सहमति समझदारी गरेर यति क्षेत्रमा चाहिँ हामीले यति मौरी भए पुग्छ भनेर अलि जान्ने बुझ्नेहरूले चाहिँ सहमति गराएर सरसल्लाह गरेर बसाल्छन् र व्यवस्थित हुन्छ कहिले काहीँ अब 1-2 जनाले चाहिँ अब मै खाऊ मै लाऊ गर्ने भएको हुनाले र अब साथीभाइ समझदारीहरूमा अब मलाई नै उत्पादन धेरै होस् मेरो उत्पादन के अरे मेरो मौरीले नै धेरै ठाउँ अगटोस् भन्ने हिसाबले समसेवाखेडा गर्ने त्यो छुट्टै कुरा हो होइन भने अहिलेसम्म दाङ जिल्लामा चाहिँ दाङका किसानलाई मात्र नभएर बाहिरबाट पनि उत्तिकै मौरी आउँछन् र पुगेकै छ सबैले चाहिँ घाटा खाएर फर्कनु परेको अवस्था छैन फरक यति हो कहिलेकाहीँ यो बाढी कहिलेकाहीँ चाहिँ विषाडी कहिलेकाहीँ चाहिँ त्यो अब त्यो बदमासी आदि इत्यादिले त्यो भवितव्य चाहिँ अब हुनु त्यो अलग कुरा हो होइन भने धेरै जसो किसानहरूले चाहिँ त्यस्तो समस्या आइपरेको चाहिँ छैन
0: जस्तो अब यो मौरी पालन व्यवसायमा प्राविधिक समस्या आयो भने आफै समाधान गर्नुहुन्छ यहाँले
1: हजुर अहिलेको अवस्थामा त अझ सही कुरा सोध्नुभयो पहिले धेरै गाह्रो थियो पहिले धेरै गाह्रो थियो हाम्रो कृषि प्राविधिकहरूलाई पनि अन्यथा नहोस् विषयवस्तु अब उहाँहरूले धेरै फराकिलो हुन्थ्यो र हाम्रो एउटा केन्द्रित विषयमा सोधपुछ गर्दाखेरि अलि अप्ठ्यारो हुन्थ्यो गाह्रो हुन्थ्यो जवाब पाउन अहिले त त्यस्ता सवाल जवाबहरू त अहिले त यो नेटको जमाना भएको हुनाले अहिले त धेरै सुविधा छ फेरि पनि हाम्रो आफ्नो अवस्थामा चाहिँ यही हो त्यो के अरे उतिखेर चाहिँ पुस्तकहरू कतै कतैबाट उपलब्ध भएको खण्डमा अनि अगाडिका हामी त अब घर गाउँमा अब पनि अब पालन गरी आएको अनि थोरै बहुत अब बुढापाकाहरूको अब अराई पराई अब यस्तो हुन्छ उस्तो हुन्छ भन्ने उनीहरूको त्यो परम्परागत अनुभवहरू हो तिनीहरूका आधारहरूले गर्दै आएका थियौ अहिले त फराकिलो छ अब एउटा मोबाइलमा एउटा नेटमा हेऱ्यो भने जे पनि सवालको जवाफ आइहाल्छ अलिक धेरै सजिलो छ अहिलेका नयाँ पिढीलाई त धेरै सुविधा छ
0: अब जस्तो यहाँले सुरुवातमा मौरी पालन व्यवसाय गर्दाखेरि र अहिलेको अवस्थामा आइरहँदाखेरि यो स्थानीय उत्पादन प्रयोग गर्नुपर्छ भनेर त्यो बजारीकरणमा केही सहज भएको पाउनुहुन्छ यहाँहरूले
1: हजुर यो प्राय जसो हाम्रो पहिले दाङमा चाहिँ यो महको उत्पादन गर्दाखेरि धेरै मान्छेलाई चाहिँ विश्वास हुँदैन थियो यत्रो पनि मह उत्पादन हुन्छ र भन्ने कुरा किनभने हाम्रो घर गाउँमा हाम्रो लोकल मौरीको मह बेसकन उत्पादन भयो भने अब 1 धार्नी 2 धार्नी 3 धार्नी 3 धार्नी भयो भने त असाध्य हो तर अहिलेको अवस्थामा चाहिँ यो आधुनिक मौरी पालनले त्यो मौरीलाई पनि सुविधा मौरी पालक किसानलाई पनि सुविधा हुने भएको हुनाले र वातावरणले साथ दियो भने अब के अरे राम्रो व्यवस्थापन भयो भने मनग्य उत्पादन हुने भएको हुनाले बजारको अलिकति असुविधा हुन्छ कि भन्ने थियो फेरि पनि अहिले दाङ जिल्लामा चाहिँ 300-400 टन वार्षिक मह उत्पादन जुन हुन्छ त्यो गइरहेको छ खासै गरी कहीँ कहीँ किसानहरूको घरमा भने जस्तो दर भावमा र भनेको बेलामा चाहिँ क्यास पैसामा चाहिँ तुरन्तै हत्ताहत्ती बिक्री वितरण नहुने भएर मात्र हो होइन भने चाहिँ अहिले चाहिँ त्यस्तो एकदमै विकराल समस्याकै रूपमा चाहिँ छ जस्तो मलाई लाग्दैन किनभने कतै कतै किसानहरूले प्राय पोरोको महहरू अहिले धेरै जसोले सकिसकेका छन् त्यो हिसाबले यसको बजार व्यवस्था नभएकै एकदम कठिन छ त्यो भन्न चाहिँ सकिँदैन हजुर
0: यो व्यवसायमा समस्या चुनौतीहरू केही देख्नुहुन्छ
1: त्यही हो अब यसको बजार व्यवस्था अघि मैले मेरो बाउ आमाको सेवा बगैँचाको कुरा गरे जस्तै उति बेला चाहिँ यातायात थिएन बजार व्यवस्था थिएन अनि गाह्रो थियो भने जस्तै दाङ जिल्लामा पनि धेरै जसो किसानले सकि नसकि आफ्नो उत्पादनलाई खपत गर्नु त्यो बेग्लै कुरा हो तर अलि सिस्टम अलि व्यवस्थापकीय जम्मा के अरे तौर तरिका अनि त्यो एउटा प्रणाली पद्धतिको प्रक्रियाबाट व्यापारबाट व्यापारी कै जुन प्रणाली पनि विकसित भइदिएको भए किसानहरूले चाहिँ के अरे आफ्नो उत्पादनलाई चाहिँ सहज रूपमा चाहिँ बिक्री वितरण गर्न पाउँथे अनि आफ्नो क्षमता अभिवृद्धि गर्न पाउँथे अनि अब उनीहरूको नयाँ पिँढीहरूलाई चाहिँ सिकाउन र अब प्रोत्साहन गर्न अब सजिलो हुन्थ्यो त्यस्तो कुराहरू प्राय समस्याका रूपमा नै छन् किनभने नेपालमा बाहिरबाट अन्तर्राष्ट्रिय यो यो यो उसले बजारले चाहिँ त्यो थुन्चेक गर्न मिल्दैन त्यो हिसाबले चाहिँ नेपालको आफ्नो आन्तरिक उत्पादनलाई चाहिँ यो राज्य स्तरबाट नै अलि प्रोत्साहन गर्ने अलि खपत व्यवस्थापन गर्ने भलै आन्तरिक बजारमै किन नहोस् आफ्नो आवश्यकता आफै तार्ने हो त्यस्तो चाहिँ कुनै त्यस्तो सिस्टम नभएको हुनाले अलिकति आफ्नो उत्पादनलाई चाहिँ लौ राखिदेऊ लौ कति दिन्छौ भन्ने कुरा अलिकति त्यो त्यो होलोस् जस्तो अलिकति त्यो मोल मिलाई है यस्तो समस्याहरू चाहिँ छन् होइन भने एकदमै विकराल समस्या त छैन हजुर
0: अब जस्तो दाङमा मौरी पालन व्यवसाय संघ तपाईँहरूको एउटा समिति पनि छ त्योबाट केही सहयोगहरू प्राप्त गर्नुहुन्छ यहाँहरूले
1: पहिले चाहिँ हामी सुरु सुरुमा त अब त्यो संघहरू खडा गर्ने नै हामी नै हम अब हाम्रो आफ्नो धेरै जस्तो पुराना हामी म जस्ता पुराना किसानहरूले अब आफू सक्दो कसैले 2 वर्ष कसैले 4 वर्ष कसैले 8-10 वर्ष योगदान गरिआयौ उति बेला चाहिँ यो अब कृषि विकास कार्यालय अनि त्यस्तो सङ्घ संस्थाहरू बाट चाहिँ अब त्यो थोर बहुत अब त्यो सरसामानहरूमा चाहिँ अनुदान सहयोगहरू पनि दिने गर्थ्यो लिँदै पनि आयौँ अनि अहिलेको अवस्थामा चाहिँ हामीले फेरि अब दिँदै आउनेमा पनि परेका छौँ यस्तै हो हजुर
0: यहाँले जुन उत्पादित मह फर्मबाटै बिक्री गर्नुहुन्छ कि बाहिर पठाउने गर्नुहुन्छ
1: धेरै जसो हाम्रो चाहिँ आफ्नो मेरो आफ्नो हकमा चाहिँ हाम्रो पुरानो ग्राहकहरू जुन हुन् उनीहरूको एक खालको हामीमाथि विश्वास हुन्छ अनि अब हुन त अब धेरैजना अब झन् बढी हुँदै गएको अवस्थामा पनि कोही कोही चाहिँ एक खालको विश्वास हुन्छ र नियमित ग्राहकहरू पनि हुन्छन् अलि बढी भएको अवस्थामा चाहिँ बाहिरतिर पनि पठाउँछौँ फेरि यहीँकै पनि अलि ठुला व्यापारी जसको खास काम मह नै हो जस्तै मैले अब यो मौरी सामग्री उत्पादन गरे जस्तै कोही कोही साथीहरूको यो पुराना म जस्तै पुराना साथीहरूको मह मात्रै पनि छ उनीहरूको मह प्रशोधन गर्ने प्याकिङ गर्ने त्यसलाई चाहिँ बजार व्यवस्थापन गर्ने हो यस्तोहरू पनि छन् उहाँहरूलाई पनि अब दिने गर्छौँ कोही कोही चाहिँ अरू बाहिरबाट आएकाहरूले चाहिँ आफ्नो व्यक्तिगत सम्पर्कबाट लैजाने पनि गर्नुहुन्छ
0: अब सरकारी निकायबाट यहाँले केही सहयोगहरू त्यस्तो के प्राप्त गर्नुभएको छ अनुदानहरू
1: हजुर यो 71 सालमा चाहिँ हाम्रो यो 10 जिल्लालाई हेर्ने गरी नेपाल कृषि विभाग र एडिबीको एउटा संयुक्त आयोजना साना तथा मझौला कृषक आयस्टर वृद्धि आयोजना रिजमा एफएफपी भन्ने थियो हो त्यसमा चाहिँ हामी 5-7 दाङका त्यो अगुवा कृषक जो पहिलेदेखि अब लागि परेका थियौँ यसमा चाहिँ कसैले अब त्यो मह प्रशोधनको ऊ के अनुदान पाया थियौँ कसैले अब यो मैले यो घर उत्पादन सरसामान उत्पादनको ऊ पाथे यस्तै गरी कसैले यो यो के अरे सानसानो प्याकेज पाउचहरू बनाउने हो यस्तै यस्तै के छ सातजनाले पाएका थियौँ हजुर. अनि त्यहाँदेखि चाहिँ सानोतिनो चाहिँ अहिले हामी वर्षक अब अरूलाई पनि मौका दिनुपर्छ भनेर हामी हस्तक्षेप गर्दैनौँ.
0: जस्तो अब दाङ जिल्लामा यो मौरी पालनको लागि सम्भावना कति देख्नुहुन्छ यहाँले?
1: हजुर, सम्भावना त अब अहिले यो ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जुन हो त्यो र अर्कोतिर यसको यो त्यो यो मौरी चाहिँ वन वनस्पति जन्य आधार स्रोतमा आधारित यो व्यवसाय भएको हुनाले एकातिर बाली यो मान्छेले गर्ने खेती बाली अन्तर्गतको स्रोत, अर्कोतिर प्राकृतिक वन जंगल जन्ने स्रोत, यो दुइटै चाहिँ दाङको वातावरणमा असाध्य राम्रो भएको हुनाले सम्भावना प्रशस्त छ. तर त्यही हो, अलि सिस्टमेटिक हिसाबले नगएको चाहिँ त हो, हामीले पनि त्यही भोगी आयौँ र अझै पनि त्यही छ. अब भविष्यका यो मौरी पालक किसानहरूको त्यस्तो समयमा कुनै त्यस्तो पद्धति प्रणाली आएछ भनेदेखि धेरै राम्रो कुरा हो. होइन भने यहाँको के अरे अब चिउरी वन क्षेत्र छ, यसले अझै यत्तिका मौरी धानेकै छ. अब यो के अरे परम्परागत ढङ्गबाट जुन तोरीका खेती र अन्य त्यो यो मौरीको स्रोत हुने खेतीबालीहरू चाहिँ लगाइँदै आएको छ, त्यसले धानेकै छ. हालसालै चाहिँ भर्खर भर्खरै चाहिँ यो तोरी के अरे यो विकास आयोजना चाहिँ लागू भएको छ दाङ जिल्लामा. यही चाहिँ दाङ जिल्लामा र देउखरीहरूमा चाहिँ व्यापक विस्तार भएछ भने झन् मौरी पालनको स्रोत क्षेत्र बढ्ला. यो आधारले चाहिँ मौरी पालनको सम्भावना र चरण क्षेत्र चाहिँ व्यापक विस्तार हुन सकेको सन्दर्भमा राम्रै हो. अनि कतिपय यो सामुदायिक वनहरू छन्, तिनी सामुदायिक वनहरूले पनि अहिले त आफ्नो त्यो संस्थागत आयस्रोतको लागि पनि मौरी पालनलाई आधार बनाएका छन् र त्यसको देखाइस कि अरू त्यो आफ्नो वन क्षेत्रमा चाहिँ यो चिउरी लगायत यो मौरीको लागि स्रोत हुने वनस्पति बोट बिरुवाहरू नर्सरी लगाएर वृक्षारोपण गरेर आफ्नो त्यो के अरे मौरी स्रोत क्षेत्र विस्तार पनि गरिराखेका छन्. हो यस्तो क्रमहरू बढ्दै गयो भने अब संख्या पनि बढ्दै जाने हो, मौरी किसान पनि बढ्दै जाने हो, म उत्पादनको अनुपात पनि बढ्दै जाने हो, सम्भावना छ, प्रशस्त छ.
0: अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अझै पनि यहाँलाई त्यस्तो भन्न मन लाग्यो र मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
1: खास गरी दाङका किसानहरू अब मौरी पालन मा लागेका साथीहरूले चाहिँ कोही कसैलाई चाहिँ यो आफूले भने जस्तो दर भाव भनेको बेलामा चाहिँ यो मह नजाने खप नहुने बजार व्यवस्था नभएको अवस्थामा चाहिँ अलि हटोचाइट हुने के अरे निराश हुने अलि व्यवसायबाट नै अलिकति त्यो वितृषणा जाग्ने यस्तो अवस्था चाहिँ देखिएको हुन्छ. खासै गरी उहाँहरूसँग मेरो चाहिँ सुझाव के हो भनेदेखि अब कुनै पनि पेसाभन्दा अलि राम्रो मलाई मेरो आफ्नो अनुभव अलि राम्रो भनेको नै यही हो. यो त कहिले काहीँ आफूले भने जस्तो त अब कुनै पनि खेतीपाती कृषिजन्य अब उत्पादनबाट अब सबै जस्तो कृषि जन्य उत्पादनबाट यस्तो त भइहाल्छ, तत्कालै अब हिम्मत हार्ने कुरो हुँदैन. सँगसँगै यो सम्बन्धित निकायहरूसँग पनि अब के कुरा राख्न सकिन्छ भनेदेखि जस्तै कृषि भयो, सम्बन्धित निकायहरू भयो, मौरीसँग सम्बन्धित संघ संस्थाहरू भए, यिनीहरू पनि सबैले आफ्नो शैलीमा काम गर्ने आफ्नो के अरे बुझाएर आफ्नै परिभाषा आफ्नै अनुसारको के अरे यसको व्याख्या विश्लेषण गर्नेछ. एकीकृत हिसाबबाट यो गइरहेको अवस्था भएको भएपछि राज्यलाई घचघचाउने पनि सजिलो हुन्थ्यो, त्यस्तो केही छैन, प्रणाली पद्धति केही छैन. अर्कोतिर सिङ्गै नेपालमा पनि यो नेपालभरिको मौरी पालनलाई चाहिँ हेर्ने त्यस्ता संघ संस्थाहरू बोर्ड कमिटीहरूको पनि अब एउटा अब आफ्नो प्रस्तावना जुन ल्याउँछन् आफ्नो भयो भने भएन भयो भएन भनेदेखि त्यो के अरे अरूको सँग सरोकार नराख्ने यस्तो पद्धतिले गर्दाखेरि यो के अरे अगाडि पुग्न सक्ने कुरो हुँदैन. होइन भने त अब यहाँ हामी अब स्थानीय ससाना किसानहरूदेखि ल्याएर के अरे जिल्ला हुँदै अब यो हाम्रो प्रदेश हुँदै अनि माथिल्लो अब विभागसम्ममा यस्ता कुराहरू चाहिँ एकै आवाज एउटै सूत्र अनि मूलमूल खास खास समस्याहरू र खास खास प्रणालीहरूलाई चाहिँ अब टिप्पणी उठाएर जाने हो भनेदेखि राज्यले सुन्न कर लाग्थ्यो, अहिलेको अवस्थामा हो त्यो चाहिँ देखिएको छैन। यसैले अब मेरो आफ्नो बुझाइ यही हो।
0: आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हस् धन्यवाद म्याडम।
0: आदरणीय श्रोताहरू, आज हामीले कुराकानी गर्यौं घोराईको महानगरपालिका 13 तुरन्तपुरमा विगत लामो समयदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका दीप कुमार बुढा मगरसँग। खास गरेर उहाँको मौरी पालन व्यवसाय बजारीकरण भोलिको सम्भावना लगायतको विषयमा केन्द्रित गरेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। एतिन्जेलसम्म सुनेर साथ दिनुभए तपाईँ सम्पन्न श्रोतालाई धन्यवाद दिँदै म सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुहास जहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
2: थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
3: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 र 98188 89 0 28।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 9 10।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45 226।
10: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: यसला सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी।
1: पार्टीले केही क्युआरहरू तयार गरेको छ, सचिवालयको निर्णय अनुसार भनेर केही सम्बन्धित कार्यविधि तयार पारेको छ, त्यसमा के के स्वकीय सचिव राख्ने भनेर यो एउटा निर्णय गरेको छ।
0: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना। अनशनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता। एक वर्षमा वैदेशिक रोजगारीमा 1323 नेपालीको मृत्यु। राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ। खर्चमा 1 अर्ब 9 करोड भएको छ, 9 करोड 37 लाख भएको छ वित्तीय सहायतालाई।
0: र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गएको एक वर्षमा 1300 भन्दा बढ़ी नेपाली श्रमिकको विदेशमा मृत्यु हुनुले वर्तमान श्रम व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालले वैदेशिक रोजगारीलाई बेरोजगारी समाधानको माध्यमका रूपमा लिएको छ, तर श्रमिक सुरक्षामा आवश्यक लगानी, अनुगमन र कूटनीतिक सक्रियता अपेक्षित स्तरमा पुगसकेको देखिँदैन। दूतावासको क्षमता वृद्धि, श्रमिकको नियमित अनुगमन, रोजगारदाता कम्पनीको उत्तरदायित्व र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
4: गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 1300 भन्दा बढ़ी छ। गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ। यस अवधिमा मृत्यु भएका कामदारका 1600 भन्दा बढ़ी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्। बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1 अर्ब 9 करोड़ रूपैयाँ खर्च भएको छ भने सब ढुवानीका लागि 2 करोड़ 35 लाख रूपैयाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1084 जनाको सब ढुवानी गरिएको बोर्डले जनाएको छ। यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ। खर्चमा 1 अर्ब 9 करोड भएको छ, 9 करोड 37 लाख भएको छ वित्तीय सहायतालाई। मृत्युको आर्थिक सहायतामा त्यति छ, सब ढुवानीको चाहिँ हाम्रो 2 करोड 35 लाख भएको छ खर्च, 1084 जनाको ढुवानी भएको छ।
4: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक, मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको 17 प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
5: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 आसपासमा यो घटना घटेको हो भन्ने छ, र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ, तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
4: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गर्ने मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्यसहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
6: हिमाली भूभागहरूको केही स्थान देशको पहाड़ी भूभागहरूको चाहिँ अलि धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा सबै नै छ। र भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन छट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
4: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा थ्रङकुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुँ कास्की पर्वत म्याग्दी सेङ्जा पाल्पा गुल्मी चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासुना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
1: यो घटनामा चाहिँ यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोडदार माग गर्ने भन्ने विषयमा राख्यो। जुन निर्णयले चाहिँ संविधानको मर्म र भावना विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेको छ हजुरको।
4: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भनी एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो। तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
7: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएससी जवानको सर्फ टोके

0: भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
1: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसपी जवानको सर्फ टोकेर
0: अन्तर्गत नर्स ज्योति राणा भागमाका प्रतिनिधि

0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालय सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउपूर्ति जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाण्डुमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीग 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ।
1: सिद्धबाबाको पहिरोको त्रास कायमै।
2: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि यहाँ बस्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
1: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्टिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: फलहरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: अब बाँकी खबर बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैं जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तर उन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ। जोखिम भने आज पनि उत्तिकै छ।
3: बर्खा शुरू भएसँगै पहाड़ र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तिमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
4: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नै पीड़ा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने।
3: तर दक्षिण जोड छ, बुटोलबाट पाल्पा गुल्मी अर्घाखाँची स्याङ्जा पोखरा बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
5: पहिरोले हामीलाई एकदम डर छ, हाम्रो साना बच्चाहरू बाल बच्चाहरू छन् एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
3: पाल्पाको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
6: यो बाटो हरसल भत्केको भत्कै हुन्छ अनि तलतिर तिनाउ खोला माथिर दबेको देख्दाखेरि हामीलाई पनि झ्याप बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यो जलतरास छ।
3: सिद्धार्थ राजमार्गको सिद्ध बाबा झुम्सा हिउँदे खोला पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
7: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौं।
3: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचर्या झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
8: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी अब विकास निर्माणका कामहरू अरू कुराहरू चाहिँ अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5224-353
11: क्लासिक टेक को वन
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आर्थिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
14: फोन नम्बर 082-5634-479
12: मोबाइल नम्बर 98-494-67-487
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
17: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने निलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 92-5-68-18-17
20: भर्ना सम्बन्धी सूचना
21: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ सम्पर्क फोन नम्बर 082-5-63-133 मोबाइल नम्बर 98-4-80-92-83 र 97-6-25-26-286
8: समन्वयमा पाइयो अब देशमा यहाँको विकासको लागि मत ऐक्य बद्धता त्यो छ र प्रशासनिक क्षेत्रमा पनि सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म पनि उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन छिटो छरितो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त अझ नागरिकहरूलाई सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने के अरे हाँसेर सेवा दिने होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ
22: सुशासनको हिसाबले विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेरो साथ लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन
8: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ होइन अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो अदुवाको भयो होइन अनि टिमुरको भयो आलुको भयो यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल क्या छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु
22: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशन भए बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
8: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागसोर महोत्सव भयो, बागसोर ठुलो चाहिँ 18 दिनसम्म चल्यो, भव्य चल्यो। त्यसमा मैले सल्यानी माया सेत सडकमा सम्पूर्ण सल्यान आम भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो। आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ। मेरो छुट्टै यो एउटा बागसोर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन, गीत संगीत, अब लोक भाकाहरू, लोक संस्कृति हुन्छन् नि, अब यो पनि सम्बन्धन भयो भने न त भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ। अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागसोर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा जुन विश्व केन्द्रमा एउटा ठुलो एउटा बागसोरको नक्सा, बीचमा बाघ, प्रमुख पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरू, 12 भित्रका चाहिँ प्रमुख उत्पादनहरू, यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ त्यहाँ फोटो खिचुन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ, विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने, यहाँको साहित्य कला संस्कृतिको विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ।
22: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालू आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौं। बागसोर नगरपालिकाको अनुभव कस्तो भयो?
8: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाबुट भएको, प्रशासनिक कर्मचारी, प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो, धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहार भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढंगले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उप प्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो। त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, अनि एउटा राष्ट्रिय रोगै हो यो, विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन, सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको 4 सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी 7 दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव नेकपाको साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भयो।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम जान चेक यति बेला रात्रिको 8 बजेको छ।
2: समय बोल्न थाल्छ, संसार थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश। समय आज

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा बद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सिन्धुलीको फिक्कलमा बस संकट ठोकिदा कार सुनकोशी नदीमा, चालक लामा सहित तीनजना बेपत्ता।
0: मानव तस्करलाई सघाउने परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ, दुर्गा पसाईलाई रिहा गर्न अदालतको आदेश।
1: पाँच दिनदेखि सत्याग्रहमा बसेकी राणा भाटको माग पूरा गर्न चिकित्सक संघको दबाव, नर्सहरूद्वारा वीर अस्पताल अगाडि प्रदर्शन, शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने।
0: अमेरिकासँग अहिले कुनै वार्ता नभएको इरानको प्रष्टीकरण, हुर्मुज जलमार्गमा सुरक्षित आवत जावत सुनिश्चित गर्न इरान र ओमान छलफलमा।
1: र नेपाल भलिबल संघले एक वर्षभित्र चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, अमेरिकी क्रिकेटर अखिलेश रेड्डीमाथि आठ वर्षको प्रतिबन्ध।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कारमा सवार तीनैजनाको पहिचान खुलेको छ। यसअघि दुईजनाको पहिचान खुलेकोमा तेस्रो व्यक्ति सिन्धुलीको तीन पाटन गाउँपालिका नौ डाँडा खर्क बस्ने अन्दाजी 17-18 वर्षका सुजन वलम्पाकी रहेको प्रहरीले जनाएको छ। उक्त कारमा सवार सिन्धुलीकै गोलन्जर गाउँपालिका एक बस्ने 28 वर्षीय गणेश थापा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका सातका दिलकुमार लामा बेपत्ता भएका थिए। खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश 08-00-10-01-44 नम्बरको बसले ठक्क

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रद्धेय गुरूदेव रमेश नेपाल र श्रद्धेय गुरूदेव एलपी भानु शर्मा।

आत्मबल शब्द नै अत्यन्तै प्यारो छ। आत्मा शब्दको अर्थ हुन्छ म, आफू, स्वयं। त आत्मबल शब्दको अर्थ हुन्छ म भित्र भएको बल, आफू स्वयं भित्र भएको बल, आफ्नो अन्तरतमको बल। तपाईँको आत्मबल कसैले बढाइदिँदैन। हामीलाई लाग्छ कि फलानु व्यक्तिलाई भेटेपछि आत्मबल बढ्छ, राम्रो कुरा हो, तर किन बढ्छ? किनभने तपाईँभित्र छ, नभए कसरी बढ्थ्यो? कोही व्यक्तिलाई भेट्दा तपाईँ भन्नुहुन्छ कि ओहो बाफै, आज त मेरो आत्मबल भयानक बढायो मान्छेले। किन, के गर्यो? जो व्यक्तिको आफ्नो आत्मबल बढेको छ उसले अरूलाई पनि आत्मबल बढ्ने तरिका बताइदिन्छ। उसको संगतले, उसको आगामण्डलले म भित्रको आत्मबल बढ्न थाल्छ। किनभने यो आत्मबल जुन छ नि, यो व्यष्टि होइन, यो व्यक्तिगत होइन, आत्मबल त समष्टिगत हुन्छ। सबको आत्मबलको एउटै केन्द्र छ, पुरै ब्रह्माण्डको आत्मबलको एउटै केन्द्र छ। त्यो आत्मबलको केन्द्र जागेको व्यक्तिलाई भेटे भने म भित्र पनि जाग्न थाल्छ। कतै भित्र मौनमा उसले मेरो आत्मबललाई स्पर्श गर्छ, र पनि त्यो मेरो आत्मबल हो। प्रत्येक व्यक्तिको आफ्नो छ त्यो आत्मबललाई भेट्ने तरिका। आत्मबलसम्म पुग्ने स्विच, आत्मबलसम्म पुग्ने गुफा प्रत्येक व्यक्तिको आफ्नो छ। आत्मबल त साझा हो, सबैको एउटै हुन्छ। यदि यो ब्रह्माण्ड आत्मबलले बनेको थिएन भने एउटा व्यक्तिले आत्मबल कसरी पाउँथ्यो होला? यदि आत्मबल नाम गरेको तत्व यो सृष्टिमा हुँदैनथ्यो भने तपाईँले मैले कसरी पाउँथ्यौँ, कहाँबाट पाउँछौँ हामीले? हामी पनि यही सृष्टिका अङ्ग त हुन्। आत्मबल नाम गरेको तत्व ब्रह्माण्डमा छ, र त्यसलाई कुन व्यक्तिले कति भेट्छ भन्ने कुरा मात्रै हो। आत्मबलहीन भएका व्यक्तिहरू वा बाहिरबाट कुनै धनबाट, अरू कुनै पदार्थबाट अथवा कुनै गलत कामबाट मात्रै आत्मबल पाइन्छ भन्ने सोच राख्ने व्यक्तिहरूको संगत तपाईँले गर्नुभयो, भेट्नुभयो भने पनि तपाईँभित्रको आत्मबलको नैसर्गिक केन्द्र सुसुप्त हुन थाल्छ, निष्क्रिय हुन थाल्छ। र तपाईँलाई पनि लाग्छ कि मलाई बाहिरबाट कसैले आत्मबल बढाउनु पर्छ, अब त्यस्तो व्यक्तिलाई भेट्नुभयो भने तपाईँको आत्मबल क्षीण हुन्छ। हामी सबैलाई अनुभव छ, कसैसँग कुरा गर्दाखेरि मन नै शान्त हुन्छ, भित्रबाट प्रेरणा आउँछ, भित्रबाट एउटा हौसला आउँछ, मैले गर्न नसक्ने केही पनि छैन जस्तो भित्रबाट अनुभूति हुन थाल्छ। भने अरू कसैसँग कुरा गर्यो भने दैनिक जीवनका सुत्ने, उठ्ने, खाने, पिउने कर्महरू पनि गर्न गाह्रो हुन्छ जस्तो लाग्छ। कति मान्छेलाई भेट्नुभयो भने तपाईँलाई लाग्छ कि पुरै ब्रह्माण्ड बडो प्रेमले चलेको छ, बडो आनन्दले, शीतलताले चलेको छ। कति व्यक्तिलाई भेटे पनि के लाग्छ भने छेड छेड सङ्घर्ष छ, यहाँ छेड छेड दुःख छ, आफ्नो बचाउ अरू कसैले लुटिदिन्छ, यस्तो भाव व्यक्तिहरूले सम्प्रेषित गरिरहेका छन्। अब तपाईँ रोजी रोजी आत्मबल उच्च भएका व्यक्तिको संगत गर्ने र आत्मबल कमजोर भएका व्यक्तिहरूबाट बच्ने गर्न सक्नुहुन्न। किनभने त्यो एक दुईजना व्यक्ति पो हामी रोज्न सक्छौ त, कोही गुरु हामी रोज्न सक्छौ, कोही आफ्नो प्रेरक व्यक्तित्व रोज्न सक्छौ, तर संसारमा त दुवै प्रकारका व्यक्ति छन्। त्यसकारणले बाहिरका व्यक्तिहरूमा भर पर्ने होइन। आत्मबलको केन्द्र तपाईँको आफ्नो हो त आफैले प्रयास गर्नु परेन। अब यसका लागि हामी तीन चारवटा विषयहरूतिर ध्यान दिउँ। पहिलो कुरा, तपाईँको मनभित्र एउटा संकल्प गर्नुहोस् कि म आजबाट आत्मबलको स्रोत कहीँ बाहिर खोज्दिनँ, म सबैलाई आत्मबल दिने म आफू बन्छु, म आफ्नो आत्मबल जगाउँछु र म अरूलाई पनि आत्मबल दिन थाल्छु, म अरू कसैबाट मेरो आफ्नो ब्याट्री रिचार्ज गर्ने बाटो खोज्दै खोज्दिनँ, म सबैको चार्जर बन्छु, चार्जिङ स्टेसन बन्छु। जसले पनि मलाई भेट्छ, जसले पनि मलाई सम्झन्छ, ऊ प्रसन्न हुनेछ। यो संकल्पले नै तपाईँको चेतना भित्रबाट जाग्न थाल्छ।
र बाहिर प्रवाहित हुन थाल्छ। तपाईँ भित्रको प्रकाशले सबैलाई आशिष प्रदान गर्न थाल्छ। पहिलो संकल्प यो गर्नुहोस्। दोस्रो, अब हामीले तरिका खोज्नुपर्छ कि आत्मबलको केन्द्रसम्म कसरी पुग्ने। आत्मबल त एउटा कुवा जस्तै हो, त्यहाँ बाल्टिन हाल्न सिक्नुपर्छ वा त्यहाँ चाहिँ पाइप पुर्याएर पम्पले पानी तान्नुपर्छ बाहिर। त्यो विधिलाई के भनिन्छ? ध्यान भनिन्छ। ध्यान के हो? ध्यान आफूभित्रको आत्मबलको कुवामा बाल्टिन पुर्याउनु, अमखरा पुर्याउनु, गाग्री पुर्याउनु, वा धेरै गहिराईमा छ वा स्वचालित बनाउन मन छ भने त्यहाँ पाइप पुर्याएर मोटर जडान गरिदिनु हो। तपाईँले मोटर जडान गरिदिनु भयो भने त्यो पानी आएको आइगर्छ। आत्मबलको खानी, आत्मबलको कुवा कहिल्यै पनि सुक्दैन। मृत्युले त हल्लाउन सक्दैन, अरू कुराले कसैले सुक्ने? प्रत्येक व्यक्तिभित्र आत्मबल असीमित छ, अथाह छ। तपाईँ कहिल्यै नाप्नै सक्नुहुन्न। म आत्मबलले भरिएको छु भन्नै सक्नुहुन्न। तपाईँ अझ बढी भरिने सम्भावना, जहिले सुकै शेष रहन्छ। तपाईँलाई कति चाहिन्छ आत्मबल? तपाईँलाई के गर्नु छ जीवनमा? जति पनि आत्मबल तपाईँलाई चाहिन्छ, त्योभन्दा धेरै बढी खजाना तपाईँ आफूभित्र लुकेको छ। तपाईँले ध्यानको विधि खोज्नुहोस्, ऊर्जा ध्यानको विधि। त्यो विधिले तपाईँलाई भित्र, आफूभित्र प्रवेश गर्न सिकाउँछ। आफूभित्र एकपटक प्रवेश गर्न सिक्नुभयो, थोरै पानी आउन थाल्यो, थोरै भए पनि ताजगी अनुभव गर्नुभयो, थोरै भए पनि खुसियाली अनुभव गर्नुभयो भने अब तपाईँलाई थाहा भइहाल्यो के गर्नुपर्छ भन्ने। अब कहीँ झट पर्यो जीवनमा, वा कुनै नयाँ काम गर्नु पर्यो, वा कुनै समस्यालाई समाधान गर्नु पर्यो भने तपाईँ कहीँ बाहिर मात्रै खोज्दै दौडिनुहुन्न। तपाईँ आफू भित्र गएर त्यो आत्मबलको केन्द्रलाई सक्रिय बनाउनुहुन्छ। पहिले तपाईँलाई थाहा भयो कि स्रोत कहाँ हो। भित्र गएर सक्रिय बनाउने बित्तिकै कति छ कति छ त्यो? आजसम्म कसैले त्यसलाई खर्च गरेर सिद्ध्याएन। तपाईँ जति

0: तबसम्म हरेक व्यक्तिभित्र आत्मबल छ भन्ने कसरी थाहा हुन्छ? जुन दिन तपाईँले आफ्नो आत्मबललाई अलिकति पनि चिन्नुहुन्छ त्यस दिनदेखि तपाईँको बोली परिवर्तन हुन्छ। तपाईँ अब अरूसँग यसरी बोल्नुहुन्छ जसरी उसको आत्मबल बढ्नेछ, किनभने तपाईँलाई थाहा भयो कि आत्मबलको स्रोत भित्र छ र त्यो व्यक्तिभित्र पनि आत्मबल रहेको हुनाले आफ्नो आत्मबल बढाउने बोली गर्यो भने अरूको आत्मबल पनि बढ्छ, अरूको आत्मबल बढाउने बोली गर्यो भने आफ्नो आत्मबल पनि बढ्छ, किनभने आत्मबल सबैको साझा हुन्छ। तपाईँको आत्मबल घटाएर मैले मेरो आत्मबल कहिले पनि बढाउन सक्दिन, घटे दुवैको घट्छ मेरो क्रियाबाट र बढे दुवैको बढ्छ, किनभने केन्द्र साझा हो। जुन विधिले म आफ्नो आत्मबलको केन्द्र खोज्छु त्यही विधिले अरूको आत्मबलको केन्द्र खोज्न पनि म मदद गर्न सक्छु। एकपटक तपाईँले आफ्नो आत्मबलको केन्द्र चिन्नुभयो भने तपाईँ अरूलाई पनि त्यो केन्द्र चिनाउन सक्रिय भइहाल्नुहुन्छ। अब त्यहीँबाट तपाईँ ध्यान सिकाउन थाल्नुहुन्छ, त्यहाँबाट तपाईँको प्रशिक्षणको पहिलो कदम प्रारम्भ हुन्छ। त्यसकारणले तपाईँ कुन दिन साधकबाट प्रशिक्षक बन्नुहुन्छ थाहै हुँदैन, त्यो घडी कसैले पनि भन्न सक्दैन। जुन दिन तपाईँ भित्रबाट प्रेरणा जन्मियो त्यस दिन तपाईँ सबैलाई मदद गर्ने भावले भरिन थालिहाल्नुहुन्छ। तपाईँ भित्रको शक्ति कुन दिन करुणा बन्छ तपाईँलाई थाहै छैन, कुनै दिन बन्नेछ करुणा, कुनै दिन बग्नेछ त्यो बाढी, कुनै दिन लाग्नेछ निराशामाथि डढेलो, कुनै दिन जल्नेछन् मनका नकारात्मकताहरू, त्यसै दिन तपाईँ अरू भित्र रहेका नकारात्मक भावहरू पनि जलाउने व्यवहार स्वत गर्न थाल्नुहुनेछ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: अडगुरी
1: के तपाईलाई पाइल फुसफुस फिसर भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: जुन दिनसम्म आफ्नो आत्मबलको केन्द्र तपाईँले भेट्नुहुन्न, त्यस दिनसम्म तपाईँलाई अरूलाई मदत गर्न बहुत गाह्रो हुन्छ। अरू कसैले मेरो चोर दिन्छन् कि, अरू कसैले मेरो बिगार्छन् कि, मैले यो कुरा अरूलाई सिकाइदिएँ भने त मेरो कम पो हुन्छ कि, अरूले मलाई राम्रो मूल्याङ्कन गर्दैनन् कि, म भन्दा अघि पो जान्छन् कि भन्ने प्रतिस्पर्धाको भावना तपाईँमा हुन्छ। जुन दिन तपाईँ आफूभित्रको त्यो आत्मबलको स्रोत फेला पार्नुभयो नि, त्यस दिन तपाईँलाई के थाहा हुन्छ भने कि यो स्रोत त मेरो कसैसँग प्रतिस्पर्धाको कुरै नै छैन, अरू कसैको तुलनामा बढी आत्मबल वा कम आत्मबल भन्ने नै हुँदैन। हरेक व्यक्तिभित्र आत्मबलको खजाना उति नै छ। अब तपाईँ बाढेमा बढ्छ भन्ने पनि बुझ्नुहुन्छ, अरूको आत्मबल बढायो भने मेरो पनि बढ्छ भन्ने पनि तपाईँ सँगसँगै बुझ्नुहुन्छ, र तपाईँ यो पनि बुझ्नुहुन्छ कि दुईटा आत्मबल बढेका व्यक्तिका कर्मले दुवैलाई फाइदा हुन्छ। अर्को व्यक्तिलाई देख्दाखेरि तपाईँलाई आफ्नो आत्मबल याद आउँछ, तपाईँलाई देख्दाखेरि उसको आत्मबल याद आउँछ, त हामी एकअर्कालाई मदत गर्ने हुन सक्छौ। यसरी थाहै नपाइकन व्यक्तिभित्र करुणा जन्मिन्छ, त्यो करुणाको स्रोत आत्मबल हो। त्यसकारणले बाहिरतिर खोज्न बन्द गरिदियो, बाहिर खोज्नुभयो, तपाईँले अलिअलि प्रेरणाका स्रोतहरू त फेला पार्नुहुन्छ, कसैले तपाईँलाई उत्प्रेरणा दिन्छन्, कसैले राम्रो कुरा गर्छन्, राम्रो हो, तर कति दिनसम्म बाहिर मागेर हिँड्नुहुन्छ? जुन खजाना आफैभित्र छ उसलाई कुनै शुल्क लाग्दैन, कहीँ जानु पर्दैन, कसैलाई भेट्नु पर्दैन, कसैसँग याचना गर्नु पर्दैन, त्यो खजानाको लागि कहाँ जानुहुन्छ? बस आफूभित्रको सक्रिय बनाउने प्रयास गर्नुहोस्। आफूभित्रको आत्मबलको खजानालाई सक्रिय बनाउने प्रयास कहिल्यै पनि खेर जाँदैन, कहिल्यै पनि खेर जाँदैन, किनभने त्यो तपाईँको हृदयको गहिराईमा छ, तपाईँको जीवन ऊर्जाको गहिराईमा छ। आज तपाईँले थोरै मेहनत गर्नुभयो, थोरै त्यसमा प्वाल पर्यो, बाटो पत्ता लाग्यो, भोलि मेहनत गर्नुभयो फेरि अझ बढी हुन्छ, त्यो बाटो अझ उज्यालो हुँदै जान्छ, अझ उज्यालो। त्यसकारणले तपाईँले आफ्नो ध्यान साधनालाई सबैभन्दा ठूलो प्राथमिकता ठानेर निरन्तर गर्नुहोस्, निरन्तर एक दिन पनि नछुटाइकन। हरेक दिनको प्रयासले थोरै खुल्दै जान्छ मार्ग, थोरै खुल्दै जान्छ, तपाईँको अन्धकारले भरिएको त्यो हृदय क्षेत्रमा प्रकाश भरिँदै जान्छ। हरेक दिन अलिकति प्रकाश, फेरि अलिकति प्रकाश, फेरि अलिकति प्रकाश, हरेक दिन तपाईँ एउटा नयाँ नयाँ नयाँ नयाँ मनुष्य बन्दै जानुहुन्छ। त्यसमा अर्को उदाहरणले पनि बुझाउने गरिन्छ। पहिले कपडालाई कसरी रङ्ग्याइन्थ्यो भने एक दिन रङ्गाएर पुग्दैनथ्यो, मसिनहरू बनेका थिएनन्, बाहिर घाममा सुकाउनु पर्थ्यो रङ्गाएपछि, र लुगालाई रंगाउने व्यक्तिलाई रंगरेज भनिन्थ्यो। आज तपाईँले रंगमा चोउनुभयो लुगालाई अनि लगाएर घाममा सुकाउनुभयो, थोरै त्यसमा रंग आउँछ, धेरै त घामले, घामको प्रकाशले, तापले उडाएर लैजान्छ, जे बच्छ त्यो उसको आफ्नो हो। अब फेरि तपाईँ भोलि त्यसलाई रंगाउनुभयो, फेरि घाममा सुकाउनुभयो, पर्सि फेरि रंगाउनुभयो, जबसम्म तपाईँले चाहेको रंग त्यो लुगामा स्थिर हुँदैन तबसम्म तपाईँ रङ्गाइराख्नुहुन्छ, रङ्गाउनुहुन्छ घाममा सुकाउनुहुन्छ, रङ्गाउनुहुन्छ घाममा सुकाउनुहुन्छ। कुनै दिन तपाईँ पाउनुहुन्छ कि तपाईँले खोजेको ठिक रङ्ग त्यसमा आयो र त्यो लुगाको प्राणभित्र प्रवेश गर्यो, त्यो रङ र त्यो लुगामा अन्तर हुन छोड्यो। अब रङ बग्दैन, धोएर पनि जाँदैन, समयले पनि त्यो रङलाई उडाउन सक्दैन, त्यस्तो बन्छ। ठिक त्यसै गरी तपाईँ हरेक दिन निरन्तर ध्यानको प्रयास गर्नुहोस्, आत्मबल बढाउने प्रयास गर्नुहोस्, अभ्यास गर्नुहोस्। आज थोरै बढ्छ, फेरि दिनभरिको कर्मले घट्छ, घामले सुकाउँछ, थोरै हुन्छ। बेलुकी तपाईँलाई लाग्छ कि ओहो छँदै छैन कि मभित्र आत्मबल, बेकारमा त्यो ध्यानमा अलिकति देखे जस्तो त लागेको थियो, तर दिनभरिमा गए मेरो होइन कि यस्तो लाग्छ। चिन्ता नगर्नु, फेरि भोलि तपाईँ आफूलाई रङ्गाउनुहोस् ध्यानको रङमा, अनि सुकाउनुहोस् दिनभरि कर्मको घाममा, थोरै बढ्छ। पर्सि पनि त्यही गर्नुहोस्, निरन्तर गर्नुहोस् त कहिलेसम्म रङ्गाउने, जबसम्म आफूले चाहेको रङ प्रकट हुँदैन। कहिलेसम्म ध्यान गर्ने, जहिलेसम्म तपाईँको आत्मबलको आफ्नो केन्द्र सक्रिय हुँदैन, त्यो केन्द्र त तपाईँकै हो, गर्नु तपाईँले पर्छ। आलस्य गर्नुभयो, भोलि पर्सि गर्नुलाई भन्नुभयो, त्यतातिर ध्यान दिनु भएन, ढिलो हुन्छ, झन अन्धकार बढ्छ, समयले अन्धकारलाई बढाउँदै लैजान्छ। त्यस कारणले हेर्नुहोस् त, सानो तीन वर्षको बच्चामा जुन आत्मबल हुन्छ, त्यति आत्मबल 30 वर्षको व्यक्तिमा हुँदैन, 90 वर्षको व्यक्तिमा त हुँदै हुँदैन। आत्मबल पुरै सिद्धिसकेको हुन्छ, छिद हुन्छ, फेरि अँध्यारोमा प्रवेश गरिसकेको हुन्छ त्यो व्यक्ति। उमेरले हाम्रो आत्मबललाई किन लैजान्छ, किनभने नि उमेर घाम जस्तै हो, आफ्नो आत्मबलको रङमा आफूलाई रङ्गाउन नजानेपछि घामले त्यो रङ उडाएर लगिहाल्छ, दिनको तापले त्यो उडाएर लैजान्छ। निरन्तर खोज्नुहोस् आत्मबललाई बढाउनु पहिलो प्राथमिकता हो भन्ने संकल्प गर्नुहोस्। स्रोत मभित्र छ भनेर स्पष्ट हुनुहोस् र त्यसलाई खोज्ने विधि पत्ता लगाउनुहोस्। यो क्रमलाई निरन्तर गर्नुहोस्। एक दिन दुई दिन तपाईँले खोजे जस्तो आत्मबल आएन वा वर्ष दुई वर्ष आएन भने नडराउनुहोस्, नआत्तिनुहोस्। त्यति नै अन्धकार रहेछ भन्ने बुझिन्छ, तर अन्धकार त बाहिरी कुरा मात्रै हो, भित्र आत्मबलको प्रकाश हरेक व्यक्तिमा हुन्छ। हेर्नुहोस् त, प्राविधिकहरू पानी निकाल्न के गर्छन्, 100 फिटमा पानी आएन भने 200 फिट, 200 फिटमा आएन भने 300 फिट, अहिले त कति हो कति किलोमिटर किलोमिटर गहिराईमा पनि पानी खोज्ने र पानी भेट्ने काम हुन्छ। पानी छ, जलको भण्डार छ पृथ्वीभित्र, त्यो भण्डार माथिको सतहबाट कति टाढा छ भन्ने मात्रै हो, भण्डार त छ। कुनै ठाउँमा सतहकै नजिक हुन्छ, केही फिटमा मात्रै पानी आउँछ, कुनै ठाउँमा केही 100 फिटमा आउँछ, कुनै ठाउँमा केही 1000 फिटमा आउला, तर पानी नआउने भन्ने ठाउँमै हुँदैन। पृथ्वीको कुनै यस्तो ठाउँ छैन, यस्तो कुनै भूगोल छैन जहाँ पानी छैन, भित्र हुनै सक्दैन। आत्मबल त त्योभन्दा पनि गहिरो कुरा हो, पृथ्वीको कुनै कुनामा 100 किलोमिटरमा पनि पानी नआउन सक्छ, अझ गहिरो दबिएको हुन सक्छ, तर आत्मबललाई त्यति प्रयास गर्नै पर्दैन, किनभने बिना आत्मबल हाम्रो जन्म हुँदै हुँदैन, आत्मबल सहित हामी जन्मिएका छौं। बस खोज्नु छ, आफूमा भर गर्नु छ, आफूमा श्रद्धा गर्नु छ, आफूले प्रयास गर्नु छ, आफूले साधना गर्नु छ, निरन्तर खोज्नु छ, र जबसम्म भेटिँदैन तबसम्म खोजीलाई जारी राख्नु छ। आत्मबल नभेटिन्जेलसम्म विश्राम नगर्नुहोस्।
0: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
5: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
0: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
0: अर्डर अनुसार खाली बोतलको उत्पादन,
5: 20 लिटर जारमा होम डेलिभरी सेवा।
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
5: पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
6: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
15: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी
16: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5613-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
18: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
5: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
20: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
21: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
22: फोन नम्बर 082-5625601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी थाहै नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 910
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
4: सन्दीप थापाजी सोध्नुहुन्छ हरिओम गुरुदेव मेरो प्रश्न यो छ मलाई आलस्यले धेरै नै सताउने गर्छ यस्ता समस्याको समाधान के होला सन्दीपजी सबैभन्दा पहिला आलस्य आउँछ अल्छी लाग्छ पहिला त यो कुरा बुझ्नुहोस् अल्छी तपाईँलाई मात्रै लाग्ने होइन सबैलाई लाग्छ किनभने मानिसभित्र भएको गुणहरू मध्येको एउटा गुण हो अल्छीपना जाँगर पनि मानिसभित्रै छ तपाईँभित्रै छ जाँगरिलोपना पनि तपाईँभित्र छ अल्छीपना आलस्य पनि तपाईँभित्रै छ असली कुरा के हो भने मानिसले केलाई युज गर्यो भन्ने हो केलाई प्रयोग गर्यो भन्ने हो कसैले आलस्यलाई प्रयोग गरे कसैले जाँगरलाई प्रयोग गरे त्यो उनीहरूको कुरा हो क्षण चाहिँ सबैसँग बराबर छ कसैसँग अल्छी धेरै जाँगर थोरै भन्ने हुँदैन जाँगर धेरै अल्छी थोरै त्यो पनि हुँदैन सबैमा समान छ प्रकृतिले कसैमाथि अन्याय गरेको छैन सबैमा सबै गुणहरू बराबर दिएको छ तर तपाईँ हामीले केलाई युज गर्यौं केलाई प्रयोग गर्यौं भन्ने हो यो जति प्रयोग गर्यो उति बढ्छ अल्छी पनि जति प्रयोग गर्दै जानुभयो त्यति नै अल्छी बढ्दै जान्छ जाँगरिलोपन पनि जति प्रयोग गर्दै जानुभयो त्यति बढ्दै जान्छ अब तपाईँले केलाई प्रयोग गर्नुभयो त्यसको आधारमा आलस्य या जाँगरिलोपन छ भन्न मिल्छ अर्को कुरा के भने तपाईँलाई जे मनपर्छ नि मनपर्ने काम पाउनुभयो विषय पाउनुभयो भने कहिल्यै तपाईँलाई अल्छी लाग्दैन अल्छी त्यो बेला लाग्छ जब तपाईँलाई काम गर्न मन नलागे कि आफूलाई मन नपर्ने काम गर्नुपर्छ तपाईँलाई भोलि भन्दै त आज तपाईँलाई बिहान एकदमै अल्छी लाग्छ बिहान त झन् उठ्नै सक्नुहुन्न होइन उठ्नै मन लाग्दैन कि 9 बजे 10 बजेसम्म सुत्नुहुन्छ अल्छी लाग्छ नि त बिहान उठ्नै सक्नुहुन्न अनि तपाईँ भन्नुहुन्छ होइन म त बिहान जेसु रहेछु म त बिहान उठ्न सक्दिनँ मलाई त अल्छी लाग्छ भन्नुहुन्छ तर तपाईँलाई कसैले भनिदियो भोलि बिहान 6 बजे तिम्रा साथीहरू आउँदैछन् है पोखरा घुम्न जानेरे पोखरा जाने रे भोलि 6 बजे आउँदैछन् हेर्नुहोस् भोलिपल्ट तपाईँलाई अल्छीको कुरा छोडिदिनुहोस् 4 बजे निन्द्राले छोड्छ तपाईँलाई कसैले उठाउनु पर्दैन आफै तयार भइसक्नु भएको हुन्छ घन्टौँ अगाडि मन परेको आफूलाई मन परेका कुरा पाएपछि कसलाई लाग्छ अल्छी मन नपरेका कुरा गर्नु पर्यो भने अनि अल्छी लाग्छ त्यसकारण तपाईँ एउटा कुराको खोजी गर्नुहोस् तपाईँलाई मनपर्ने विषय के हो तपाईँलाई हेर्नुहोस् संसारमा धेरै कामहरू छन् नि धेरै कामका विषयहरू छन् काम गर्ने क्षेत्र धेरै छन् संसारमा त्यसमध्ये तपाईँको क्षेत्र कुन हो कुन क्षेत्रमा काम गर्दा तपाईँलाई असाध्यै रमाइलो लाग्छ त्यही घुम्न गएको जस्तै मजा आउँछ त्यो क्षेत्र खोज्नुहोस् किनभने सबै काम सबैको लागि होइन सबै काम गरेर सबै मान्छे खुसी हुन सक्दैन तपाईँको चाहिँ काम के हो तपाईँ के को लागि हो संसारमा यस्तो एउटा काम त छ जुन काम गरेर तपाईँ जति खुसी हुन सक्नुहुन्छ त्यति खुसी अरू कोही हुनै सक्दैन त्यस्तो केही त छ खोज्नुहोस् खोज्न सक्नु भएन चिन्ता नगर्नुहोस् ऐश्वर्य विज्ञान कार्यक्रममा आउनुहोस् त्यसमा हामी पथ तपाईँको बाटो के हो तपाईँ केमा खुसी हुन सक्नुहुन्छ त्यो बाटो खोज्ने हामी प्रयास गर्छौँ, त्यसका सूत्रहरूमा हामी काम गर्छौँ। जब तपाईँले आफ्नो बाटो पाउनुहुन्छ नि, अब तपाईँलाई अल्छी लाग्दैन, सम्भवै छैन आफ्नो बाटोमा हिँड्न सकोस् अनि अल्छी लागोस्, तनाव होस्, अशान्ति होस्, सम्भवै छैन। जुन व्यक्तिहरू डिप्रेसनमा छन्, इन्जाइटीमा छन्, तनावमा छन्, मान्नुहोस् ती व्यक्तिहरू अत्यन्तै प्रतिभाशाली व्यक्तिहरू हुन्। उनीहरूले गर्न केही गर्न खोजेको कुरा गर्न पाएनन्, खुम्चिएर बस्नु पर्यो कि एक ठाउँमा। उनीहरूको जुन ऊर्जा हो, जुन शक्ति हो, जहाँ खपत हुनु पर्थ्यो जान सकेन भने विचाराहरू इन्जाइटीमा, मनको समस्यामा जान्छन्। गर्न खोजेको कुरो गर्न नपाएपछि, खुम्चिनु परेपछि, आफूभित्रको प्रतिभा क्षमता खोल्न नपाएपछि यस्तो हुन्छ। त्यसकारण कुनै व्यक्ति तनावमा छ, डिप्रेसनमा छ भने यो मान्छेमा कुनै जीवनमा नराम्रो घटना घट्यो अनि मात्रै गयो, यो नठान्नु होला। आफ्नो पथ भेट्टायो मान्छेले, आफ्नो पथमा काम गर्न पायो भने नि जस्ता सुकै नराम्रा घटना घटुन्, त्यसलाई छुनेवाला छैन। उता आफ्नो काममा यति रमाउँछ कि कुनै नराम्रा घटना घटेको प्रभाव क्षणिक हुन्छ, एकछिन त दुःख हुन्छ, एकछिनपछि फेरि ऊ सामान्य आफ्नो काममा फर्कन्छ। किनभने उसलाई कामले यति धेरै खुसी दिएको हुन्छ, यस्तो खुसीको ऊर्जा दिएको हुन्छ उसलाई कि अन्य नेगेटिभ ऊर्जाले उसलाई छुनै सक्दैन। त्यही भएर भनिन्छ नि, भगवान कृष्ण पनि गीतामा भन्नुहुन्छ, स्वधर्मी निधनम श्रेय परधर्म हो भयावह। आफ्नो स्वभाव अनुसारको काम जतिसुकै सानो भए पनि त्यो कामले तँलाई शिखरमा पुर्याउँछ, तर आफ्नो स्वभाव विपरीतको परधर्म अर्काको स्वभाव अनुसारको कामले त्यसलाई तँलाई हानि गर्छ, भयावह हुन्छ। स्वभाव चिन, आफ्नो स्वभावमा काम गर। स्वभावमा काम गर्न नपाउनु नै तनाव हो, डिप्रेसन हो, अशान्ति हो, आलस्य हो, अल्छीपना हो। सबै स्वभावमा काम गर्न पाए व्यक्तिले बाजी मार्यो, सारा सब मनका अशान्ति आजको आजै स्वभाव हुन्छन्। स्वभाव खजाऊ, ऐश्वर्य विज्ञान।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
8: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी